0: स्टिफेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फैंसी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाउने एकमात्र फैंसी पसल स्मृति फैंसी
1: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707444
2: स्मृति फैंसी ग्राहक वर्ग को सेवा मद्देनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौ। संपर्क मोबाइल नंबर 98560779780।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: विश्राम पछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू प्रहरीले लागू सत गाना सहित 2 जनालाई कलकोट नगरपालिका वडा नम्बर 2 नरिया थाटीबाट पक्राउ गरेको छ। लागू औषत गाँजा बोके हिँडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरीकाले गलकोटको टोलीले गलकोट नगरपालिका नम्बर 6 जमुन डाँडाका 29 वर्षीय विमल विकर र ताराकोला गाउँपालिका नम्बर 2 22 वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ गरेकाहरूबाट 588 ग्राम गाँजा बरामद गरे जिल्ला प्रहरी कार्यालय प्रहरी नायब प्रहरी क्षेत्र रामेश्वर त्वातीले जानकारी दिनुभयो। प्रहरीले विगत र विश्वकर्माबाट 2100 वटा पोका र घरमा लुकाई राखिएको गरी सो परिणाममा गाँजा बरामद गरिएको हो। पक्राउ गरेकाहरूलाई अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट 5 दिनको म्याद थप गरिएको प्रहरी नायब प्रहरी क्षेत्र त्वातीले जानकारी दिनुभयो। प्रहरीले काठेखोला गाउँपालिका 5 लखेटे खोरिया सामुदायिक वनबाट अवैध रूपमा काठ सर्पसर्गो परिरहेको अवस्थामा ट्राक्टर र काठ सहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले एक त 74-63 नम्बरको ट्राक्टरमा लोड गरिरहेको तथा अवैध रूपमा कटान गरिराखिएका 305.3 क्युफिट गोब्रे सल्लाको गोलियाका काठ बरामद गरेको डिभिजन वन कार्यालयको बुझाएको प्रहरी नायब परीक्षक रामेश्वर द्वातीले जानकारी दिनुभयो। त्यस्तै प्रहरीले निसिखोला गाउँपालिका वडा नम्बर 4 काला खेतमा अवैध रूपमा ढुङ्गा उत्खनन गरी निसिखोला 3 औनी चौतर्फ लैजाँदै गरेको लु 3 त 8806 नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएर कार्यवाहीका लागि गाउँपालिकामा बुझाएको द्वातीले जानकारी दिनुभयो। नारायणी नदी किनारमा बसोबास गरिरहेका मवलपुरका मुसहर समुदायहरूले आफ्नो परम्परागत जीविकोपार्जनको आधारका रूपमा रहेको माछा मार्ने अधिकार सुनिश्चित गर्न माग गर्दै चितवन राष्ट्रिय निकुञ्जलाई ज्ञापन पत्र बुझाएका छन्। नेपाल मुसहर एकता समाजले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरचना अधिकृत दिलबहादुर पूजालाई नवलपुरमा ज्ञापन पत्र बुझाउँदै आफ्नो माग पूरा गर्न आग्रह गरेको हो। ज्ञापन पत्र बुझ्दै समाजका सचिव जितेन्द्र मुसहर ले पुस्तौंदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएको आफ्नो समुदायलाई सहज रूपमा माछा मार्ने वातावरण बनाउन आग्रह गर्नुभयो। उहाँका अनुसार नवलपुरमा झण्डै 1,700 र त्यसपर 12,00,000 मुसहर समुदायको बसोबास रहेको छ। अन्तर्राष्ट्रिय समाचार वैज्ञानिकहरूले अरू जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्पिडर अर्थात तीव्र रूपमा फैलाउन सक्ने माध्यम बन्न सक्ने चुनौती दिएका छन्। समुद्री जीव विज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाडी र ओमनको खाडी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्तन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदनले बायोलोजिकल इन्भेस्टन्स नामक जर्नलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाज धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थायीय प्रजातिहरूले जहाज संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिक प्रणालीमा ठूलो स्तरमा उल्लेख्ने असर पार्न सक्ने सुपर स्पिडर जैविक अतिक्रमण जस्तै अवस्था सिर्जना गर्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ। पश्चिम गोवेस्ट नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि इङ्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुमोदन गरेका छन्। एनपीएलको पहिलो संस्करणका सुदूरपश्चिमबाट खेलेका जैव प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेको जैवले इङ्ल्याण्डको घरेलु क्रिकेटमा प्रभावकारी प्रदर्शन गर्दै आएका छन्। बायाँ हाते ब्याटर उनले टी20 क्रिकेटमा 112 खेलबाट 140 को स्ट्राइक रेटमा 1792 रन बनाएका छन्। त्यस्तै उनले 23 विकेट लिएका छन्। टोलीमा अनुमोदन भएपछि जैवले फेरि आफ्नो घरमा फर्किन पाउँदा निकै खुसी रहेको र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रकाश खड्काले जैवको पुनर्गमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। सुदूरपश्चिमले कप्तान दिपेन्द्र सिंहेरी, विनोद भण्डारी, आसिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिम्मत मोहरालाई रिटेन गरेको थियो। त्यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेकर रावत, अनिल पोखरेल, सचिन भट्ट र आयु बच्चनलाई टोलीमा बिताएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म सञ्चार हुनेछ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी रोयल्सले जितेको थियो। बसबजारमा दुसेठ हर पूर्व मन्त्री गोविन्दराज जोशीलाई कैचुट ज्येष्ठ नागरिक भएकाले जेल जानुहुन पर्ने, एक महिनामा जापानी इन्सेफ्लाइटिस संक्रमणबाट कम्तीमा 9 जनाको मृत्यु भएको छ भने 37 जना संक्रमित अस्पताल भर्ना, 15 महाधिवेशनको कार्यतालिका तलमाथि हुँदैन, सबद थापाको भनाई, भदौ महिनादेखि राष्ट्रपा मन्त्रीहरूले महिनामा एकपल्ट पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, 30 वर्षदेखि सगरमाथाको देश जोन मालपत्र सब ग्रीन बोर्डलाई घर फर्काउने प्रयास, बोर्ड पिक हिम पहिरोमा मृत्यु भएका निर्मल पूजाको सभ्यलाई लगियो, 3 नेपालीको सब मंगलबार काठमाडौँ ल्याइने, हर्मोजमा अलपत्र परेका जहाजहरू सुपर स्पिडर बन्न सक्ने चेतावनी र इङ्ल्याण्डका अलराउण्डर सेफ अली जैव सुदूरपश्चिम ग्रोल्समा फर्किए। हवस् हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचारको विषयका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया किरण शुक्ला गण्डकी एफएम 97.5 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
11: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: जुत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
1: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
2: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846667645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268 27 र 9964453031।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
6: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
5: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
6: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा

0: उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: काया कैरनमा अब खबरको सिलसिला। आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापनमा चुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ, तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा बढ़ी उपभोक्ताले बढ़ी सञ्चिति गरेको आरोप लगाउँछन्। गएको फागुनमा मध्य पूर्वमा जारी द्वन्दका बेला ग्यास अभाव शुरू भएको थियो। त्यसपछि सरकारले फागुन अन्तिम हप्तादेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गर्यो। गएको असार 31 गतेदेखि भने नेपाल आयल निगमले भरि सिलिण्डर वितरण गर्ने निर्णय गर्यो र त्यस यता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ। ग्यास लिनका लागि उपभोक्ता लाइन बसिरहेका दृश्य पछिल्लो समय बढ़ेका छन्। निगमले तोकेको टेकु कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनेहरूको भीड़ पनि उस्तै छ। यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक सञ्चिति नगर्न भन्दै विज्ञप्ति निकालेका छन्। यसपछि मुख्य सचिव गोविन्द कार्कीले निगमसहित उद्योगीहरूसँग बैठक नै राख्नुभयो, तर पनि ग्यास सहजै पाउने वातावरण बनेको छैन। निगमले अझै पनि अनावश्यक सञ्चिति नगर्न भन्न छाडेको छैन। चार महिना आधा सिलिण्डर बिक्री गरिदिएका बेला माग घटेको र भरि सिलिण्डर दिने निर्णय गरेपछि माग वात्तै बढ़ेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। चार महिना 7.1 किलोको ग्यास बिक्री गर्दा नपाइएको समयमा गुनासो थिएन, तर भरि सिलिण्डर दिने भनेपछि खाली सबै सिलिण्डर बजारमा आएर समस्या भयो। उहाँले भन्नुभयो, एउटा मात्र सिलिण्डर राख्नेहरूले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको शाहले स्वीकार्नुभयो। पटक पटक ग्यास अभाव भइरहेकाले दीर्घकालीन समाधानबारे पनि छलफल भइरहेको उहाँको भनाइ छ। हामीले उद्योगीसँग मिलेर ग्यास पाइने ठाउँ तोकिरहेका छौं। उहाँले भन्नुभयो, आज ग्यास गएको ठाउँमा भोलि नजान सक्छ, त्यसरी ठाउँ अनुसार बनाएका छौं। अत्यधिक माग छ भने त्यहाँ जान पनि सकिन्छ। निगमको तथ्याङ्कले पनि आधा सिलिण्डर हुँदा ग्यास

0: मा कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै लगातार गुनासो आएपछि ग्यास डिपोमा प्रहरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
1: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैं प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिश गरे उनको भनाइ छ। भालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष हुनुहुन्छ। यसअघि कानून व्यवसायलाई सिधै वा उच्च अदालत हुँदै आएकाहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज अर्थात जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय कुमार मिश्रले हामीले करियर जज र नेपाल बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्छ भनेका छौं। यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ। कान्तिपुरमा खबर छ।
0: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राहीप्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्य सहित सरकारले 100 कार्यसूची सार्वजनिक गरे प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन मालपत्र नापी उद्योग विभाग कम्पनी रजिष्ट्रारको कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलेको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
1: कायाकैरनमा नर्सहरूका समस्या र समाधानको पहल बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।

0: काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आयात नियमित भइरहे पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह, सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गैरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति सबै प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा बढ़ी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै मकवानपुर, भोजपुर, कास्के लगायत ठाउँमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेका बेला खोला, नदी तथा आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ।
1: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। अरू 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किडजन्य रोगहरू मध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा धेरै ज्यान गुमाउने रोगमा पर्छ। यस वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जापानिज इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरस मस्तिष्क संक्रमण हो। यो भाइरस संक्रमित क्यूलिक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाइबी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुंगुर, हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुंगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको ज्यान जाने गर्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। परिवार कल्याण महाशाखा स्वास्थ्य विभागका प्रमुख डाक्टर अभियान गौतम भन्नुहुन्छ, जेही संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सबै जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था छैन। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको ज्यान गयो। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 संक्रमणबाट ज्यान गएको, अरू 37 संक्रमित अस्पताल भर्ना भएका, संक्रमित मध्ये धेरैजना खोप नलगाउनेहरू रहेका खबर कान्तिपुरले लेखेको छ।
0: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा डाक्टरसँगै प्रत्यक्ष रूपमा खटिने, बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्वपूर्ण जनशक्ति हुन्। तर पछिल्लो समय नर्सहरू आफ्ना पेशागत मागहरू पूरा नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। नेपालमा नर्सिङ शिक्षा लिएका ठूलो जनशक्तिले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, अस्थायी तथा करार सेवामा निर्भर हुनुपर्ने र रोजगारीको अवसर नपाउने लगायतका समस्याको सामना गरिरहेका छन्। उनीहरू पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थामा किन छन् भनेर साथी सम्झना महर्जनले पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठलाई सोध्नु भएको छ।
2: त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो। नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् 56 संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि काम गर्ने जुन नर्सहरू भनेको एउटा कसैले अर्डर गरेको कुरालाई हामीले त्यसले कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। बारम्बार आन्दोलन भइरहेछ, तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ।
3: सरकारले अब यो तलब बढ़ाउने कुराहरू त गरिरहेछ। तलब बढ़ाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ। यतिखेर
2: यो तलब बढ़ाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी, किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढ़ी दियो अरे, ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा, होइन 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ, नभएको होइन नि हेल्थ सेक्टरमा। भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्रै बढाएर चाहिँ त्यो बढाउन सकिन्छ।
3: के गर्नुपर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
2: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर, एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर, उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य क्षेत्र स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि नेपालको बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्, टेबल टक गर्ने सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं।
1: पाटन अस्पतालकी पूर्व नर्सिङ निर्देशक शान्ता डंगुल श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबलकै सिलसिला, कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गर्नुभएको हो। कांग्रेसको आउँदो महाधिवेशन 16-19 असोजमा काठमाण्डुमा हुने तालिका यसअघि नै तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया र भदौ 2 शुरू हुने कार्यतालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दवाब दिँदै आएको छ। पुनरावलोकनको विषयमा अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने देउवा पक्षको माग रहेको छ।
0: भोलिदेखि आउँदो साउन 31 गतेसम्म भ्रिकुटी मैदानमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 20 लाखदेखि 3.5 करोड़ मूल्य बराबरका विद्युतीय गाड़ी राखिँदैछ। एक्सपोमा ग्राहकले विभिन्न छूट अफरमा आफ्नो रोजाईका गाड़ी बुकिङ गर्न सक्नेछन्। नेपाल अटोमोबाइल स्पोर्ट्स एण्ड म्यानुफ्याक्चर एसोसिएशन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्। एक्सपोमा 2 पाङ्रे गाड़ीका 18 र 4 पाङ्रेका 29 नयाँ ब्राण्ड सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुवाहक विद्युतीय गाड़ी पनि अवलोकनकर्ताले एक्सपोमा देख्न पाउनेछन्। गएको वर्ष 1 लाख भन्दा बढ़ीले एक्सपो अवलोकन गरेका थिए। यो पटक यो संख्या बढ़ने अटो सो प्लानिङ कमिटिका संयोजक गौरव सारदाको भनाइरहेको खबर आजको कान्तिपुरमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6-96
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। करोड़ौं रूपियाँ खर्च गरेर पुननिर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउन थालेका रूपमा थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुननिर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुननिर्माण 2073 सालदेखि शुरू गरिएको थियो। झण्डै 11 करोड़ रूपियाँको लागतमा 20 मिटर चौडाई र 580 मिटर लम्बाईको धावन मार्ग, विमानस्थल टावर तथा कार्यालय लगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार झण्डै 4 वर्षमा पुननिर्माण सम्पन्न पनि भयो। पुननिर्माण पूरा भएपछि विमानस्थल 2077 असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि झण्डै 2 वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढ़ीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो। तर पछिल्लो समय झण्डै 5 वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाई छ। विमानस्थल बन्यो टिकटक स्थल, आजको गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा सम्बन्धी 15 बुन्दी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बुन्दी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अरू सशस्त्र समूहको पूर्ण निशस्त्र स्थिरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुननिर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गरिएको थियो। तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
6: अब खेल खबर। नेपाली खेलाड़ीले चीनको नानजिङमा भएको तेक्वान्दो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनल्समा विभिन्न स्पर्धामा 6 स्वर्ण, 5 रजत र 6 काँस्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, आदेश विष्ट, प्रिसा गेवाली, अफेश खत्रीले स्वर्ण पदक जितेका छन्। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा, सम्यम महतरा, प्रिसा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काँस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छनृ।
5: काया करिरनमा अब केही खबर संक्षेपमा। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छान्नु परेर वा अरू कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टै अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुसन्धान आयोगले गएको वैशाखमै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। यसै अनुसार आयोगले एकेडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र संचालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। निर्देशिका गएको शुक्रबार सार्वजनिक गरिएको हो।
6: भित्तोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक कर्मचारी तथा सामुदायिक लगानी कोष म्यूचुअल फण्डका लागि छुट्याइएको शेयरको लक इन अवधि सकिने क्रम शुरू भएको छ। आउँदो भदौ मसान्तसम्म मात्र एक दर्जन कम्पनीका ठूलो परिमाणका शेयर लकिनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढ़ेको छ।
5: आर्थिक वर्ष 2082-83 14 करोड़ हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभरमा एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शून्यता छ। प्रदेश सभा पनि करिब महिना दिनदेखि सुनसान रहेको खबर कान्तिपुरले लेखेको छ।
6: कर्णाली प्रदेशमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 13 दिनदेखि एक्लै सरकार चलाइरहनु भएको छ। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय रहेका छन्। एमाले 4 मन्त्रालय दावी गरेको छ। यसअघि आफ्नो नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल कांग्रेसले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमालेको दावी रहेको खबर कान्तिपुरमा छ।
5: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ।
6: सबैभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न नेपाल हितपत्र बोर्ड सेबोनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगंगा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8 जेठ 2083 आवेदन दिएको हो। यो सँगै आईपीओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको संख्या 34 पुगेको छ।
5: र भक्तपुरको सूर्य विनायक नगरपालिका एकमा रहेको सिलुटार बिरूवाको उत्साहित सुधार केन्द्रमा उपचार गराइरहेका एक पुरूषको ज्यान गएको छ। घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले सुधार केन्द्रमा रहेका व्यक्तिमाथि कुटपीट भएको हुन सक्ने आशंका गर्दै छानबिनको माग गरेका छन्। घटनालाई लिएर सुधार केन्द्र परिसरमा हिजो दिनभर तनाव बढ़ेको थियो। सयौंको संख्यामा रहेका पीड़ितले सुधार गृहमा तोड़फोड़ समेत गर्न खोजेका थिए, तर त्यहाँ अझै धेरै बिरामी रहेको भनेपछि थप क्षति हुन जोगाउन भन्ने सन्देशपछि तोड़फोड़ रोकिएको थियो। साथै संयुक्त प्रहरी दिनभर सुरक्षामा खटिएका थिए। काया कैरनमा अब पालो उखानको
6: बाँस होस् न बाँसुरी बजोस्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: ग्यास आयात नियमित भए पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
5: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
6: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
5: गाजाका लागि ट्रम्पको 15 बुँदी शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमासपूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
6: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ पुराना कागज प्लास्टिक लगायतका कबाड़ी सामान संकलन गर्दै हिँड्ने मान्छेले साइकलमा खाना पकाउने रित्तो सिलिण्डर समेत राखेर हिँडेका छन् अनि वरपरको घरतिर हेर्दै उनी भन्दैछन्, खाली सिलिण्डर पुराना कागज। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मोलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
7: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
7: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
7: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्,
11: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गङ्गोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
12: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
13: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
13: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
13: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
13: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191-74888 र 98448-4800।
0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
14: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
15: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल सुक्लागण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ।
16: अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
16: 9857062068।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
17: अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
16: 9856062068।
20: प्रसन्न, होमवर्क देखाउ त।
21: हस् टिचर।
20: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
21: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
20: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
22: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4, दुलेगौडा, फोन 0765414484, मोबाइल 9560633484 र 9560067988।
23: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
24: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
23: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9552938 र 9908222938।
23: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
24: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
26: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
27: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
26: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
27: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
26: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9811969902।
28: कता हिँडेको आइफोन हातमा लिएर?
29: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
28: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
29: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
28: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
29: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
3: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
29: हो त नि, अब चाहिँ राम्रो भयो।
27: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
29: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौँसम्म ढुक्क।
2: घर सजावट का संपूर्ण सामग्री का लागी न्यू होम डेकोर एंड डेकोरेशन
27: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
28: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
27: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560230।
2: विगत लामो समयदेखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
5: शुक्ला गण्डकी FM 97.6

0: समस्या भने त आर्थिक सुस्थता चाहिँ अहिलेको समस्या हो नि त. अहिलेको समस्या त विकास निर्माणमा खर्च गर्न नसक्नु, विकास निर्माण तीव्र गतिमा गर्न नसक्नु अहिलेको समस्या हो. अहिलेको समस्या भने त बेरोजगारी समस्या हो. तर यो समस्याको मूल जडहरूमा कुनै उहाँले नयाँ किसिमको दृष्टिकोणहरू ल्याउन सक्नु भयो. त्यस कारणले गर्दाखेरि समस्या झन् गहिरिँदै गएछ, समस्या झन् जटिल भन्दै गएछ. त्यस कारणले गर्दाखेरि राजनीतिक मुद्दाहरूमा पनि उहाँहरूको स्पष्ट दृष्टिकोणको अभावमा चाहिँ तपाईँको जातीय मुद्दाहरू, क्षेत्रीय मुद्दाहरू, धार्मिक मुद्दाहरू अहिले बिस्तारै उठ्न थालेका छन्। यसको मूल कारण भनेको चाहिँ राजनीतिक एजेन्डामा क्लियर र राजनीतिक ढंगले समाजलाई चाहिँ परिचालन गर्न नसकेको कारणले गर्दाखेरि यो स्थिति आएको.
1: तर अहिले जनताको विश्वास, जनताको भरोसा त यो सरकारप्रति जुन किसिमको महत्वकांक्षा छ त्यो त अझै पनि छ नि त, त्यसको ग्राफ त छ नि त अझै पनि होइन आङ्गेलुजी?
0: त्यो विश्वास जुन फागुन 21 गते जुन जनताले चाहिँ ठूलो मत जाहेर गरायो हो त्यसमा हामीले चाहिँ अस्वीकार गर्नुपर्ने कुनै कारण छैन. र त्यो ठूलो जनमत चाहिँ तपाईँ बिस्तारै खस्किँदो स्थिति आएको, किनभने तपाईँको त्यो जनमत त तपाईँ एकै दिन खस्किने कुरा त थिएन. तर अहिले अहिले अहिले आएर चाहिँ त्यो जनमत खस्किए कुरा त प्रत्यक्ष होस् परोक्ष होस् राष्ट्रपकै नेताहरूले पनि स्वीकार गरेका छन्, उहाँहरूको चाहिँ सांसदहरूले पार्लियामेन्टमा बिस्तारै त्यो कुरा स्वीकार गर्दै उनीहरू पनि अहिले चाहिँ तपाईँ सरकारको क्रियाकलापले कडा टिप्पणी गर्ने ठाउँमा पुगेका देखिन्छ. किनभने राष्ट्रपति नेताहरूलाई एउटा त्रास के पैदा भइसक्यो भने सरकारको जुन किसिमको पर्फर्मेन्स छ, हिजो सरकारले एउटा ठूलो मान्छेको चाहिँ महत्वाकांक्षा बढाइदियो, सरकारले यो सरकार आएपछि सबै थुक गर्न सकिन्छ, यो जति गल्ती भएको छ जति त्रुटि भएको छ पुरानाहरूले मात्र गराए हुन्, हामी त नयाँ हौ पुरानो के अरे गल्ती नगर्ने त्रुटि नगर्ने सबै काम राम्रै राम्रो मात्र गर्छौँ भनेर उहाँहरू आउनुभयो. तर त्यो विश्वासको ग्राफ त अहिले खस्किँदै गएको छ नि त, त्यो खस्किँदै गएको छ भन्ने कुरा त उहाँहरूकै सांसदहरूले उहाँहरूकै नेताहरूले बिस्तारै स्वीकार गरेर अब यसले गर्दा अहिले सरकारको पर्फर्मेन्सले गर्दा पार्टी र आगामी चुनावहरूमा संकट पर्छ भन्ने आशंका साथ उहाँहरू पनि आफ्नो आफ्नो कुराहरू राख्न थालेका छन्।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्य नेता आङ्गेलु शेर्पा। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हर विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक,
5: डिश होम इन्टरनेट।
6: आज जस्तो हामी नेपाली बहसमा छौँ। नेपाली बहसमा देशका समसामयिक राजनीतिक घटनाक्रमका पेरिफेरीमा बहस र चर्चा गर्ने गर्दछौ र नेपाली बहसमा विभिन्न राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग बहस र छलफल पनि गर्ने गर्दछौ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाय नजिकको सरकार छ र त्यो सरकारले जनताका आकांक्षाहरू महत्वाकांक्षाहरूलाई पूरा गर्ने लाइनमा सरकार अगाडि बढ़िरहेको दावी गरिएको छ। अबको पाँच वर्षमा यो देशमा सुशासन कायम गर्ने, अमन चयन कायम गर्नेदेखि लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मुलुकलाई एउटा ड्राइभमा लग्ने गरी जुन संकल्प लिएको छ त्यो संकल्प आज पूरा हुँदैछ त, त्यसको लाइनमा सरकार छ त। यसै विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हामीसँग हुनुहुन्छ। राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, गुड मर्निङ, धेरै धेरै धन्यवाद।
6: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीचमा अलिकति स्याडो वार जस्तो देखिएको हो, यो बाहिर हेर्दाखेरि यो ऐना जस्तो देखिन्छ क्या, किन हो यो यस्तो भएको?
7: होइन, यसमा यस्तो पार्टी र सरकार बीच नै भयो भन्न चाहिँ सकिँदैन। कतिपय अवस्थामा पार्टीमा रहनुभएका या संसदमा रहनुभएका प्रतिनिधिहरूले अब जनताबाट जे गुनासाहरू आउँछन् त्यसलाई जस्ताको तस्तै राख्दै गर्दाखेर कहीँ कतै अलिक फरक मत राखेको हो कि भन्ने कुरा हो। तर त्यो एउटा सार्वभौम संसदले सदनमा राखेको विषय जनताको मुद्दा राख्ने हो, त्यसलाई राख्ने बित्तिकै सरकार र पार्टी बीच दरार आयो भनेर बुझाइराख्न त्यति उपयुक्त हुँदैन।
6: तर सरकारप्रति पार्टीभित्रैबाट असन्तुष्टिका स्वर व्यक्त हुन थाले। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै असन्तुष्टि पोख्न थाले। सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउने भनी अभिव्यक्ति दिन थाल्नुभयो भन्दा कता कता जनताहरू फेरि त्रसित हुँदैछन् क्या, यो किन यो मिलिरहेको छैन, यो
7: यस्तो मैले अघि नै भनिसकेँ, कतिपय सांसदहरूले व्यक्तिगत रूपमा आफ्ना धारणाहरू राख्दाखेर जनताबाट जनताले किनभने छिट्टो डेलिभरी चाहेको हुन्छ, भइदियोस् भन्ने हुन्छ, ग्यासको अभाव नभइदियोस् भन्ने हुन्छ, करका दायराहरू फराकिलो बनाइयोस् तर नलादियोस्, धेरै अत्यावश्यक वस्तुमा करको भार नपकाइयोस् भन्ने आम जनतामा हुन्छ। यो मुद्दा राख्दै गर्दाखेर संसदमा भएका राजसभाका सांसदहरूले पनि स्वाभाविक रूपमा त्यो जनताको मुद्दालाई प्रतिबिम्बित गर्नुभयो। त्यसपछि सभापतिज्यूले दिनुभएको अभिव्यक्ति त मलाई जहाँसम्म लाग्छ त्यो दरार छ भन्ने अभिव्यक्ति होइन। कतिपय उहाँले स्पष्टसँग भन्नुभएको छ कि घरको स्ट्रक्चर बनाउँदै गर्दा, घर बनाउँदै गर्दा जग खनिन्छ, जग लामो समय केही समय लाग्छ, त्यो जग खन्दा खै त घरको स्ट्रक्चर देखिएन त भनेर प्रश्न उठ्छन्। तर थोरै समय लाग्छन् घरको स्ट्रक्चर देखिनका लागि, त्यसकारणले हामी सरकारलाई कहाँ थापेर पनि अगाडि लान तयार छौ भनेर भन्नुको अर्थ भनेको त सरकारलाई हाम्रो साथ छ है भनेर सभापतिज्यूले स्पष्ट राखेको हो भन्ने चाहिँ मलाई लाग्छ।
6: तर अहिले प्रधानमन्त्रीलाई किन एक्लै छोड्नुभयो तपाईँहरूले?
7: होइन, प्रधानमन्त्रीजी एक्लै हुनुहुन्न, कहिलेकाहीँ अब उहाँको त्यो अब एउटा साहित्यिक बिम्बले अब कुन रूपमा उहाँले प्रयोग गर्नुभयो, उहाँले बिम्ब पनि अब किनभने उहाँ आफै एउटा गायक हो, ऱ्यापर हो, त्यस कारणले उहाँले धेरै बिम्बहरूको प्रयोग गर्नुहुन्छ। अब यो बिम्ब उहाँले कुन रूपमा प्रयोग गर्नुभयो भन्ने मलाई लाग्दैन। तर वास्तविकता चाहिँ के हो भने सरकार एक्लो छैन, सरकारको नेतृत्व गर्ने व्यक्ति एक्लो हुनुहुन्न, यत्रो दुई तिहाई नजिकका सांसदहरू हुनुहुन्छ, त्यसकारणले उहाँले एक्लो महसुस गर्नुपर्ने वा एक्लो छु भन्नुपर्ने कुनै बाध्यात्मक अवस्था नै छ जस्तो मलाई लाग्छ।
6: तर एउटा प्रश्न के छ भने प्रधानमन्त्री बालेन्द्र शाह सचिनु भयो वा चाहिँ खस्किनु भयो भन्ने प्रश्न छ क्या?
7: फेरि मैले एकपटक यो प्रश्नलाई,
6: प्रधानमन्त्रीजी आज सचिनु भयो वा चाहिँ खस्किनु भयो?
7: प्रधानमन्त्रीजी सकिनुपर्ने कहीँ केही कारण छैन, सचिनुपर्ने भन्ने कुरा चाहिँ के, हेर्नुहोस् मान्छे सचिनुपर्छ, कतिपय कुराहरू सधैँभरि आफूले गरिरहेकै मात्रै कुरा आफ्नै स्वभाव मात्रै ठिक हुन् भन्ने हुँदैनन्। कहिलेकाहीँ यो समूहगत नेतृत्व लिने व्यक्तिले चाहिँ समूहले भनेका कुराहरू यसरी नजाउँ फरक तरिकाले जाउँ भनेर भन्यो भने यो चाहिँ सामूहिक नेतृत्व हो नि त एक प्रकारले, त्यसकारणले सचिनु पर्छ कतिपय कुरामा, तर सचिनु पर्ने भन्नको अर्थ त्यत्रो बिग्रिनु भएको भन्ने पनि मलाई लाग्दैन. फेरि मुख्य कुरा मैले तपाईँसँग पहिला पनि मैले कार्यक्रममा भनेको छु, एउटा कुरा के हुन्छ भने नियत राखेर काम गर्नु र ढङ्ग नपुग्नु कहिलेकाहीँ फरक कुरा हुन्छ. कहिलेकाहीँ काम गर्दै जाँदाखेरि केही कुराहरूमा ढङ्ग नपुग्न सक्छन्, तर त्यो ढङ्ग नपुगेको कुरालाई चाहिँ सुधार्ने कुरा हुन्छ. अघि तपाईँले भने चाहिँ सुधार्ने कुरा हुन्छ, तर नियत बसै गरेको छ भनेदेखि चाहिँ सकिने बाहेक केही कुरा हुँदैन. यहाँ प्रधानमन्त्रीज्यू या सरकारको टिमले कुनै कुराहरू भएका कमी कमजोरीहरू छन् भने पनि त्यो चाहिँ नियतवश भएको हो भन्ने चाहिँ मलाई लाग्दैन. कहिलेकाहीँ ढङ्ग पुग्दैनन् काम गर्दै जाँदाखेर. हाम्रा काम गर्ने तौर तरिका, हाम्रो कर्मचारी तन्त्र, सिंहदरबारभित्रका कुराहरू, ती सबै कुराहरूले बिम्बित गर्छ. किनभने कुनै समय तपाईँ हामी आफै हेरौँ न, रात र ताप लिएर बोकेर सिंहदरबार छिरेका प्रचण्ड, उनमा काम गर्ने हुटुटी थिएन र त्यति बेला मजाले थियो, उहाँसँग काम गर्ने हुटुटी थियो, तर त्यो सिंहदरबारले कहिलेकाहीँ बाघलाई बिरालो बनाएर फर्काइदिन्छ. तर यसपटक यो सबै इतिहास पढेर आएको नव पुस्ताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र उहाँका समूहलाई त्यो बिरालो भनेर सिंहदरबारबाट फर्किने छुटै छैन.
6: तर एउटा कुरा, अहिले त संसदमा कालो चस्मा लाउन निषेध भयो नि त, होइन? कालो चस्मा खोलियो होइन सबैको? त्यो कालो चस्मा खोल्नुको बिम्ब चाहिँ के हो? संसदमा यसो हिरो भएर टक्क चमेलीको तेल लाएर जाने सांसदहरूलाई त ब्रेक हो नि त यस्तो हुँदा.
7: होइन, अब यसमा सभामुखीले केही सोचेरै सम्झेरै उहाँले गर्नुभयो होला. एउटा कुरा त अब सदनभित्रको मर्यादाको कुरालाई पनि उहाँले जोड दिनुभएको होला, किनभने आफ्नै किसिमको मर्यादा हुन्छ सदनको. त्यसको मतलब कालो चस्माले चाहिँ मर्यादा पुरै रूपमा हटाइदिन्छ भन्ने त होइन, तर पनि एउटा व्यवस्थित देख्दा पनि अलिक राम्रो देखियोस्, सभ्य देखियोस् भन्नका लागि पनि. र अब संसद भवन कोठैभित्र बस्दा चाहिँ कालो चस्मा किन लाउने भन्ने पनि एउटा हुन सक्छ. अर्को कुरा भनेको यो कालो चस्मा चाहिँ कतिपय मान्यजीवहरूलाई अब यो चस्मा लाएर बसेपछि निदाएको हो कि हेरिरहेको हो कि सदनका गतिविधिलाई निहालिराखेको हो भन्ने कुरा छुट्याउन पनि असहज हुने भएका कारणले गर्दा पनि यो चिजहरू राख्नु भएको होला भन्ने लाग्छ. यो चाहिँ अलिकति यो प्रश्न चाहिँ सभामुखतिरै प्रश्न.
6: तर एउटा कुरा दिए, जस्तो अहिले प्रधानमन्त्रीको विषयमा हामीले बहस गर्दै गर्दाखेरि सुकुम्बासी व्यवस्थापनमा उठ्यो प्रश्न, साम्प्रदायिक दंगा नियन्त्रणमा पनि अलिकति ढिलाइ, व्यवहारमा सर्भिस डेलिभरी नभेटिएको कुरा आयो, अध्यादेश मार्फत ऐन संशोधनका विषयमा पनि अलिकति आलोचनै छ, संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तरका विषय, सीमा सम्बन्धी अभिव्यक्तिको विवादका विषय र मेरिटोक्रेसीका विषयमा पनि अहिले त विवाद आउन थाल्यो. राजीव खत्रीजी, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
7: होइन, अब यो जति अहिले तपाईँले यी विषयहरू राख्नुभयो, मैले भने अघि नै भने यी विषय सबै कुराहरू भनेको चाहिँ कुनै योजनाबद्ध तरिकाले घटाइएका प्रोपागान्ड या तपाईँ काण्डहरू होइन. यी भनेका काम गर्दै जाँदा उठेका विभिन्न प्रश्नहरू हुन्. म तपाईँलाई एउटा भनौँ, दङ्गा तराईमा दङ्गा भयो, तराईमा दङ्गा हुँदै गर्दाखेर यो भनेको कुरा त धार्मिक हिंसा भनेको कुरा तपाईँ हामीले मैले पत्रकारिता गर्दा या तपाईँ हामीले पत्रकारिता गर्दा कतिपय कुराहरू यी चिजलाई जस्तो तस्तै हामी छरपष्ट गर्न सक्दैनौँ. किन छरपष्ट गर्न सक्दैनौँ भने यसले चाहिँ फेरि अर्को ठाउँमा आक्रोशित बनाउँछ या भिड यो चाहिँ बढ्दै जान्छ भन्ने आशय काहीँ न काहीँ हामीले त्यो राखेका हुन्छौँ. यस्ता चिजहरूलाई हामी कहिलेकाहीँ उदाङ्गो बनाएर देखाउन सक्दैनौँ. त्यस कारणले यसपटक सरकारले जहाँ समस्या भयो त्यहीँ गएर समस्याको समाधान खोज्ने प्रयास गरेको देखिन्छ. तपाईँ नर्मली हेर्नुभयो भने दङ्गा तराईमा जुन ठाउँमा भइरहेको छ गृहमन्त्री पुग्नु सम्भव त मलाई त लाग्दैन. अहिलेसम्म कोही गृहमन्त्री यसरी दङ्गा भइरहेको ठाउँमा आफै पुगेर समस्याको समाधान खोजिरहेको मैले त योभन्दा अगाडि कहीँ कतै देखेको छैन. तपाईँ मिटर ब्याज पीडित मधेसबाट काठमाडौँ हिँडेर आउँदाखेरि यहाँ कैयौँ दिन लगाएर काठमाडौँ आइपुग्ने अवस्था हुन्थ्यो. यसपटक गृहमन्त्रीजी आफै जहाँ समस्या छ त्यही पुगेर वार्ता गरेर त्यहाँबाट केही प्रतिनिधिलाई प्लेनमा राखेर काठमाडौँ ल्याएर समस्या समाधान गरेर एक प्रकारले अहिलेलाई समाधान खोज्ने प्रयास भयो. यो सबै कुराले त समस्या जहाँ छ सरकार त्यहाँ छ भन्ने अवस्था बनाएको देख्छु मैले. त मैले अघि नै भने कतिपय कुराहरू चाहिँ काम गर्दै जाँदाखेरि केही चिज
6: एउटा कुरा जस्तो पार्टीसँगको छलफल होइन, पार्टीसँगको छलफल, पार्टीसँगको सामिप्यता, अनि पार्टी सभापतिसँगका चाहिँ होइन कतिपय विषयका कोर्डिनेसन वा अन्य पंक्तिसँगको कोर्डिनेसन, त्यो त देखिँदैन नि त, यो त स्पष्ट छ नि त होइन?
7: हो, होइन, त्यो मैले त्यसलाई गलत भनेको छैन. कतिपय कुराहरू चाहिँ के हुन्छन् भने पार्टीले यो सरकार भनेको त पार्टीकै प्रतिबद्धता पत्र अनुसार नै बनेको सरकार हो नि. त प्रतिबद्धता पत्र, घोषणा पत्र भन्नुहोस्, तपाईँ त्यसलाई हेरेर जनताले अनुमोदन गरेर मत दिएर यिनीहरूको एजेन्डा ठिक छ है भनेर पठाएको हो. त्यस कारणले पार्टीले त जहिले पनि के चाहन्छ भने आफ्नो प्रतिबद्धता पत्र अनुसार काम होस् भनेर चाहन्छ, त्यसमा पनि राजसपाको राजसपा पार्टीले त त्यो कुरा खोज्छ नै, त्यो हुँदै गर्दा कहीँ कतै सरकार झड्किने हो कि प्रतिबद्धता पत्र अनुसार जाउँ हामी, जनताको सरकार बन्नुपर्छ, जनता भुइँ मान्छेको सरकार बन्न सक्नुपर्छ, भुइँ मान्छेले यो मेरो सरकार हो भनेर प्रत्याभूति गर्न सक्नुपर्छ भनेर पार्टीले त्यो अपेक्षा राख्नु गलत होइन। र सरकार कहिलेकाहीँ मैले अघि भने नि यो सरकार यो सिंहको सवार हो कि यो राज्य सत्ता सञ्चालन गर्ने भन्ने कुरा, यो त्यहाँ बस्ने मान्छेलाई कहिलेकाहीँ तल के भइरहेको छ भन्ने कुरा थाहा नहुन सक्छ, जानकारी नहुन सक्छ, त्यो जानकारी गराउने काम चाहिँ पार्टीले लिने हो। त्यस कारणले पार्टी र सरकारबीच पार्टीले कुनै कुरा जनतासँगको सहभागितामा मन्त्रीहरूलाई खोजिराख्छ या भेटघाटमा त्यो अपेक्षा पार्टीले खोजिराख्नु भनेको कुरा चाहिँ हामी सही लाइनमा जाउँ है, सही लाइनमै हुनुपर्छ है भनेर त्यो घटघट आएको त्यसले त्यसको

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुभागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। जापानले इन्सेफ्लाइटिक्स जे ई भाइरसको संक्रमणबाट 1 महिनामा कम्तीमा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अब अस्पतालमा भर्ना भएका छन्। नेपालमा किजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रूपमा पर्दछ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्यूलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्दछ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाइबी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्दछ। सुँगुर हाँसको यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने व्यक्ति तथा धान खेत आसपासमा बसोबास गर्ने संक्रमणको जोखिम रहन्छन्। कोशी प्रदेशमा 6, पदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जेई संक्रमणबाट मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पताल भर्ना भएका छन्। संक्रमण मध्ये अधिकांश बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, बागमती प्रदेशमा मधेस प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेई संक्रमणको उच्च जोखिमको मौसम अझै शुरू हुन बाँकी रहेकाले आगामी दिनमा पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग दिउँसो 3 बजे चीनिया राजदूत झाङ माओ मिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले 13 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका 10 एसिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग पनि भने प्रधानमन्त्रीले भेट्न स्वीकार गर्नुभयो।

सीमित रहेको आरोप लगाएको छ। अरबी निकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको उचर्को आलोचना गरिरहेका छन्। खास गरी जनजीविको सवालमा सरकारले ठिकसँग काम गर्न नसकेको उनीहरूको भनाइ छ। सभापति रवि लामिछानेले नै सरकारले गडबड़ी गरे कानमा समातेर ट्र्याकमा ल्याउने व्यक्ति दिएका छन्। उता बालिन पछि भने राष्ट्रपतिका सांसदहरूले सरकारको आलोचना गरेका कारण रुष्ट छ। गत शुक्रबार राति प्रधानमन्त्री बालिनले फेसबुकमा एक लिएको संकेत गरेका थिए, त्यसैले उनीहरूको पछिल्लो भेटलाई बढ्दो नैतिकता मेट्ने प्रयासका रूपमा हेरिएको छ। बागलुङको समस्याग्रस्त सड़कका रूपमा रहेको प्रतिभाङ पाटन सड़कको अवस्था बुझ्न भौतिक प्रधानमन्त्री सुनिल लम्साल आइतबार बागलुङ पुग्नु भएको छ। स्थलगत अनुगमनपछि मन्त्री लम्सालले सालझण्डी रोयपाटन सड़क खण्ड अन्तर्गत बुर्तीबाङदेखि रोयपाटनसम्मको सड़क सहज बनाउने प्रतिबद्धता जनाउनु भएको छ। सालझण्डी रोयपाटन सड़क खण्ड निर्माणमा ढिलाइ हुँदा ठेकेदारहरूको कमजोरी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले ठेक्का लागिसकेका क्षेत्रमा छिटो कामहरू सड़कमा कालो पत्रे गर्नुपर्ने बताउनुभयो। उहाँले ढोरपाटन आउने पर्यटकलाई सड़कका कारण साक्षी भएको विषयमा सरकारको ध्यान आकर्षण भएको बताउनुभयो। समयमा सम्पन्न गर्न र ठेक्का नलागेका क्षेत्रमा तत्काल ठेक्का प्रक्रिया अगाडि बढ़ाउन सालझण्डी ढोरपाटन सड़क आयोजनालाई मन्त्री लम्सालले निर्देशन दिनुभएको बागलुङ क्षेत्र नम्बर 2 का सांसद सोम शर्माले जानकारी दिनुभयो।

जिल्ला प्रहरीकारीका स्कीले पोखरा सत्रध्याम सेरबाट जुवातास खेल्ने तथा खेलाउने सजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब 6:30 बजे ड्याम साइट क्षेत्रमा जुवातास खेल भएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदमबाट प्रहरी टोली खटेको थियो। टोलीले जुवातास खेल्ने तथा खेलाउने सजनालाई नियन्त्रणमा लिएको उनीहरूको साथबाट नेपाली नगद 28,070 रूपियाँ र भारतीय नगद रू 2,500 रूपियाँ तथा 156 प्रति तास बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्लामा आर्थिक आत्मनिर्भरता सामाजिक चेतना र अभिव्यक्ति स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढ्दै गएको पाइएको छ। महिलाहरूमा शिक्षा रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानूनी बाटो रोज्ने प्रवृत्ति बढेको जिल्ला अदालतका सिद्धानन्द प्रसाद आचार्यले बताउनुभयो। सामाजिक सचेतना, आर्थिक आत्मनिर्भरता, स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्ध विच्छेदको मुख्य कारण भएको उहाँको ठम्बै छ। गत आर्थिक वर्षमा तनुक्षेत्र जिल्ला अदालतमा दर्ता भएका 2,456 मुद्दामध्ये सम्बन्ध विच्छेदका 952 छन्। अदालतले 810 मुद्दा निरूपण गरेका छन्। आर्थिक वर्ष 2082-83 अंशका 287 मुद्दा दर्ता भएकोमा 179 किनारा लगाएको छ। कास्की जिल्ला अदालतको फैसलापछि फरार भएका मुस्ताङका दाउदा तामाङ गोर्खामा पक्राउ परेका छन्। कास्की जिल्लाबाट अदालतबाट एक वर्षको कैद सजाय फैसला भएका दासाङ गाउँपालिकाधीन मुस्ताङका दाउद तामाङ आइतबार गोर्खा नगरपालिका एघारमा पक्राउ परेका प्रहरीले जनाएको छ। गत असार 28 गतेको अदालतको आदेश अनुसार एक वर्ष कैद सजाय तोकी फरार रहेका तामाङलाई आइतबार गोर्खा नगरपालिका नम्बर 11-12 किलोबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धीरेन्द्र यादवले जान प्रहरीले लागु औषध गाँजा सहित दुईजनालाई गल्कोट नगरपालिका नम्बर 2 नयाँठारीबाट पक्राउ गरेको छ। लागु औषध गाँजा सहित हिँडेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गल्कोटले कोटोलीले गल्कोट नगरपालिका नम्बर 6 गमुन्डाँडा का 29-वर्षीय विमल विग र ताराकोला गाउँपालिका नम्बर 2 का 22-वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट 588 ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब परीक्षक रामेश्वर पातीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गजा सम्बन्धी 15 बुधे शान्ति योजना स्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतान्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको मन्त्री परिषद बैठकमा नेतान्याहुले बताउनुभयो। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अन्य सशस्त्र प्रहरीको पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका

0: धन्यवाद राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदे योजना प्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्ने तयार रहेको बताएको खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण इजरायली सेनाको चरणबद्ध फिर्ता गाजाको निर्माण पुननिर्माण र सम्झौतामा कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गर्नुभएको थियो र इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर रगमत देखिएको छ। हमास सन् 2023 अक्टोबर 7 दक्षिण इजरायल क्षेत्रको आक्रमणमा झण्डै 1200 मानिस समारेको छन् भने 251 जनालाई बन्धक बनाएको थियो। त्यसपछि इजरायलले गाजामा सैन्य कार्यवाही शुरू गरेको थियो। राजधानीका अनुसार युद्ध शुरू भए त गाजामा झण्डै 90% अर्थात 91 लाख मानिस विस्थापित भएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारवाहीमा 73,000 भन्दा बढी मानिसको ज्यान गइसकेको छ। खेल समाचार। नेपाली खेलाडीले चीनको नानजिङमा भएको तेक्वान्डो ग्रान्ड स्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न मा 4 स्वर्ण, 5 रजत र 6 काँस्य पदक गरी 15 पदक जितेका छन्। उनीका पौडेल आदिश विष्ट प्रिसा गेवाली र आसिफ खत्रीले 16 पदक जितेका हुन्। लोचाने भट्टाई शिवेन सुब्बा आश्वात निरौला विषेक दलकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा सम्यम महतारा प्रिन्स गेवाली आराध्या खरेल गौतम श्रेष्ठ र अनिश अधिकारीले काश्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्। अब सामलाई 3 बजेसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै गरिमा पनि बिदा लिएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com
2: Shukla Gandaki FM 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संसद का ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846080 दमौली शाखाको लागि सम्पर्क 9806713425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0965401194, मोबाइल 9856602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 9856060577।
17: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
18: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
17: धार्मिक महोत्सवका आकर्षणहरू
18: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
19: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
17: कथा सहितको झाँकी, गीती नाटक,
18: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
17: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
18: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
17: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
17: मोबाइल 9856043952 र 9806656।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
11: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
10: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
11: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
11: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
10: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
11: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
10: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
11: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
10: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
11: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौडाले घाँस नेपियर अम्रेसो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
10: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
11: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
10: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
11: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0555361175 98563175
12: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
12: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
15: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
16: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर सुक्ला गण्डकी 4 बनकेवा चोक
17: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
18: त्यसो नभने म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
19: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
20: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0565702225 मोबाइल 9856 78 9841656
21: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छन् नि
22: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
21: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9560231128 र 9462614726
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
24: सम्पर्क 0564142121 मोबाइल 9560353921
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
0: यमहा।
1: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा दिनभरि प्रसारण हुने कार्यक्रममा गुरुरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आगामी 2083 साल साउन महिनाको 25 गते सोमबार 2026 अगस्त 10 तारिक सकेसम्म 1900 नेपाल सम्म 2046 सूर्यदेव बिहान 5:32 भयो भने सूर्यास्त आज 6:28 हुनेछ। आज श्रावण कृष्ण पक्षको द्वादशी तिथि हो। कार्यक्रम सुरुमा दिनभरि प्रसारण कार्यक्रमको रूपरेखाको जानकारीबाट बिहान 4:00 तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न माघ सुन्दर सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्तिजी संगीतहरू, 5:30-5:50 शुक्ल गण्डकी समाचार, 6:30 कार्यक्रम, 6:30-7:00 नेपाली भयो, 6:30-7:00 शुक्ल गण्डकी समाचार, 7:30-7:45 राष्ट्रिय संगीतहरू, 7:30-8:00 कार्यक्रम सुख बिहानी, 8:15-9:00 बिजनेस स्टक, 9:15 नेपाल खबर, 9:15-10 काम बेसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 हिन्दू शुक्ला गण्डकी, 12:15 नेपाल खबर, 12:15-1 होइन भक्ति सङ्गीतहरू, 1:00-2:00 लोकी सङ्गीत, 2:00-3:00 हिन्दी सङ्गीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 हिन्दी सङ्गीतहरू, 4:00-5:00 आधुनिक सङ्गीत, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोकसभारी, 6:00-7:00 नेपाल दर्पण, 7:30-7:00 विभिन्न गुरुङ भाषाकी सङ्गीतहरू, 7:30-7:00 शुक्ला गण्डकी समाचार, 7:30-8:00 भनेकी सङ्गीतहरू, 8:30-8:00 बिजनेस टक पुनः प्रसार आफ्नो दिन विभिन्न मानिसहरू सार्वपख, 9:30-10:00 गीत सङ्गीतहरू, 10:30-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछ। यता त्यहाँ दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी पश्चात पनि तपाईँको राष्ट्रियफलको राशिफल सुरुवात गरौँ मेष राशिबाट। मेष राशिहरूको धामा चुचे चोलाली लुले

भिलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ भने प्रतिस्पर्धाहरूले हार खानेछन्। काममा मेहनत गर्दा प्रतिफल प्राप्त हुनेछ। प्रयत्न गरेर धेरै अवसर जुटाउन सकिनेछ। साथीभाइहरूले हाम्रै काममा सहयोग जुटाउनेछ। प्रतिसँग लाभ हुने कामहरू हुनेछन् भने भौतिक साधनहरू जुट्नले दिगो फाइदा हुने काम गर्न सकिनेछ। व्यापार लगायत सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। मेहनतै धेरै सोचेको नतिजा हात लागिन सक्छ। प्रतिबन्धले काममा बाधा पुर्याउने राख्नु हो। प्रतिभाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अध्ययनतर्फ धेरै समय दिन नसकिएला। समयमा बदल पुर्याउन नसुताउित भइनेछन्। दुविधा गर्नाले निर्णयको क्षमता कमजोर हुने र बाजेबाले काममा बाधा पुर्याउनेछ। आय स्रोतहरू कमजोर रहनेछ। मिथुन राशि पहिलेको सफलताले महत्वाकांक्षी बनाउनेछ अनि नगर सराउनेछ। कठोर निर्णय लिनु परे पनि टाढाका सन्तहरू नजिकै छन्। भेटघाट खानपानमा समय व्यतीत हुनेछन् भने नयाँ काममा प्रस्ताव आउनेछ। सहयोगीले साथ दिनेछन्। मेहनत गर्दा दामीनालाई प्रतिष्ठा कमाउने सौभाग्य प्राप्त हुनेछ। कामबाट बसेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। सोचेको जस्तो नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीहरूसँग असमझदारी पर्नेछ। फाइदा आर्का पछि लाग्दा आफ्नै जनहरू घुम्ने र बेलामा होस् नपुर्याउँदा अप्ठ्यारा परिस्थितिहरूसँग चुनौती गर्नुपर्ला। हाँसी लगाउनेहरू सक्रिय हुने, सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा गेटहरू गर्नुपर्ला। अनियमित खर्चले सक्छ। स्रोतहरू गर्ने र दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। अवसर व्यवधानका बीचमा कर्मयोग अघि बढ्ने दिगो फाइदाहरूमा लगानी गर्न सकिनेछ। उपलब्धि हात पार्न श्रम गर्नुपर्ने र नतिजा सचल काम गराउनु पर्नेछ। आंशिक लाभले अरूलाई सुम्पिनु पर्ने आउन सक्छ। परिश्रमको फल प्राप्त हुने समय छ। कन्या राशि आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउने र विभिन्न भौतिक साधनहरू जुटाउन सकिनेछ। बुद्धिको गैले काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिको सहयोगले महत्वाकांक्षी योजना बन्नुका साथै समाजमा पारिवारिक काम गर्दै नामदाम र इनाम कमाउने अवसर र व्यापारमा लाभ पाउनेछ। तुला राशिमा रारी रुरेरो ताती दुधेको बस फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम भरे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिएला। आफ्नो कमजोरीको फाइदाहरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नु पर्ला। अस्वस्थ्यका बीच कामको बोझ बन्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ। वृश्चिक राशि सामान्य काममा धन र श्रम खर्चनु पर्ला। समस्या प्रति गम्भीर नभन्दा दुःख पाइएला। गलत व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ भने स्वास्थ्यको लागि व्यायाम तथा अभियानमा ध्यान पुर्याउनु होला। गोपनीयता बाहिर जाने आफ्नो वस्तुमा अरूले दावी गर्लान्। बिग्रिएको काम स्वच्छ दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। धनुराशि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछन् भने मन मिल्ने साथीभाइ जुन्नका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइएला। व्यवसायले मनोज्ञ आमदानी बढाउनेछ भने विभिन्न सहयोग र उपहरण प्राप्त होला। तारिफिकेट काम सम्पादन हुनेछ। पर्यटनको साथले नयाँ आशा जनाउनेछ। अतिथिका रूपमा मान सम्मान प्राप्त हुनेछ। मकर राशि मेहनतहरूका लागि समय निकै साधना गर्नेछ। आमदानी प्रतिस्पर्धामा विजयी भइनेछ। द्वेष ईर्षा गर्नेहरूले हार खानेछन्। प्रथमदल अधिकारी स्थापित गर्दै चुनौती चिरेर काम बनाउन सकिनेछ। स्वास्थ्य सफल हुनेछन् भने शत्रु परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ। कुम्भ राशि समयमा काम नगर्ने बानीले समस्या निम्ताउने अरूका लागि बुद्धि र श्रम खर्चाउनु पर्ला। अवसर आए पनि नयाँ काममा हातमा गिरम गरी विचार पुर्याएर परिस्थिति अनुसार सम्झौता गरेर काममा अघि बढ्नु होला। समयको माग अनुसार चल्ने प्रयत्न गर्दा बुद्धि व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ र मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। चलिने बानीले समस्या निम्ताउने व्यक्तिहरूको फाइदाका लागि उपयोग भइने र ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ। आफ्नो सामानमा अरूले दाबी विरोध गर्ने र ईर्ष्याहरूसँग असमझदारी बढे पनि नयाँ योजनाहरू पुरा हुन सक्छ भने स्थायी सम्पत्तिमा देखि
राखिएको विभागहरू सुल्झाउन सकिने छ। अनावश्यक साइनो जस्तैदेखि सावधान रहनुहोला। राशिफलमा जस्तो भने तपाईँ भाग्यमा मनमा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफलपछि नेपालमा रहेको छ जन्मदिनको शुभकामना।

आज मेरो 2023 साल साउन महिनाको 25 गते सोमबार आज तपाईँ जन्मदिन भएको छ र तपाईँलाई जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दिदी साथी प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो परिवार तपाईँहरू मेरो व्यक्तिगत तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

तपाईँले फोन मात्र जन्मदिनको शुभकामना तपाईँको गाउँमा पाउँदै गरेका कार्यक्रमहरू भने हामीले यस कार्यक्रम मात्र प्रशंसाले गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। बिहान उपस्थित लागि तपाईँको बिहान दिन सुपारी सजिलो सबैले सुन्दै गर्नुहोला। शुक्रगन्ध ग्यास एन्ड सम्मान दिँदा

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: शुक्रबारदेखि टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
7: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीर कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527073।

0: यसो आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन यस्तो पङ्खा चलिरहेको देखिनु भन
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033484 र 9856067988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594530
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज

0: 76।
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564 14 377 र 98564 43 43। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564 14 411, मोबाइल 98562938 र 98028 22938।
6: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको?
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
8: कहाँ छ पुन मोबाइल?
7: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
8: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
8: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888।

0: र 98448400000।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
0: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बहादुर सुन, पर्सि घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला?
12: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508334।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
14: यही भएरै मैले उ गरिसकेको छु, अरूलाई पनि मैले इन्करेज गरेको छु होइन। जर्नल क्लब पनि खोलेको छ भनेपछि यो सबै गर्दै गइसकेपछि अहिले चाहिँ इम्पावरमेन्ट चाहिँ भएको छ, सशक्तिकरण, नर्सहरूको सशक्तिकरण, आफूहरूलाई थाहा भएको कुराहरूलाई चाहिँ एकदमै बिना हिचकिचाहट भन्ने ऊ छ, तर कम मात्रै मान्छेले बोल्न सक्छ नर्सहरूले, अझै पनि उनीहरू सकिरहेको छैन।
15: अब नर्सलाई एउटा सेवा गर्ने पेसा भनेर मात्र हेर्दा उनीहरूको जुन श्रम, पेसागत अधिकारहरू चाहिँ यो कतिको ओझेलमा परेको छ त?
14: नर्सिङको जुन नर्सलाई चाहिँ एउटा सेवा गर्ने मात्रै पेसा भन्दै गर्दाखेरि हामी व्यक्तिगत उसमा पनि भर पर्छ। हामी नर्सहरू पनि, नर्सहरूले म गर्छु, मैले गर्नुपर्छ, मेरो चाहिँ भित्रै इन्साइट चाहिँ मैले हुनुपर्छ भन्ने खालको उनीहरूले आफ्नो लिनुपर्छ। त्यो नलिकन सक्दैन, किनभने मलाई यो दिएन, मैले माग्दा पनि दिएन भन्ने कुराहरू गर्छ नि, त्यो मागेर पाउने कुरा होइन कि। आफूले आफ्नो स्किलहरू देखाउनु पर्यो, आफ्नो पेसाहरू चाहिँ पेसागत रूपमा आफूले काम गर्नु पर्यो, मेरो बिरामीलाई मैले गर्नुपर्छ, उनीहरूको चाहिँ इभिडेन्स बेस्ड चाहिँ उनीहरूलाई चाहिने केयरहरू मैले केयर प्लानहरू गरेर मैले गर्नुपर्छ भन्ने कुराहरू आफूहरूले नै इनिसिएसन लिएर गर्दै गयो भने कसैले हामीलाई एउटा नोकरको रूपमा, एउटा चाहिँ सेवकको रूपमा चाहिँ राख्न सक्दैन। त्यही कारणले गर्दाखेरि मैले नर्सहरूलाई यही अनुरोध गरेँ कि जुनियर होस् सिनियर होस् हामी युनाइट हुन सिकौँ, सबैजना एकदमै एकजुट हुन सिकौँ। एकजुट भइसकेपछि कसैले एउटा लट्ठीलाई भाँच्नलाई सजिलो छ, एक मुठा लट्ठीलाई राख्नु त त्यो भाँच्नलाई कतिचोटि ट्राई गर्नुपर्छ, सक्दैन नि हामीलाई छुटाउनु। त्यही कारणले गर्दाखेरि कसैले अगाडि बढेर काम गरेको छ भने त्यसलाई प्रोत्साहन दिउँ, जुनियर होस् सिनियर होस्। सिनियरलाई जुनियरले सघाउने, सिनियरले जुनियरलाई उत्थान गर्नलाई अगाडि बढाउने। त्यो गर्दाखेरि कसैले पनि नोकरको रूपमा कसैलाई काम गर्ने एउटा उसको रूपमा मात्रै लिन सक्दैन
15: भनेको त्यो त्यसको लागि चाहिँ काम गर्ने वातावरण पनि हुनु पर्यो र जुन वातावरणमा काम गरिरहेका छौँ त्यहाँ चाहिँ एकजुट हुने त्यो पनि जान्नु पर्यो होइन। कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी नर्स सेवा र यसको रोजगारीमा जुन समस्याहरू आइरहेछ यसको समाधान गर्नको लागि दीर्घकालीन प्रयासहरू के गर्नुपर्छ भनेर चाहिँ कुराकानी गरिरहेका छौँ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठज्यूसँग। म फेरि पनि यो यही विषयमा चर्चा गर्न चाहन्छु, जस्तो अहिले अवस्था विशेष गरेर नर्सहरूको यो अवस्था चाहिँ के छ, हुन त चार दशकदेखि तपाईँ यो क्षेत्रमा हुनुहुन्छ होइन, अहिलेको अवस्था चाहिँ के पाउनु भएको छ नर्सहरूको?
14: मैले अघि पनि मैले फेरि जोडेको थिएँ यो पहिलाको नर्सिङमा भनेको एउटा चाहिँ कसैले दिएको कामलाई कार्यान्वयन गर्ने, उसको कामलाई मान्ने होइन, एउटा सेवकको रूपमा एउटा उसको रूपमा मात्रै काम गरिन्थ्यो भने अहिले आफ्नो औकातले भ्याएसम्म आफ्नो स्किल बढाउने, आफ्नो एजुकेशन क्षेत्रमा उसले लिडरसिपमा काम गर्ने होइन, आफै एउटा इम्पावर भएर काम गरिसकेपछि कुनै चिज राइट छ भने राइट, रङ छ भने रङ भन्न सक्ने एउटा चाहिँ क्षमतावान भएको चाहिँ नर्सहरू अहिले चाहिँ डेभलप भएको छ। अनि विभिन्न क्षेत्रहरूमा जुन जुन क्षेत्रमा के कुराहरू चाहिँ फाइन्ड आउट भयो त, के फिल भयो त, इभिडेन्स बेस्ड फिल भयो त, त्यो अनुसार ट्रेनिङ चलाउने कि वर्कसपहरू चलाउने कि अथवा सेमिनारहरू चलाउने कि अथवा त्यसको चाहिँ अनुसन्धानात्मक कामहरू गरेर त्यसको जुन जुन रिजल्टहरू आयो त्यो रिजल्ट अनुसार चाहिँ त्यो चाहिँ कार्यान्वयनमा ल्याउने त्यो कामहरू गर्ने कुराहरू पनि अहिलेको अवस्थामा त्यो एकदमै राम्रो हो।
15: हजुर, भनेपछि विगतका तुलनामा चाहिँ अहिले एउटा नेतृत्व तहमा पनि छन् नर्सिङ पेसामा भएकाहरू होइन, र क्षमता विकास गर्नुका साथसाथै विभिन्न रिसर्च बेस्ड कामहरू अनुसन्धानात्मक कार्यक्रमहरूमा पनि उहाँहरू त्यसरी लागि पर्नु भएको छ।
14: मात्रै पनि होइन, अहिले त्यो मात्रै पनि होइन, पोलिसी मेकिङ डिसिजन मेकिङ ठाउँमा पनि
15: उहाँहरू
14: विभिन्न ठाउँहरू पुगेछ अहिले, मेक भन्छौँ हामी होइन, चिकित्सा शिक्षा आयोगको उसमा त्यहाँ पनि ठुलै उसमा चाहिँ पोजिसनमा हुनुहुन्छ होइन,
15: स्वास्थ्य मन्त्री
14: नै उसमा छ, सांसदहरू अहिले नर्सहरू हुनुहुन्छ चारजना होइन, भनेपछि ठाउँ ठाउँमा पुगेको छ। त्यो ठाउँमा पुगेपछि कसैले खेलाउनेको एउटा खेलौना भउनु भएन क्या, त्यो ठाउँ पुगेपछि हामीहरू जुन ठाउँमा पुगेको छ त्यो चाहिँ रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर हामीले काम गर्न सक्नु पर्यो। टिम वर्कमा हामी काम गर्दाखेरि अरूको कुराहरू सजेसनहरू पनि हामीले लिनुपर्छ, हामीले सजेसन लिनुपर्छ, हामीले त्यसलाई चाहिँ ठिक हो भने हामीले लिने, होइन भने त किन हामी उसमा दबावमा बस्छ।
15: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा नर्स सेवा तथा रोजगारीका समस्या तथा समाधानमा दीर्घकालीन प्रयासका बारेमा आज हामी कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठज्यू। जस्तो यहाँले कुरा उठाइहाल्नुभयो, नर्स पेसा गरेकाहरू नै अहिले नीतिगत तहमा हुनुहुन्छ, उहाँहरू नीतिगत तहमा आइसकेपछि पनि नर्सहरूका समस्या समाधान गर्नको लागि कतिको यसले चाहिँ सहज भएको छ अथवा नर्सहरूको समस्या चाहिँ जिउका तिउ छन्?
14: पहिला जस्तो थियो त्यस्तै त सपना मिल्दैन, आवाजहरू उठाइरहेका छन् नेतृत्वमा पुग्ने नेतृत्वदायी नर्सहरूले पनि होइन, तर चाहिँ जति पुग्नुपर्ने हो नि त्यति चाहिँ पुगेको छैन। त्यसको लागि सरकारलाई मात्रै नेतृत्वलाई मात्रै हामीले दोष दिएर पनि भएन, हामी जुन ठाउँमा एउटा स्टेक होल्डरको रूपमा हामी काम गर्दैछौ नि, जुन जुन क्षेत्रमा स्वास्थ्य कर्मीको रूपमा काम गरिरहेकाहरू नर्सहरू नै किन्न होस् स्टाफ नर्सहरू नै किन्न होस् सबैजनाले उहाँहरूलाई शक्ति प्रदान गराउनको लागि, उहाँहरूलाई काम गर्नुको लागि सजिलो बनाउनको लागि, एउटा टेवा पुर्याउनु भने काम चाहिँ हामीले पनि गर्नुपर्छ। हामी त्यही भएर मैले एकजुट हुनुपर्छ भन्ने कुरा त्यही हो।
15: यहाँनिर मैले अलि जोड्न खोजेँ, अघि अवस्थाको कुरा गर्दाखेरि विदेश पलायन हुने अवस्था चाहिँ धेरै छ, नर्स पढ्ने र नर्स पढिसकेपछि चाहिँ विदेशै जाने, यो चाहिँ पहिलेदेखिको हो। अहिले यसमा अलिकति कमी भएको छ कि अझ बढ्दैछ? यो
14: ट्रेन रेन्टको कुरा गर्नुभयो तपाईँले होइन, पहिला नै थियो हाम्रै अवस्था बेलाको पालि पनि धेरै जसो युकेतिर चाहिँ एकदमै युकेतिर जान्थ्यो, लन्डनतिर होइन युकेतिर जान्थ्यो, युनाइटेड किङडमतिर, त्यति बेला थोरै थियो बरु होइन। अहिले त झन् एन्क्लेस गर्ने त्यसपछि अमेरिका जाने भन्ने जुन ब्रेन रेन्टको कुराहरू गर्यो नि हामीले, यति धेरै 88,000 नर्सेसहरू हाम्रो नर्सिङ काउन्सिलमा रजिस्टर भइसकेको नर्सहरू छन्, तर त्यसमा मैले अलिकति रिसर्चहरूतिर हेर्दाखेरि पनि झन्डै 50% जस्तै तिनीहरू चाहिँ ब्रेन भएको चाहिँ देखिन्छ। मैले गरेको ठाउँमा पनि जुन पाटन हस्पिटलमा मैले गर्दै गर्दाखेरि महिनाको एउटा दुईटा त आइरहेको हुन्छ रेजिग्नेसन, के को कारणले भन्दाखेरि त्यही अब्रोड जाने होइन, त्यहाँ काम गर्ने
15: महिनाको एक दुईवटा
14: त आइरहेको हुन्छ होइन, अनि सर्टेज स्टाफहरूको सर्टेज भएको कारण त्यही कारणले गर्दाखेरि, किन भन्दाखेरि अघि पनि हामीले भन्यौँ नि पारिश्रमिक हो, न्यूनतम पारिश्रमिक नै पाउँदैन, इन्भाइरोमेन्ट छैन, हेल्दी इन्भाइरोमेन्ट हुनु पर्यो नि त होइन त्यहाँनिर। त्यसपछि अब एउटा फेसिलिटिजको कुराहरू, स्कलरसिपबाट पढ्ने, त्यहाँनिर जति पनि आफ्नो पर्सनल सँगसँगै प्रोफेसनली डेभलप हुने ग्रोथ एण्ड डेभलपमेन्टको लागि जुन चान्सेसहरू छैन, जसको कारण गर्दाखेरि उनीहरू चाहिँ विदेशमा परिरहेको छ, यो अहिले पनि छ, झन् बढ्दो क्रममा छ भन्छु म।
15: भनेपछि यतिखेर चाहिँ विदेश पलायन चाहिँ पहिलाको तुलनामा बढ्दो क्रममा छ, सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ, तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ यतिखेर?
14: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी, किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढी दियो अरे, ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ, नभएको होइन नि हेल्थ सेक्टरमा, भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो कानूनमा साँच्चीको रूपमा, कागजी रूपमा होइन कि, साँच्चीको कानूनमै राखेर पोलिसीमै राखेर, त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि होइन पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्रै बढाएर चाहिँ त्यो बढाउन सकिन्छ।
15: भनेपछि एकातिर नर्सहरू उत्पादन त भइरहने, तर विदेश पलायन पनि त्यही मात्रामा बढ्दो क्रममा भएपछि अझ यो भएका नर्सलाई पनि कार्यबोझ बढ्ने र बिरामीले पनि उचित स्याहार समार चाहिँ नपाउने, यो समस्या चाहिँ के हो अहिलेको अवस्थामा चाहिँ?
14: सबभन्दा पहिला ब्रेन ड्रेन हुनुलाई चाहिँ एउटा ब्रेन ड्रेन मात्रै यो स्किल स्टाफ मात्रै गएको भनेर भन्नु हुँदैन, किनभने विभिन्न क्षेत्रहरूमा भन्ने हो भने ब्रेन ड्रेन स्टाफ नर्सहरू मात्रै गएको छैन, च पदमा बस्ने व्यक्तित्वहरू पनि बाहिरै जानुपर्छ, बाहिर गयो भने मेरो सन्तानलाई चाहिँ मैले डेभलप गर्न सक्छु, मैले उनीहरूको लागि पनि म जानुपर्छ भनेर गएकोहरू छन्। त्यो अवस्थामा हामीलाई उहाँहरूलाई त हामीले रोक्न सक्दैनौँ, किनभने उहाँहरूको मनस्थिति नै त्यही भएर बसिरहेको हुन्छ, कम्प्लिट रूपमा त हामीले रोक्न सक्दै सक्दैनौ।
15: तैपनि सामान्यतया न्यूनतम यस्ता यस्ता विकास गर्न सकेमा चाहिँ नर्सहरूलाई विदेश पलायनबाट रोक्न सक्छौ भन्ने केही छ
14: त्यसमा? अब स्यालेरीको त हामीले धेरैचोटि उ गरिसक्यौं, उनीहरूलाई व्यक्तिगत र प्रोफेसनल ग्रोथको लागि चाहिने जुन पूर्वाधारहरू छन् उनीहरूलाई कार्यक्षेत्रमा काम गर्नको लागि एउटा सुरक्षित वातावरण चाहियो। अस्ति आन्दोलनमा पनि थुप्रै कुराहरू उनीहरूले राख्यो नि, हजारको कुराहरू, अलाउन्सको कुराहरू, यिनीहरू विभिन्न नाइट अलाउन्सको कुराहरू, त्यो नाइट अलाउन्स यो हजार अलाउन्स भन्नेको थोरै मात्राको कुराहरू भयो, तर चाहिँ सम्पूर्ण पहिला त प्रोफेसनल ग्रोथ डेभलपमेन्ट, त्यसमा चाहिँ पढाइको कुराहरू आउला, त्यो पढेर आइसकेपछि स्पेसियालिटी हामीले लिएर आइसकेपछि त्यही अनुसार हामी डिप्लोय हुनु पर्यो नि त. जुन मैले चाइल्ड हेल्थ गरेको छ भने मैले चाइल्ड हेल्थ सेक्टरमै मैले काम गरेँ भने मैले राम्रो इनपुट दिन सक्छु नि त त्यहाँ. होइन, मैले चाहिँ चाइल्ड हेल्थ गरेको छु, म अर्को ठाउँमा लगेर राखेको छ अरे,
15: भनेको विशेषज्ञता र पढाइ अनुसार चाहिँ उसले काम चाहिँ त्यस क्षेत्रमा आफ्नो क्षमतालाई चाहिँ प्रयोग गर्न
14: सकिन्छ.
15: जस्तो उत्पादन बढाउने, अब विगतका कुराहरूमा त धेरै नर्स उत्पादन गर्ने संघ संस्थाहरू चाहिँ धेरै बढे, च्याउ जस्तो अब भएका नर्सहरूले काम पाइरहेका छैनन्, त्यसमाथि विदेश पलायन, यो एक अर्कासँग जोडिएका छन् नि. यो भनेको यसमा केही कानूनै ल्याएर ऐनै ल्याएर यहाँनिर केही बन्देज गर्नुपर्ने स्थिति छ कि छैन?
14: हुन त यो नर्सिङ स्टाफहरूको, रजिस्टर्ड नर्सहरूको भनौँ न, स्टाफ नर्सहरूको ट्रेनिङको लागि अथवा कलेजहरू एकदमै धेरै आइरहेको छ. त्यसमा सरकारले नगरेको पनि होइन, स्वास्थ्य मन्त्रालयले पनि से बेड भएको हस्पिटल आफ्नै हुनुपर्छ भन्ने कुराहरू गरिरहेको छ. तर त्यो चाहिँ एकदमै हेल्दी उसमा चाहिँ यो कानून भइरहेको छैन है. अनि एउटा कागजको रूपमा तयार गर्यो, त्यो पेस गर्यो, मोनिटरिङहरू जान्छ, नर्सिङ काउन्सिलबाट जान्छ, अहिले त मेकबाट जान्छ, होइन, विभिन्न संघ संस्थाहरूबाट जान्छ, नर्सिङ काउन्सिलहरूबाट जान्छ, अहिले नर्सिङ एसोसिएसनबाट पनि जाने गरेको छ. होइन, पहिला म उपाध्यक्ष थिएँ, पहिला प्रमिला दिदी अध्यक्ष हुँदाखेरि म उपाध्यक्ष थिएँ, त्यति बेलादेखि नै हामीले प्रयास त गरेको. तर कस्तो छ भन्दाखेरि जुन मोनिटरिङमा हामी गयौं, जुन हामी उसमा जान्छौ, तर त्यति बेला के हुन्छ, एउटा उत्पादन गरेर क्या शिक्षकहरू पनि होइन, सामग्रीहरू पनि त्यहाँनिर शिक्षक शैक्षिक सामग्रीदेखि लिएर सबै स्ट्रक्चरहरू नै चेन्ज गरेर ठक्क रातारात चेन्ज गर्ने हामी गयो. अनि खडे बाबाको शिक्षकहरू शिक्षिकाहरू राख्ने, जब हामी फर्किन्छौ नि त्यति बेला हामी फर्किने उसमा नै
15: परिवर्तन भइसक्छ,
14: उहाँहरू सँगसँगै निस्किरह हुन्छ, हामी सँगसँगै फर्किरह हुन्छ है. भनेपछि कतिसम्मको हाम्रो नेपालको जुन कानूनी रूपमा जति पनि गरे पनि त्यो हामीले सबैजनाले म भन्न सक्नुपर्छ क्या. हामीले यस्तो गर्नु हुँदैन, यो गर्यो भने यो त पेसालाई मात्रै होइन नि, इन्स्टिच्युटलाई मात्रै होइन नि, यो त सिङ्गो पब्लिकलाई नै असर पर्ने कुरा हो. बिरामीहरूलाई कस्तो खालको सेवा दिन्छ त, यो कुराहरूलाई चाहिँ याद गर्नुपर्छ हामीले.
15: जुन यहाँले कुराहरू उठाइरहनु भएको छ, विशेष गरेर नर्सहरूको जुन समस्या समाधान गर्नको लागि एकातिर कानूनले चाहिँ नर्सहरूको समस्या समाधान गर्न सहयोग गरिरहेको छ भने अर्कोतिर त्यसलाई चाहिँ भनौँ न त्यो कानून कार्यान्वयन गरे जस्तो गरे पनि नगर्ने स्थितिहरू पनि धेरै भइरहेका छन् होइन. अलिकति नर्सहरूको जुन अघि यहाँले भन्नुभयो नि दबाव, होइन, उनीहरूलाई एकदमै बर्नआउट हुने, होइन, कामले गर्दा जुन बोझले गर्दाखेरि स्वास्थ्य, यस्ता कुराहरूलाई चाहिँ स्वास्थ्य संस्थाले चाहिँ गम्भीरतापूर्वक लिन सकेका छैनन्?
14: स्वास्थ्य संस्था सबैलाई त भन्न सकिँदैन होइन, किनभने प्राइभेट सेक्टरको पनि आफ्नै आफ्नै किसिमको सबैको एउटै समस्या हुँदैन, एउटै कुराहरू हुँदैन कसैको पनि. गभर्मेन्टमा पनि त्यही हो होइन, पब्लिक चिजहरूमा पनि त्यही हो. तर गम्भीरतापूर्वक लिँदा लिँदै पनि कोही कोही बेला थाहा नभइकन कोही कुराहरू चाहिँ ऊ गरिरहेको हुन्छ. तर गभर्मेन्टतिर पनि यो उपत्यकाभित्र यिनीहरूमा चाहिँ एकदमै राम्रो फेसिलिटिजहरू पाइरहेको हुन्छ, उनीहरूलाई सम्बोधन पनि गरिरहेको हुन्छ. तर बाहिर रिमोटतिर हेर्नुहोस् त, त्यहाँ त कसरी दाँडा काँडा गरेर उनीहरूले काम गर्नु पर्यो हुन्छ, साधन केही पनि स्रोत साधनहरू केही नभएको ठाउँमा काम गर्नुपर्छ, ह्युमन रिसोर्सको एकदमै कमी भइरहेको हुन्छ, बिरामीहरूलाई चाहिने सेवाको लागि हामीले केही गर्न सकिरहेको हुँदैन होइन. त्यस्तो अवस्थामा काम गर्नुपर्दाखेरि भनेपछि सबै ठाउँमा सबै चिज राम्रो छैन. तर हामीले चाहिँ सरकारलाई मात्रै पनि होइन, स्वास्थ्य संस्थामा पनि बजेटको कुराहरू होला, विभिन्न कारणहरूले गर्दाखेरि यो चाहिँ गर्न नसकिरहेको हुन्छ। तर त्यो त हामी सबैजना, मैले भने नि हामी सबै मिल्नुपर्छ, सरकारलाई टेवा पुर्याउने काम हामीले गर्ने हो।
15: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ। नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोर श्रेष्ठसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
17: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
16: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
18: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
19: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
20: Where do we begin?
19: With international news you can trust, BBC News.
20: Journeys into the heart of global events.
19: And voices from around the globe.
21: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
19: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नर्स सेवामा रोजगारीको समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धन्यवाद।
2: थुप्रै हामीले समस्याहरूको कुरा गर्यौं होइन, समस्या समाधानको लागि पनि हामी अब अलिकति चर्चा गरौं, नीतिगत रूपमा अलिकति कुराकानी गरौं न। सरकारले चाहिँ यो बेला जस्तो अस्ति 19 बुधे सहमति पनि गर्यो होइन, यस्ता सहमति त वर्षै पछि भइ नै रहन्छ, वर्षै पछि आन्दोलन हुन्छ, वर्षै पछि सहमति हुन्छ, कार्यान्वयन चाहिँ कतिको भएको पाइन्छ?
3: कार्यान्वयन यो वर्षै पछि यो सहमति हुँदै गर्दाखेरि हामीले वास्तविक रूपमा जुन सहमति गरेको अनुसार कार्यान्वयन गर्नु पनि त्यो चाहिँ भइरहेको छैन। अब नत्र किन फेरि अस्ति भर्खरै फेरि आन्दोलन किन गर्नु पर्यो त होइन? आन्दोलन गर्नुलाई जुन उचित पारिश्रमिकको कुरा गर्यो, नेपाल सरकारको न्यूनतम पारिश्रमिक दिने भनेर ऊ गरेको त धेरै भइसक्यो नि, लास्ट इयर मात्रै होइन त्योभन्दा अगाडि अगाडि पनि भएको हो, तर त्यो चाहिँ सबै ठाउँमा भइरहेको छैन। अनि त्यसपछि सुरक्षित कार्यस्थल चाहिँ निर्माण गर्न सकिरहेको छैन। एउटा शिशुको आमा त्यहाँ काम गर्छ भने उसको लागि स्तनपानको कक्ष समेत हामीले प्रदान गर्न सकिरहेको छैन, अस्पतालहरूमै भएको छ, एकदमै गाह्रो छ होइन। उनीहरूलाई आफ्नो प्रोफेसनल डेभलपमेन्टको लागि आफ्नो पर्सनल उसको लागि चाहिने जुन शिक्षाहरू एजुकेसन स्तरमा भयो होइन, अनुसन्धानात्मक कामहरू भयो होइन, यिनीहरू हामी उनीहरूलाई गर्न लगाउन सकिरहेको छैन विभिन्न कारणवश है। त्यो त संस्थाले गर्नु पर्यो, तर संस्थालाई पनि बजेटको कुराहरू होला, तर सरकारले शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयले त्यसलाई चाहिँ गर्न लगाउनको लागि चाहिँ बजेटहरूको व्यवस्थापन गर्ने कामहरू पनि उहाँहरूले पनि गर्नुपर्छ।
2: जस्तो यसका लागि स्वास्थ्य मन्त्रालय अनि यो अस्पताल प्रशासन, नर्सिङ परिषद भयो, नर्सिङ संघ, यी बीच चाहिँ कतिको समन्वय भइरहेको चाहिँ छ त, प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्?
3: अब स्वास्थ्य मन्त्रालय अहिलेको जुन परिस्थितिमा भन्यो भने आजको उसमा सिचुएसनमा भन्यो भने चाहिँ हेल्थ सेक्टरबाट अथवा इन्स्टिच्युटबाट त्यसपछि नर्सिङ काउन्सिलबाट समन्वय त पहिला पनि भएको तर प्रभावकारी रूपमा हुन सकेको थिएन, तर अहिले पनि गर्ने कोसिस गरिरहेछ। भर्खरै अहिले नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार होइन उहाँहरू चाहिँ नियुक्ति भइसकेको छ। अब उहाँहरूले आफ्नो आसन पनि ग्रहण गरिसक्नु भएको छ, काम त गर्नु होला, हेर्नै बाँकी छ।
2: तर यो यहीमा जसो भन नयाँ सरकार आउँछ, नयाँ सरकार आएपछि पदाधिकारीहरू परिवर्तन हुन्छन् होइन, हरेक यो यी विभिन्न निकायमा, अनि उहाँहरूले अलि जुन रियलाइज गरेर त्यो विषयवस्तुमा काम गरौं भनेर अगाडि बढ्न पनि पाएको हुँदैन, त्यहाँ फेरि परिवर्तन भइसक्छ भनेपछि यहाँ कमजोरी चाहिँ के हो?
3: कमजोरी भन्ने के भन्ने, एउटा हामीले चाहिँ सुधार गर्नुपर्ने पक्ष भनौँ न, यो चाहिँ होइन, यो चाहिँ कमजोरीको रूपमा हामी नलिउँ, एउटा सुधार गर्नुपर्ने पक्ष। मैले अघि पनि भने युनाइटको कुराहरू मैले अघि पनि भने, यो चाहिँ राजनैतिकरण मैले पहिला पनि एउटा उसमा यही उज्यालो नेटवर्क मार्फत मैले ऊ गरेका थिएँ, राजनीतिकरणले गर्दाखेरि यो एकदमै भयो। हामीले रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर प्रत्येक प्रोफेसनलिस्टहरूले गर्नुपर्ने कामहरू अरूको प्रेसरमा होइन, दबावमा आएर होइन कि हामी आफै गर्नुपर्छ है। यो पेसेन्ट सेफ्टीको कुराहरू, नर्सिङ स्टुडेन्टहरूलाई ग्रेजुएट गर्नुको लागि पनि के को लागि त, पेसेन्ट सेफ्टीको लागि हो नि त होइन। जुनै क्षेत्र, डक्टर नै किन नहोस्, जुनै पनि क्षेत्रबाट आओस्, जुनै पनि पब्लिक हेल्थको स्टुडेन्टहरू चाहिँ ग्रेजुएट किन नहोस्, उनीहरू पेसेन्टकै लागि सेक्टरको लागि हो नि त। त्यो गर्नको लागि सबैजना मिल्नु पर्यो, सबैजनाले मैले काम गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो, हाम्रो हामी सबै एकजुट भएर काम गर्नुपर्छ भन्ने कुराहरू गर्यो भने त्यो एउटा मात्रै भएन भने
2: पदाधिकारीहरूको स्थायित्व पनि जरुरी छ,
3: स्थायित्व एकदमै स्थायित्व चाहिन्छ, स्थायित्व घरिघरि निकाल्ने अनि अर्कोलाई रिप्लेस गरेर उसले काम गर्नै पाएको छैन बाबा। उसलाई भन्यो नि हामीले हस्पिटलमा नर्सको कार्यक्षेत्र चाहिँ स्वस्थ हुनुपर्छ भने जस्तै, जुन ठाउँमा एलोकेट गरेका छ नि, उनीहरूलाई पनि त स्थायित्व दिएर काम गर्ने एउटा वातावरणमय सुखमय बनाइदियो भने, एउटा टिम वर्क चाहिँ राम्रो बनाइदियो भने उनीहरूले काम गर्न सक्छ, नसक्ने होइन।
2: जस्तो नर्सिङ पेसाको अब यो तत्काल समस्या समाधान गर्न चाहिँ धेरै हेरिन्छ होइन, दीर्घकालीन समाधान गर्नको लागि पनि केही राष्ट्रिय रणनीतिहरू, केही यसको लागि दीर्घकालीन सोचहरू चाहिँ जरुरी छ कि छैन?
3: विभिन्न कुराहरूमा दीर्घकालीन सोचहरू छ। मैले अघि मेरो संस्थाको कुरा मैले गर्दै गर्दाखेरि सरकारी उसमा पनि नर्सिङको 12 लेभल थियो स्वास्थ्य मन्त्रालयमा। पहिला हाम्रो म्याम हुनुहुन्थ्यो एकजना है, विजया केसी म्याम, उहाँ 12 लेभलमा, त्यसपछि 12 लेभलमा अरू कोही पनि छैन, अहिलेसम्म आइपुगेको छैन। भनेपछि भएको लेभललाई किन हटाउने? नर्सिङ क्षेत्रलाई पनि त्यो लेभलसम्म मेन्टेन गरौँ न, बरु क्राइटेरियाहरू राख्नु, के गर्नुपर्छ कुराहरू, उनीहरूको रेस्पोन्सिबिलिटिजहरू के हो, जेडीहरू, जब डिस्क्रिप्सनहरू राखिदिनु पर्यो, कामहरूलाई झन् मोटिभेसन दिनुपर्ने जुन कुराहरू छ नि त्यसलाई झन्झन डाउन गर्दै गइसकेपछि कसरी काम गर्छ त? त्यही कारण गर्दाखेरि काम गर्ने मान्छेले पनि पेसेन्ट सेफ्टीलाई ध्यान दिएर काम गर्ने, एजुकेसन सेक्टरमा भएकोहरूले एजुकेसन सेक्टरलाई राम्रो काम गर्नुको लागि ध्यान दिने गर्दै गर्दाखेरि सरकारले पनि यो कुराहरूलाई ध्यान दिएर सबै कामहरू चाहिँ जुन बजेटदेखि लिएर उनीहरूको करियर प्रोग्रेसनदेखि लिएर रिसर्चको कुराहरूदेखि लिएर जुन जुन क्षेत्रमा उनीहरू सशक्त छन् तिनीहरूलाई त्यही त्यही क्षेत्रमा लगाइदियो भने त्यो चाहिँ सम्भव छ।
2: 4 दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ होइन, विशेष गरेर अब पाटन अस्पतालमा यहाँको भोगाई, यहाँको अनुभवहरू फरक खालको होला निजी र सरकारी भन्दा पाटनमा चाहिँ होइन। यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझावहरू दिन चाहनुहुन्छ, के गर्नुपर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
3: यो सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर, एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर, उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौं भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। एउटा चाहिँ यिनीहरू चाहिँ एउटा काम गर्ने एउटा शक्ति मात्रै हो यिनीहरू भन्ने कुराहरूले उ गर्नु भएन। त्यसपछि उनीहरूको जति पनि नर्सिङ जनशक्तिहरू छ, अघि पनि भन्यो, विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि एकदमै राम्रो काम गर्न सकोस्, इनपुट दिन सकोस्, जसको कारण गर्दाखेरि नेपालको पब्लिक अथवा बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्।
2: अहिले हामीले समग्रमा नर्सको समस्याहरूको चर्चा गर्दाखेरि नर्सको समस्या समाधान नहुँदाखेरि चाहिँ यसले प्रत्यक्ष असर पर्ने भनेको बिरामीलाई नै हो होइन। नर्सका के कस्ता भनौँ न समस्या समाधान गर्न सकेमा चाहिँ बिरामीको स्वास्थ्यमा पनि हामीले सुधार गर्न सक्छौं होला?
3: हामीले अघि कुरा गरेको जस्तै नै आउँछ। सबभन्दा पहिला त नर्सलाई यो सोसाइटीमा बाँच्नु छ, आफ्नो पारिवारिक शाखा सन्तानलाई, आफ्नो सन्तानहरूलाई अगाडि बढाउनु छ। त्यो भनेको न्यूनतम पारिश्रमिक अथवा आकर्षक तलबको कुराहरू, स्यालेरीको कुराहरू आयो, अर्को चाहिँ प्रोफेसनल डेभलपमेन्टको लागि शिक्षाको कुराहरू, लिडरसिपको कुराहरू, उसको सक्ने ऊ चाहिँ आफ्नो क्षमता अनुसार उसलाई प्रमोसनको कुराहरू, यदि प्रमोसन नै भएन तलब चाहिँ बढाइदियो, 4-5 वर्षपछि मेरो भविष्य के हुन्छ, अनिश्चित कालमा रह्यो भने उसले कसरी काम गर्छ त, त्यो पनि गर्नु सक्दैन। अनि विभिन्न अनुसन्धानात्मक उसमा पनि क्लिनिकल क्षेत्रको सँगसँगै अरू नर्सहरूलाई पनि इन्भल्भ गराउने, स्टाफ नर्स हो यो जुनियर हो यिनीहरूलाई हामीले गराउनु हुँदैन त्यो होइन कि, सबै क्षेत्रलाई चङ्गालेर सँगसँगै एउटा टिमवर्क रूपमा पोलिसी मेकिङमा उनीहरूलाई काम गर्न लगाउनु पर्यो होइन, त्यो क्षेत्रमा पनि पुर्याउनु पर्यो नि त। कुनै कुनै ठाउँमा अहिलेसम्म हेल्थ सेक्टरको इन्स्टिच्युटहरूमा चाहिँ नर्सहरूलाई अगाडि पढाउनु हुँदैन भन्ने सोच्दै हो कि डक्टरहरू मात्रै पुग्ने क्या, चिकित्सकहरू मात्रै, हामीले पनि भोगेको कुरा हो नि त, देखेको कुरा हो नि त। भनेपछि त्यो नर्सलाई पनि त्यो ठाउँमा पुर्याओस् न, उसको पनि आफ्नो इनपुट दिन्छ नि होइन, त्यो क्षमता दिने जुन हेल्थ सेक्टर अथवा जुन इन्स्टिच्युट छ त्यो ठाउँमा त्यसरी दियो भने चान्सहरू दियो भने अपर्च्युनिटी दिइदियो भने त्यो च्यालेन्जलाई उसले काम गर्दै जान्छ, जसको कारण गर्दाखेरि बिरामीको केयरमा सेफ्टी पेसेन्ट सेफ्टीको कुराहरू उनीहरूको चाहिँ क्वालिटी एस्योरेन्सको कुराहरू यिनीहरू सबै मेन्टेन हुन जान्छ।
2: जस्तो यही पालि यहाँले भने जस्तै नर्स पेसामा भएकाहरू नै ठाउँ ठाउँमा हुनुहुन्छ र स्वास्थ्य मन्त्री आफै नर्सिङ पेसाबाट नै हुनुहुन्छ होइन, उहाँले चाहिँ नर्सका समस्या समाधान गर्न कतिको प्रतिबद्ध भएर लाग्नु भएको जस्तो लाग्यो त यसपालि चाहिँ।
3: स्वास्थ्य मन्त्रीज्यू अहिले निशा मेहताजी हुनुहुन्छ, उहाँ नर्सिङको क्षेत्रबाटै जानुभएको हो। उहाँले नर्सको समस्या मात्रै हेर्ने भन्ने कुरा आउँदैन होइन,
2: तर जुन उहाँले
3: समग्र रूपमा हेर्नुपर्ने अवस्था हो। तर अहिलेको जुन आन्दोलन भयो नि, अनसनको कुराहरू भयो होइन, त्यो कुराहरूमा चाहिँ त्यसको लागि अस्ति भर्खरै एउटा चाहिँ त्यो अनसन बस्ने बहिनीले सानो कुरा लेखेको मैले देखेँ। त्यहाँ के थियो भन्दाखेरि भागी भागी मलाई भेट्न आउनुभयो, तपाईँलाई धन्यवाद स्वास्थ्य मन्त्रीज्यू भनेर लेखेको छ क्या, भनेपछि उहाँले पक्कै पनि गरेको छ। विभिन्न ठाउँमा इन्स्टिच्युटहरूमा भ्रमण गर्नुभयो, अनुगमन गर्नुभयो, सल्लाह सुझावहरू पनि दिनुभएको छ, भनेपछि उहाँले कोसिस गर्दै हुनुहुन्छ। तर उहाँलाई चाहिँ टेवा पुर्याउनुको लागि हामी सबैजनाले पनि हेल्प गर्नुपर्छ भन्ने लाग्छ।
2: अब यो समग्रमा नर्सिङ शिक्षा रोजगारी सेवा सुविधा र विदेश पलायनलाई चाहिँ भनौँ न यी प्रणाली एउटै प्रणालीमा जोडेर चाहिँ विशेष दीर्घकालीन मानव स्रोत नीति बनाउनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ यहाँले चाहिँ?
3: ब्रेन ड्रेन भनेको यो नर्सहरूको उसको लागि मात्रै यिनीहरूको सोचाइ यस्तो भनेर चाहिँ हामीले सोच्नु भएन होइन। हामी गभर्मेन्ट मात्रै होइन, नेपाल सरकार मात्रै होइन, विभिन्न इन्स्टिच्युटमा काम गर्ने स्टेक होल्डरहरू, उहाँहरूको लिडरसिपमा बस्नेहरू, लिडरहरू होइन, हामी जस्तो भूतपूर्व हुनु त्यो स्टाफहरू हुन्छ, अरू कुराहरू एनजिओ आइएनजिओजहरू हुनसक्छ होइन, इन्टरनेसनल एजेन्टहरू हुनसक्छ, उनीहरू सबैजनाले के गर्नु पर्यो भन्दाखेरि एउटा सिस्टममा के हुनु बजेट चाहिँ सबभन्दा बजेट चाहिन्छ, बजेट बिना त केही पनि गर्नु सक्दैन, फाइनेन्सियल स्टेटमेन्टको कुरा आउँछ। त्यसपछि नर्सेसहरूको एजुकेसनलाई कसरी इम्प्रुभ गर्न सक्छ त, कुन कुन ठाउँमा हुन्छ नि अब पार्सियालिटी गर्यो भन्ने कुराहरू सबै ठाउँमा छ। इन्स्टिच्युटहरूमा हो भने त्यो नर्सेसहरूलाई स्वस्थ वातावरण बनाउनुको साथ त्यो उसमा इभ्यालुएसनहरू गर्छ नि, कार्य सम्पादन मूल्याङ्कनहरू स्वस्थ रूपमा गर्नु पर्यो, मलाई यो मान्छे मनपर्छ यसलाई म धेरै मार्क्स दिन्छु यसलाई अगाडि बढाउँछु त्यो गर्नु हुँदैन। म जहिले पनि त्यसको विरोधी हुँ, त्यो विरोधीले गर्दाखेरि कहिलेकाहीँ हामी मैले गाह्रोपन मैले महसुस गरिरहेको छु, त्यो आफ्नो ठाउँमा काम गर्दाखेरि नेतृत्वमा बस्दाखेरिको कुरा हो है। त्यही कारण गर्दाखेरि कार्य सम्पादन मूल्याङ्कन एकदमै स्वस्थ रूपमा हुनु पर्यो, तलबको कुरा आयो त्यसपछि उसको प्रोग्रेसनको कुराहरूलाई पनि ध्यान दिनु पर्यो, यो सबै चिजहरू चाहिँ एकै ठाउँमा राखेर स्वस्थ रूपमा ब्रेन ड्रेनलाई बाहिर नपठाउनुको लागि कसरी हामीले यहाँ चाहिँ रिटेन गर्ने त त्यो स्टाफहरूलाई जो जो उसले काम गर्न सक्षम छ उनीहरूलाई जे जे ठाउँमा सकिन्छ त्यो ठाउँमा राखेर चित्त बुझ्दो 100% त हामी चित्त बुझाउन सक्दैनौँ, कुनै पनि जस्तोसुकै गर्छु भन्ने मान्छेले पनि सक्दैन, तर हामीले म्याक्सिमम ऊ चाहिँ इनिसिएसन लिने हो, त्यो गर्यो भने चाहिँ यो ब्रेन ड्रेन पनि हामीले केही हदसम्म रोक्न सक्छौँ, हाम्रो स्किल्ड म्यान पावर स्किल उसलाई चाहिँ हामीले हाम्रो ठाउँमा राख्न सक्छौँ, पेसेन्टले सेफ्टीको कुराहरू पनि उनीहरूको क्वालिटी एस्योरेन्सको कुराहरू पनि हामीले मेन्टेन गर्न सक्छौँ।
2: अब पटक पटक आन्दोलन गरिराख्नुपर्ने स्थितिहरू आइरहेको छ होइन, एउटा आन्दोलन सकेर त्यसको भनौँ न कार्यान्वयन हुन नपाउँदै अर्को आन्दोलन गर्नुपर्ने स्थितिहरू चाहिँ निम्तिरहेको छ र त्यही क्रममा पनि हामी यतिखेर चर्चा कुराकानी गरिरहेका पनि छौं। विशेष गरेर आन्दोलन नगरी आफ्नो मागहरू राख्न सक्ने र आन्दोलनै गर्न नपर्ने अवस्था बनाउन चाहिँ सरकार अस्पताल र नर्सिङ क्षेत्रले के चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ?
3: आन्दोलन बारम्बार नगर्नको लागि त सबभन्दा पहिला त हामी एकजुट भएर टेबल टक गर्नु पर्यो क्या, के कुराहरू आइरहेछ, यो बारम्बार भइरहेको किन हो, रिजनहरू खोज्नु पर्यो, त्यो रिजनहरू खोजिसकेपछि त्यसलाई चाहिँ अब कसरी कार्यान्वयन, स्वस्थ वातावरण छलफल गर्नु पर्यो, त्यो छलफल गरेपछि एउटा निचोड हामीले हेल्दी निचोड निकाल्नु पर्यो, त्यो निचोडलाई हामीले कार्यान्वयनमा ल्याउनको लागि हामीले स्ट्रेटेजिक प्लानहरू बनाउनु पर्यो, कोही चाहिँ सर्ट टर्ममा गर्न सकौंला कोही चाहिँ लङ टर्ममा गर्न सक्नुहुन्न होइन. त्यो सबै त्यो नर्सिङ क्षेत्रको लिडरसिप हुनसक्छ, स्वास्थ्य मन्त्रालय हुनसक्छ, अथवा गभर्मेन्टको सेक्टर हुनसक्छ, अथवा अरू स्टेक होल्डरहरू हुनसक्छ. सबैजनाको एउटा केन्द्रबिन्दु एउटा निचोड भनेको हामी टेबल टक गर्ने, सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट जे निचोड आउँछ राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं. सबै हुन्छ भन्ने त हामी भन्न सक्दैनौ, सबैजनालाई 100%लाई हामी चित्त बुझाउन सक्दैनौ, तर चाहिँ त्यो चाहिँ हामी गर्न सक्छौ.
2: अब यहाँले चाहिँ व्यक्तिगत सुझावै दिनु पर्दाखेरि चाहिँ नर्सहरूलाई जस्तो उहाँहरूले चाहिँ विभिन्न भोगाई अघि यहाँले भनिसक्नुभयो विभिन्न भोगाई समस्या र बाध्यात्मक परिस्थितिको बावजुद पनि आफ्ना कामलाई चाहिँ अगाडि बढाइ चाहिँ रहनु भएको छ, तर कठिनाईहरू चाहिँ छँदैछ. चार दशक त्यो क्षेत्रमा बिताउँदाखेरिका आफ्ना अनुभवहरू सँगसँगै चाहिँ सुझाव दिनुपर्दा नर्सहरूलाई के सुझाव दिनुहुन्छ?
3: म यसमा के भन्छु भन्दाखेरि भर्खर आएको हाम्रो स्टाफ नर्सहरू हुनुहुन्छ होइन, सम्पूर्ण नर्सिङ विधालाई म के भन्छु भने म 40 वर्ष अगाडि 2043 असार 12 मैले एउटा स्टाफ नर्सको रूपमा मैले काम गर्न थालेको हो. म एउटा बेडसाइड नर्सिङदेखि लिडरसिपबाट एजुकेसन प्राप्त गरेर त्यहाँबाट चाहिँ अहिले अवकाशसम्मको अवस्थामा आइपुगे, तर धेरै अपर्च्युनिटी पनि पाएँ, धेरै च्यालेन्जहरू पनि मैले होइन
2: भोगे.
3: तर हामी आत्तिनु हुँदैन, एकैचोटि मैले सबै अपर्च्युनिटी मैले पाउनुपर्छ भन्ने हामीले सोच्ने होइन. होइन हामीले आन्दोलन गर्दै गर्दाखेरि एउटा हाम्रो उसमा रेस्पोन्सिबिलिटी पनि छ है, मेरो अकाउन्टेबल पनि यो चिजहरू छ, मेरो बिरामीहरूलाई म के गर्ने त होइन, मेरो बिरामीहरूलाई स्याहार सुसार कसले गर्छ त, मैले काम गर्ने क्षेत्र मैले छोडेर बाहिर गएर आन्दोलन गर्छु भनेपछि मेरो विचार बिरामी मेरो अस्पतालमा काम बस्दै गरेको बिरामीहरूलाई मैले के गर्ने होइन, भर्ना भएको पनि हुनसक्छ, ओपिडीमा बसेको बिरामी पनि हुनसक्छ, उहाँहरूलाई हामी हेरचाह गरेर नगरिकन छोड्नु त मिलेन होइन. त्यो भनेको मतलब चाहिँ नर्सहरूको व्यवस्था गरौँ भनेर भनेको होइन, आफ्नो उसको लागि हक अधिकारको लागि हामी लड्नुपर्छ, नलड्ने होइन लड्ने, तर त्यो बिरामीहरूलाई हामी पालो पालो हामी चाहिँ हाम्रो इन्स्टिच्युटमा मैले काम गर्दाखेरि मैले पालो पालो सबै एकैचोटि मैले पठाइनँ, आन्दोलन गर्न मैले भाग लिन पठाइदिएँ, तर प्रत्येक क्षेत्रबाट मैले पालो पालो, तर इमर्जेन्सी आइसियू होइन अपरेसन थिएटर यिनीहरूबाट मैले पठाइनँ, किनभने त्यो क्रिटिकल एरियाजहरू हो, क्रिटिकल एरियाजहरूमा त्यो बिरामीहरू सबै हामीसँग डिपेन्डेन्ट हुन्छ, उहाँहरूको आफन्तहरूले पनि नसक्ने, उहाँहरू जानु मिल्दैन, जसको कारण गर्दाखेरि हामीले सबभन्दा पहिला आन्दोलन गर्दाखेरि त्यो बिरामीहरूलाई केयर गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो भनेर बुझ्नु पर्यो, त्यसपछि त्यो सँगसँगै हामीले आन्दोलन त केयर गर्दै आन्दोलन पनि हामी अगाडि बढायो भने हामीलाई पब्लिकको समर्थन पनि पाउँछौ होइन, त्यसपछि पब्लिकको समर्थन सँगसँगै बिरामीहरूलाई पनि बिरामीहरूले पनि उहाँहरू त्यस्तो अवस्थामा हुँदाहुँदै पनि हामीलाई केयर गर्नु छोड्नु भएको छैन, इन्स्टिच्युटले पनि यो इन्स्टिच्युटको सिस्टमलाई बिगारेको छैन है यो नर्सहरूले भन्ने कुराहरू उहाँहरूले पनि उहाँहरू चाहिँ सोच्न बाध्य हुन्छ. त्यही कारणले गर्दाखेरि मैले सबैलाई के अनुरोध गरेँ भने हामी आफ्नो अधिकार खोज्दै गर्दाखेरि इन्स्टिच्युटमा आउने बिरामीहरू हेल्थ सेक्टरमा आउने बिरामीहरूलाई पनि याद गर्नुपर्छ है भन्ने कुरा म अहिले मात्र होइन म अहिले पनि भन्छु भविष्यमा पनि भन्छु. म नर्सिङ डाइरेक्टर हुँदाखेरि मैले त्यही भनेको थिएँ, आन्दोलन गर्नलाई मैले समर्थन नगरेको पनि छैन, सबैजनालाई पठाउँथे तर चाहिँ पार्ट पार्ट गरेर यो क्षेत्रबाट यतिजना है,
2: तर क्रिटिकल क्षेत्रकोहरूलाई चाहिँ पठाउनु हुन्थ्यो, त्यहाँकोलाई चाहिँ विशेष प्राथमिकता हुन्थ्यो.
3: उहाँहरू चाहिँ इन्ट्रेस्ट के गर्थ्यो भन्दाखेरि हामी खाजा खान जाँदाखेरि हाम्रो खाजा टाइममा जान्छु भन्थ्यो हुन्छ भनेर भनिदिन्थ्यो, जानुहुन्थ्यो उहाँहरू, तर बिरामी सेवालाई चाहिँ कहिले पनि उहाँहरूले रोकेन. म त्यही अनुरोध गर्छु सबै नेपालभरिको सम्पूर्ण नर्सिङ समुदायलाई, म के भन्छु भने हामी आफ्नो प्रोफेसनल र पर्सनल समस्याहरू हामीसँग छँदैछ, त्यो समस्याहरू कहीँ पनि हामीले सुधार्नुपर्छ. यो कसरी समस्या सुधार्ने, टेबल टक गरेर, टेबल टक नगरिकन के अरे विभिन्न स्टेक होल्डरसँग हुन सक्छ, नर्सिङ काउन्सिलसँग हुन सक्छ, स्वास्थ्य मन्त्रालयसँग हुन सक्छ, विभिन्न विधाहरूसँग हुन सक्छ, आफ्नै इन्स्टिच्युटसँग हुन्छ। एकदम शान्तिपूर्ण वातावरणमा हामी वार्तालाप गर्नु, जसले गर्दाखेरि राम्रो निचोड निस्किन्छ, हेल्दी वातावरण निस्किन्छ, जसको कारण गर्दाखेरि हाम्रो समस्या नर्सेसको समस्या सुल्झिन्छ, जसले गर्दाखेरि हाम्रो सम्पूर्ण कुराहरू चाहिँ हामी अगाडि बढाउन सक्छौ, बिरामीहरूको केयरमा पनि हामी यथावत हामीले राम्रो गर्न सक्छौ।
2: धेरै धन्यवाद दिन चाहन्छु आजको यस कार्यक्रममा, विशेष गरेर नर्सको समस्या रोजगारी र समस्या समाधानको लागि के कस्ता प्रयास गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भएकोमा म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
3: के हो भन्दाखेरि मैले फेरि पनि सम्झनाजीलाई के भन्छु, उज्यालो रेडियो नेटवर्कमा मलाई बोलाइदिनु भयो, मेरो आफ्नो कुराहरू मैले राख्नु पाएँ। विशेष गरेर पब्लिकमा काम गर्नेहरू हामी काम चाहिँ गर्छौ, तर अगाडि आएर पब्लिकलाई आफ्नो कुराहरू हामीले राख्न पाइरह हुँदैनौ होइन, जसको कारण गर्दाखेरि आज त्यो मौका दिनुभयो, मैले आफ्नो नर्सेसहरूलाई केही आह्वान पनि गर्न पाएँ, उहाँहरूलाई अनुरोध गर्न पाएँ। हामीले आफ्नो बिरामी आफ्नो कर्तव्य आफ्नो चाहिँ उत्तरदायित्व चाहिँ कहिले पनि भुल्नु हुँदैन भन्ने कुराहरू अझै पनि मैले भन्दै म बिदा हुन्छु। नमस्कार, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोर श्रेष्ठ। उहाँसँग नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
4: शुक्ला गण्डकी एफएम 97.6
5: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652452।
7: राजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
11: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141111178 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल, बजार अनुगमन तीव्र, कालोबजारी गर्नेमाथि कार्यवाही। आउँदो असोजसम्म सरकारले 4 खर्ब रूपियाँ ऋण उठाउने, 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी। आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने। आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी, ओमानसँगको वार्ता अन्तिम चरणमा। र 7 सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन विशेष पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकामा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले बजार अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारको चेतावनी छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्ने विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा 1 किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको छ। भक्तपुरको चागुनारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। शंखुवासभाको खाद्यबारीमा पनि तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। रसुवाको धुन्चे बजारमा पनि ग्यास लुकाएर बढ़ी मूल्यमा बिक्री गरेको गुनासो आएपछि बजार अनुगमन तीव्र पारिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढ़ेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन शुरू गरेको छ। बागलुङमा सड़कबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरेको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर संचित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढ़ी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्र ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षको 3 महिनामा अर्थात साउन, भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 खर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको छ। त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण पत्र मार्फत 40 अर्ब, नागरिक बचत मार्फत 2 अर्ब 50 करोड़ र रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउने सरकारको योजना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। गैरातीदेखि नै काठमाडौँ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच लगातारको वर्षासँगै खसेको पहिरोका कारण सोलुखुम्बुमा दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र चोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ भने पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्ती समेत जोखिममा परेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने

0: 2,90,00,000 रूपियाँ भन्दा बढ़ी बक्यौता थियो। परिषदले पुस्तकालयलाई अरू भाड़ावाला संस्था तथा व्यवसायी सरह कार्यवाही गर्दै ताला लाएपछि पुस्तकालयको सेवा पूर्ण रूपमा बन्द भएको थियो। पुस्तकालय व्यवस्थापनले भने सार्वजनिक पुस्तकालयलाई सामान्य व्यावसायिक संस्था सरह व्यवहार गर्नु नहुने र यसको सञ्चालनका लागि राज्यले छुट्टै व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ। पुस्तकालय बन्द भएपछि नियमित रूपमा अध्ययन गर्न जाने पाठक, विद्यार्थी, अध्येता तथा साहित्यिक क्षेत्रका व्यक्तिहरू प्रभावित भएका थिए। चाडपर्व नजिकै सँगै यसपालि पनि अटो व्यवसायहरूको व्यस्तता बढ़ेको छ। दुईवटा अटो शो मार्फत व्यवसायहरूले नयाँ गाड़ीहरू लन्च गर्ने प्रतिस्पर्धा थालेका छन्। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकामा गएको वर्षदेखि दुईवटा अटो शो हुन थालेका छन्। यस वर्ष पनि अटो व्यवसायहरूका दुई ठूला साता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमा र अटो नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गर्दैछन्। भोलि साउन 26 गतेदेखि 31 गतेसम्म नाइमाको आयोजनामा नाइमा मोबिलिटी एक्सपो 2026 हुँदैछ भने भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुँदैछ। अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज जलमार्ग फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुका गर्ने तथा इरान र उसका सहयोगी विरूद्धका सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into
3: the 97.6
4: Shukla Gandaki FM 97.6
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
6: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
8: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
2: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलो

0: आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0 65 4 14 142 मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
2: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर सम्पर्क 0 65 4 14 345 0 65 4 14 345।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: आज पनि खाना कहाँ छ होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
14: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत त्यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
13: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने?
14: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
15: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
16: हजुर, दान गरौ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: ते
16: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
17: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
19: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
20: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
21: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
20: ओम एम आभूषण सुन चाँदी दोकान,
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98469926 98058008।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
24: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँदेशीका भाका,
23: कार्यक्रम गाउँदेशीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक संगीतकारी बादन शुक्ला गण्डकी एफएम 97.10 समयका हजमा कार्यक्रम गान्धीजीको भाका लिएर उपस्थित भइसकेको छु। नदीमा हाम्रो यस कार्यक्रम आउने गर्दछ सप्ताहको साथै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको संसारी उद्योगमा रहेको छ कल्पना सम्बन्धित सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गर्गनाहरू संसद पक्ष राखेका गर्गनाहरू कङ्कना प्रणालीद्वारा नापिएका छापा लसनका गर्गना आवश्यक परेको छ भने तपाईँ ओमेना अब संसदले उद्योगमा गएर दुःखको साथ कल्पनाको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, आफ्नै घरलाई सिकाउन व्यस्त हुनुहुन्छ, लडे गर्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरूमा अघि बढ्नुहोला पनि भन्न चाहन्छु। र आजको अवसरमा हामी सोमबारको अवसरमा रहेका छौँ। सोमबारको अवसरमा तपाईँको माझमा तपाईँको फेसबुक कम्युनिटी कार्यक्रममा स्थान दिने गर्छु। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले आफूलाई मनपर्ने लोकवार्ताहरू रोजेर लेखेर पठाउन सक्नुहुनेछ। र आफ्नो स्नेहमित दाजुभाइ साथीसङ्गीहरूलाई पनि सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला, तपाईँले आफ्नो साथीलाई पनि सम्झना समर्पण छोड्दै गर्नुहोला। र यति यति लाग्दो क्रममा भने कार्यक्रममा पहिला लोक सांगीतिक शुरू एउटा सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि तपाईँको माझमा हाम्रो चाहिँ रिमै भनिरहेको छ, बसन्त थापा र सरिता रुबुङका आवाजमा रहेको छ। यति बेलाको क्रममा भनेर भाका स्वीकार्नुहोस्। अनि त्यसपछि म तपाईँको माझमा पुनः उपस्थित हुनेछु।

हजुर सुमधुर भागमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। त्यति बेलाको कुरामा भने म हाम्रो फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिन्छु। हामीलाई लेख्नु भएको छ कमल श्रेष्ठजीले, आज मलाई घरै साथी कार्यक्रम विष्णु माझीको आवाजमा रहेको लोकभाका तकदिरमा नहुने मान्छे भन्ने लोकभाका यदि मिल्छ भने प्लिज प्लिज बताइदिनु ल। हजुर भन्नुभएको छ। हस् हुन्छ म यहाँ भएका राख्नेछु। अनि लेख्नुभएको छ, हेलो हजुर नमस्कार, म तिनजुने मिडिया ग्रुपको सदस्य तेह्रथुमको पेदमबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू भन्नुभएको छ, के छ हाम्रो तेह्रथुमतिरको हाल खबर? पक्कै पनि होइन, फेदमतिर गर्नु पक्कै सन्चै आरामै हुनुहुन्छ होला, सबै ठिकठाक छ होला भन्ने विश्वास रहेको छ। अनि हजुर पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। उहाँले साथीहरूलाई सम्झनु भएको छ, देव बास्कोटा, मनोज भुजेल, सुजी आरती लिम्बू, लोकेन लिम्बु, सजन खटेवडा, चित्रा योगी, कार्के सुशीला, अनि सरला राई, मिडिया प्रेमी निर्मला बनेम, पूजा मादेवा लिम्बु, फूलमाया अखेवा लिम्बु, टीकाराम सुनार सुनवार, अनि त्यसरी लेख्नु भएको छ। मेनुका मुखिया लगायत मेरो सम्पूर्ण साथीहरूलाई गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ मिठो कमेन्टको लागि हाम्रो कमल श्रेष्ठजीलाई एकदमै धेरै धेरै धन्यवाद छ। यति बेलाको प्रमाण भने उहाँको रोजाइमा रहेको सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। गणेश अधिकारी र विष्णु माझीको आवाजमा रहेको सुन्दैछ त गणेश अधिकारी र कल्पना घरतीको रहेको छ। यति बेलाको नमस्कार सुमधुर भाका।

0: ल बु आमा, अब हाम्रो अंशबण्ड गर्नु पर्यो। तपाईँले अनि म सधैँ सुने
1: भाइलाई पनि त सोध्नु पर्यो नि त।
0: भाइ पनि आइपुग्यो हामीले चाहिँ अंशबण्ड गर्ने कुरा गरिरहेछौँ, के छ तेरो विचार?
2: के भन्नु मैले त आमा बुवा जे भन्नु
3: होइन, अंशबण्ड त गर्नै पर्छ।
4: के चाहिँ चाहिँ भइरहन्छ।

हजुर, यसो मात्रमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। अनि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्जमा कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौँ सोमबारको बसाइमा। सोमबारको बसाइमा तपाईँहरूको माझमा तपाईँहरूको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइराखेको छु। तपाईँहरू कमेन्ट गर्न सक्नुहुनेछ हाम्रो शुक्ला गण्डकी एफएम तनाव नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्नुहोला। अनि आफ्नो मनपर्ने लोकभाकाहरू रोजेर लेखेर पनि पठाउन सक्नुहुनेछ है साथीहरू। यति बेलाको क्रममा म तपाईँको माझमा अर्को सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि आउनेछु भन्दै त्यो बेलाको क्रममा हिमाली फुल टिपेर भनिरहेको छ। यति बेलाको सिकानु श्रेष्ठ मधुर भाका।

हजुर सुमधुर भाग्यमा तपाईँको माझमा राखेर के भोग मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि तपाईँहरूको विशेष कमेन्ट रहने सुमधुर लोकबाकारलाई र तपाईँले रोज्नुभएको लोकबाकारलाई कार्यक्रममा स्थान दिँदै अब पनि कार्यक्रमबाट विदा माग्न जानुपर्ने बेला भइसकेको छ। यति धेरैसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेनहरू संस्कृति उद्योगलाई पनि मनदेखि आभारपूर्वक गर्दछु। सुरेश विदेशमा रहेर इन्टरनेटमा मार्फत हाम्रो मोबाइल पात्रो राम्रो नेपाली पात्र आजमा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष गरेर धन्यवाद रे। अन्तिममा जाँदा भने तपाईँको माझमा गाउँले माया भनिरहेको छ, यसमा आवाज रहेको छ सन्तिश्री परियार र अशीतल गुरुङको लाइसा सीताराम परियार शीतल गुरुङको रहेको छ। सुमधुर लुगा सोध्दै आजको श्रृङ्खला वातावरणमा कार्यक्रम प्रस्तुता रिमा पनि बिदान्छु। तपाईँको बाँकी वर्ष अनि सुख बितोस् तपाईँ सुनिरहनु होला। शुक्ला गन्दा ज्ञापन सन्तान विकास जय विजय सङ्गीत नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीनबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665705625, मोबाइल 98560033878, 98431356558।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98560043952 र 98066।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो. घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आफ्नो विश्वास बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशमा ग्यासको अभाव बढेपछि सरकारले अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँका विभिन्न ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास रुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल र कार्यवाही गर्न सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्ने विरूद्ध देशभरका विभिन्न जिल्लाहरूमा कार्यवाही समेत शुरू भएको छ। बाँकेका नेपालगंज ग्यास रोकाएको आरोपमा किराना पसललाई 50,000 जरिमाना गरिएको छ। अनुगमनका क्रममा सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि प्रशासन 2075 अनुसार जरिमाना गरिएको हो। त्यस्तै भक्तपुरको जाङ्गु नारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालो बजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। संघका सभाको खादबारीमा पनि तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। रसुवाको धुसे बजारमा पनि ग्यास लुकाएर बाढी मूल्य बिक्री गरिरहेको सूचना आएपछि बजार अनुगमनमा अनुगमन गरिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढेपछि प्रशासन र प्रहरी डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन गरिरहेको छ। बागलुङमा सड़कबाट ग्यास वितरण गर्ने व्यवस्था हटाइए, अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरिएको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यक रूपमा सिलिण्डर संचित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्तालाई आवश्यकताभन्दा बढ़ी ग्यास सिलिण्डरहरू भण्डारण गर्न थालेपछि बजारमा थपचाप बढ़ेको भन्दै महासंघले संयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्रै ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावलाई तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्ला एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चीनी राजदूत झाङ माओ मिङसँग भेटवार्ता गर्नुहुने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत्र 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका महाप्रमुख सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवं भारतको लागि अमेरिकी राजदूत सर्जियो गुरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सरकारले चालू आर्थिक वर्षको 3 महिनामा अर्थात साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले 1 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो ऋण त्रैमासिकमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको हो। त्यस्तै दोस्रो त्रैमासिकमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड रूपियाँ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास निर्माण ऋण मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण मार्फत 40 अर्ब र नागरिक बचत पत्र मार्फत 20 अर्ब 50 करोड र रोजगारी बचत पत्र मार्फत 50 करोड रूपियाँ ऋण उठाउने सरकारको योजना छ।
केहु हुक्का बाबा लिङलिङकोट शक्तिकोट गुफादेखि दादा जोरसम्मका पर्यटक क्षेत्रलाई एकीकृत पर्यटन सङ्केतका रूपमा विकास कन्वेन्सनले एकीकृत पर्यटन विकास समिति गठन गरिएको छ। संविधान सभा सदस्य टोकरा सिगदेलले प्रमुख अतिथिमा सम्पन्न भेलाले सुरत लम्सालको संयोजक तमा 13 सदस्य समिति गठन गरेको हो। समितिको सह संयोजकमा जबी रुल्लाह निया, सचिवमा सन्दीप नकर्सी, सह सचिवमा सरिना खातुन र सदस्यमा अनिश परिया चयन भएका छन्। सदस्यहरूमा धनञ्जय सिद्ध झलकले, शिवबहादुर राणा, तीर्था सिगदेव, नरबहादुर दवारी, सृष्टि थापा, कुशल थापा र नारायण एरियालाई मिसाने भएका छन्। समितिले पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास, प्रचार प्रसार तथा स्थानीय समुदायको सहभागिता मार्फत पर्यटन प्रवर्धन गर्ने जनाएको छ। पौडेल वंश निर्माण शुक्ला गण्डकीको दोस्रो बैठक सम्पन्न भएको छ। कमिटिका अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले शुक्ला गण्डकीमा रहेका पौडेल बन्धुहरूले आफ्नो पूर्जा व्यवस्थापन समिति मार्फत वंशावली निर्माण अभियानमा सहभागी हुने भएका छन्। बैठकले 14 गते विभिन्न नगर समितिमा बुझाउने निर्णय गरेको छ। बैठकमा मुरी प्रसाद पौडेल, पौडेल वंश महासंघ शुक्ला गण्डकी अध्यक्ष माता पौडेलले बैठकमा आ आफ्ना धारणा राखेका थिए भने बैठकको सञ्चालन समितिका सचिव ज्ञाननारायण पौडेलले गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक विधाका दिनमा समेत सेवा दिन थालेपछि सेवाकर्मीले सुशासनको शुरूआत भएको प्रतिक्रिया दिन थालेका छन्। अत्यधिक चापका कारण सेवा लिन शास्ति बेहोर्दै आएका यहाँका सेवाकर्मीले शनिबार आइतबार पनि सेवा पाएपछि ठूलो राहत महसुस गरेका छन्। यसबाट सदरमुकाम भन्दा टाढा टाढाबाट घरको कामधन्दा छोडेर आउने सर्वसाधारणहरूले बढ़ी राहतको महसुस गरेका छन्। अध्ययनको समय जोगाएर राष्ट्रिय परिचय पत्र बनाउन आएको बताउने व्यास नगरपालिका दुईकी अपेक्षा सुनारले विदाको दिनमा सेवा पाउँदा निकै खुशी लागेको बताउनुभयो। क्याम्पस विदा भएको दिनमा आए पनि सेवा पाउँदा खुशी महसुस भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक विदाकै दिन सेवा पाउँदा पढ़ाई छाड्नु पनि परेन, सजिलैसँग परिचय पत्र पनि बन्यो। प्रशासनको यो कदम साँच्चै प्रशंसनीय छ। बल्ल सरकार हाम्रो के भन्ने महसुस भयो। राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीहरूको अत्याधिक भेट भएपछि प्रशासनले साउन 8 गतेदेखि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म र साउन 23 गतेदेखि शनिबार र 24 गते आइतबार बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म सेवा प्रवाह गरेको थियो। टोकन प्रणाली मार्फत व्यवस्थित रूपमा सेवा प्रदान गरिएकाले विदाको दिनमा पनि काम सहज रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले सेवाग्राहीहरूको सहजता र झन्झटमुक्त सेवा प्रवाह नै प्रशासनको मुख्य प्राथमिकता रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो, राष्ट्रिय परिचय पत्रका लागि टाढा टाढाबाट आउने नागरिकलाई पालो नपाएर पर्खन

यात्रा गर्न गाह्रो भएको छ। बादीले बाटो बगाएपछि उक्त पदमार्गमा आवाजावज सबै बन्द भएको छ। साउन 21 र 20 गते परेको विरल वर्षापछि बाढी आएर पदमार्गको बुधे बगर क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। बाढीबाट फेरि पुगेको क्षेत्रको स्थलगत निरीक्षण गरिएको नासा गाउँपालिका 8 का औलाध्यक्ष यादव गलेले जानकारी दिनुभयो। आज कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वन महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ। कोशी लुम्बिनी र बागमती प्रदेशका तराई भेगका केही ठाउँ तथा मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्टाङ सहित मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि नै काठमाडौँ उपत्यका सहित बागमती कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्ने कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा पानी ठूलो पानीहरू पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्डले आफ्नो सबै मागहरू पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पछिल्लो युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति प्रतिबन्ध हटाउने विदेशमा रोका गरिएका सम्पत्ति फुका गर्ने तथा इरानलाई उसका सैनिकहरू विरूद्धको सैन्य कार्यवाही अन्त गर्नुपर्ने माग अघि सारेको छ। उसका सुरक्षा प्रमुख मोहम्मद बागेर जोल गान्द्रेले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने माग सूची सार्वजनिक गर्नुभएको थियो। त्यसमा इरानसँगै लेबनान प्यालेस्टाइन यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रिभोल्युसनरी गार्डले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रु पक्षले सबै शर्तहरू स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरगासीले ओमानसँग हर्मुज जल डमहरू मध्यमा यातायात र व्यवस्थापन सम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताउनु भएको छ। तर हर्मुज खोल्ने विषय अन्य शर्त तथा सम्झौता उल्लंघनबाट भएको क्षतिको क्षतिपूर्तिसँग जोडिएको उहाँको भनाइ छ। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भने अस्वीकार गरेको छ। विदेश मन्त्री अरगासीका अनुसार दुवै पक्षबीच मध्यस्थकर्ता मार्फत मात्र सन्देश आदान प्रदान भइरहेको छ।

0: खेल समाचार नेपाली खेलाडीले चीनको नान्जिङमा भएको तोकान्दो ग्रान्ड इस्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न प्रतिस्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 कास्य पदक गरी 15 पदक जितेका छन्। उनीका पौडेल आदिश विष्ट, प्रतिसा गेवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका छन्। लोचनी भट्टराई, सिबेन सुब्बा, सावत निरौला, अभिषेक दल्लाकोटी र अभिषेक विष्टले रजत पदक जितेका छन्। सर्वमा महतारा सबेम महारा महतारा र प्रिन्स गेवाली, आराध्य खनिल गौतम श्रेष्ठ र अनिश अधिकारी कास्य पदक प्राप्त गरेका छन्। 16 सदस्य टोलीको प्रशिक्षकमा पुराण खड्का रहेका छन्। हवस् हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पन्न हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक् ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweseshukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: धन्यवाद साथीना, यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ।
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
5: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
5: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5 65 63 175, 98 5 60 63 175।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ,
7: फाइदा त के छ के
8: तर महँगो होला नि
7: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्मुनियम अब युपीबीसीको साथमा
9: एल्मुनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
10: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562928938 र 98028922938
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
12: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
11: फोन नम्बर 0614510000
12: 0614510002 मोबाइल नम्बर 9856084466
11: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
13: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
15: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
14: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062265 9468064145
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860747580
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-385। कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
8: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
18: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू:
18: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
19: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीति नाटक,
18: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
18: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: सूचना यस तरह सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 0654143777 मोबाइल 98564443।
1: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, शुक्ला गण्डकी. Hello, hello.
2: Come on everybody. Hello, शुक्ला गण्डकी.
1: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्. Only on 97.6, a complete console.
3: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवन प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा हामी तपाईँको माझमा रहने गर्दछौँ लगभग 12 बजेसम्म आज पनि हामी रहेका छौँ सोमबारको बसाइमा सोमबारको बसाइमा तपाईँको माझमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने सुसन गर्न सक्नुहुन्छ 9942 9160 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्ये एकजनाले रुपियाँको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले यहाँको चोकमा रहेको छ जसको सञ्चालन हुनुहुन्छ विनोद पोखरेल उहाँसँग गएर तपाईँहरूले मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको बारेमा समाधान पनि दिन सक्नुहुनेछ र नयाँ मोबाइल पनि खरिद गर्न सक्नुहुन्छ इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण समस्याहरू छन् भने पनि तपाईँ त्यहाँ जान सक्नुहुन्छ साथीहरू भिजिट गर्नुहोला हेरेर आउनुहोला पनि भन्न चाहन्छु र बाहिर मनसँग कुराकानी गर्नु पर्दाखेरि घाम पनि लागेको छैन पानी पनि परेको छैन तर एकदमै डमक्क छ बाहिर चाहिँ हाम्रोतिर होइन अलिकति गौरी गर्ने हो कि जस्तो जस्तो पनि भएको छ तर पानी सुविधा शीतलै छ तर पनि हामी भित्र बस्ने चाहिँ अहिले गर्मी गर्मी नै भएको छ तपाईँलाई के जस्तो भएको छ पक्कै पनि होइन तपाईँहरू दौडामा काम गर्दै हुनुहुन्छ भने पनि मजाले काम गरेर फेरि घर आएर खान खाने बेला हुनुहुन्छ होला अहिले चाहिँ अलिकति शीतलतामा होइन बसिराख्नु भएको छ होला त्यो दिनमा बसेर शीतल हावा खाँदै हुनुहुन्छ होला र कार्यालयतिर जाने साथीहरू त अब कार्यालयमा अब एसीको हावा पङ्खाको हावा खाँदै हुनुहुन्छ होला हामी पनि त्यस्तो नै हो सबै त्यस्तो त्यस्तो नै सबैको काम अनुसार होइन व्यस्त हुनुहुन्छ होला र विदेशमा हुनुहुने तपाईँ पनि एकदम स्वास्थ्यको ख्याल राखेर अगाडि बढ्नुहोला भन्ने भन्न चाहन्छु र के कस्तो हुँदैछ तपाईँहरूकोतिर नयाँ नौलो बताउन सक्नुहुन्छ कोदो रोपेर पनि अब सकिन लाग्यो होला साथीहरूको त होइन कतिपय साथीहरूको सकिसक्यो कतिपय साथीहरूको कोदो रोप्दै हुन्छ होला के कस्तो छ नयाँ नौलोहरू पनि सुनाउन सक्नुहुनेछ आज तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु तपाईँकै आवाजमा सुमधुर गीतहरू होइन सुन्नेछु फोन गर्नुहोला हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् एनसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत तपाईँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा कार्यक्रममा पहिलो मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छ त्यसपछि म तपाईँको माझमा आउनेछु तिम्रो मायाले के गर्यो भनिरहेको छ यो मायाको सागर मुहीबाट रहेको छ त्यति बेलाको सेकेन्ड नम्बर सुमधुर गीत

हजुर, मेरो गीतमा तपाईँको माथमा राखिसके यो मन भयो चञ्चल भनेर राखेको थियो, पक्कै पनि मन पर्यो होला। यति बेला म फेरि पुनर्को त्यसपछि आउनेछु। माया नै माया छ तिम्रो नाउँमा भनिरहेको छ, गाने मेरोबाट रहेको छ।

हजुर मिठो गीतमा तपाईँको माझमा राखिसके माया नै माया छ तिम्रो नाउँमा भन्ने गीत रहेको थियो, कति पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला मोहनी लाग्ला है भनिरहेको छ चिनोमुईबाट, यति बेलाको स्विकार्नुहोस् यो मिठो गीत।

हजुर मोहनी नागला हेर्मी त गीत मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वासहरू रहेको छ। म चाहिँ एउटा गीत सँगै छोटो व्यवसायिक विश्राममा जान्छु, विश्राम बसे आउनेछु। तपाईँ पनि सुन्नु है जाउला रेलमा सरर भनिरहेको छ गोर्खा प्रचण्ड मुहीबाट। यो गीत सँगै छोटो व्यवसायिक विश्राम विश्राम बसे 11 बजेको टाइम चेक पछि म तपाईँहरूको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको वर्तबन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको वर्तबन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल, त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोपराइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: पसल होमवर्क देखाउ त
6: टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए पसलले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आज कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन।
11: तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
10: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घा फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
12: दीर्घा फर्निचर्सहरू,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
12: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहि,
12: टुपाइटर लक्ष्मीवास वाग्ली, फोन नम्बर 0560570974, मोबाइल नम्बर 9864061268,
10: 9865607268।
14: घर मात्र बनाएर पनि नहुने रहेछ. कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके.
15: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको.
14: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे.
16: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ.
15: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित. यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ.
16: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
15: पोखरा जाने बाटोतिर. विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता. थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644530031.

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो। हजुर, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। हामी रहेका छौं सोमबारको बसाइमा। मन्डे क्याप्सुलमा चाहिँ हामी रहने गर्दछौँ तपाईँको माझमा। तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। फोन गर्न सक्नुहुनेछ 9842-9911-9066-36 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। र हप्ताभरि फोन गर्ने साथीहरूलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेलमल पसलले। विनोद पोखरेल हुनुहुन्छ, पोखरेलमल पसलको सञ्चालक। तपाईँहरूसँग सम्पूर्ण समस्याहरू छन् होइन, तिनीहरूलाई बनाउनु परेको छ र कुनै नयाँ मोबाइलहरू खरिद गर्नु परेको छ, इलेक्ट्रोनिकको सामानहरू पनि खरिद गर्नु परेको छ भने तपाईँहरू गएर पोखरेलमल पसलमा खरिद गर्न सक्नेछ र गएर बुझ्न पनि सक्नुहुनेछ। यही पुस्तकमा रहेको छ, एकचोटि जानुहोला र बुझ्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको समय भनेको साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
2: हेलो, नमस्कार हजुर।
0: नमस्कार, के छ हाल खबर? मेरो नि एकदम ठिकठाक छ। अनि पानी परेको छ कि छैन हो दादा?
2: हजुर, पानी परिरहेछ। फिसफिस
0: फिसफिस पानी परिरहेछ। ल, म त बाहिर निस्केर हेरेको पनि छैन। अँधेरो त अँधेरै छ, के अरे दिन के कस्तो भइरहेछ थाहै छैन। अनि खाना खाइसक्नु भयो?
2: मेरो भयो हजुर पनि।
0: मेरो चाहिँ भएको छैन, आज चाहिँ गएर खाने हो बल्ल।
2: त्यही 12 बजेतिर गएर सकेर बल्ल खाँदाखेरि त हल्ला त थाहै पऱ्यो।
0: हजुर,
2: त्यही त नि।
0: ल, अरू के छ त? अरू नयाँ नयाँ हालखबरहरू पनि सुनाउन सक्नुहुनेछ?
2: अरू के छ? अब यता त सबै अब जाने पनि टाका, अब त्यही हो नि होला, झन् पऱ्यो गर्ने होला।
0: ए हजुर, ल ठिक छ। त्यही त नि, अब बदको महिना लागेपछि चाडपर्व पनि सँगसँगै आउने, काम पनि सँगसँगै आउने। ल ठिक छ, आज हामीलाई के सुनाउनु हुन्छ त नि? हजुर, अलि बुझेन नि। के भन्नुभयो?
2: ए हजुरतिर, हजुरतिर गाउँतिर के कोदो रोप्ने चलन छ कि छैन भनेर सोध्न लाग्यो।
0: ल, हाम्रोतिर पनि कोदो रोप्ने चलन छ, कोदो रोप्दै हुनुहुन्छ है यतिखेर चाहिँ।
2: त्यही त नि, त्यही त कोही त फेरि नरोप्ने
0: हजुर। कुनै ठाउँमा चाहिँ जेठको महिनामै, असारको महिनामै कोदो रोप्ने चलन छ, हाम्रो साउनको महिनामा सकेर कोदो रोप्दै हुनुहुन्छ।
2: हजुर हजुर, हाम्रो पनि त्यही हो। अहिले छिटो
0: हजुर, धान रोपेर छिटो सक्यो भने छिटै कोदो पनि रोपेर सकिन्छ, के अरे अब धान रोपेर ढिलो सक्यो भने कोदो पनि ढिलै हुन्छ फेरि। ल ठिक छ त नि। ल, आज हामीलाई के सुनाउनु हुन्छ त नि? हजुर, हो पहिलो आउनु भएको आधी घण्टा पछि ल हजुर आउनुभयो। ल हुन्छ, सुरु गर्नुहोस्।
2: परानी थियो गाया
0: हुन्छ साथीहरू सम्झिन सक्नुहुनेछ। फेरि हजुरको आवाज काटी काटी आएको छ है, समस्या भएको छ नेटवर्कमा, समस्या भएको छ हजुरको आवाज काटी काटी आएको छ, त्यही भएर साथीहरू सम्झिनुहोस् है भनेको। नमस्कार, शुभ दिन।
2: नमस्कार,
0: शुभ दिन। हामीलाई फोन गर्नु भएको थियो हाम्रो ऋषि रामजी हुनुहुन्थ्यो, आफू कसरीदेखि एकदम मिठो जगदी राईले भन्ने भाका गीत गुनगुनाएर गइसक्नु भएको छ भन्ने पारा तपाईँको रहेछ। आज तपाईँहरू जुनसुकै गीतहरू, लोक भाकाहरू हुन्छन्, आधुनिकहरू छन्, पपहरू छन्, हिन्दी छन् होइन, सक्नुहुन्छ, इङ्ग्लिस छन्, अन्य भाषाहरू पनि छन्, तपाईँहरू जान्नुहुन्छ भने आज गुनगुनाउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। चाहिँ गीत गाउने दिन रहेको कारणले गर्दा पनि तपाईँहरूसँग होइन गीत गाउने प्रतिभा छ भने आउन सक्नुहुनेछ, फुर्सद छ भने, किनभने घरमा तिहार कुदुरो पनि मौसम पनि छ, तपाईँहरूलाई कामको एकदमै हतार हतार पनि छ, त्यही भएर चाहिँ पछि धान गोर्ने बेला पनि आइसक्यो, भदौको महिनालाई आइसक्यो, धान गोरिहाल्नु पर्ने हुन्छ, त्यही भएर पनि यति बेलाको क्रमहरूमा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, त्यसपछि आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला, यदि फुर्सदमा हुनुहुन्छ भने, अब व्यस्तै हुनुहुन्छ भने पनि मजाले हामीलाई सुन्न सक्छ, साथ दिनुहोला भन्न चाहन्छु। पिरतीको मिठो तिर्सना भन्ने देउता मुनिबाट रहेको छ, यति बेलाको सिकार्नुहोस् मिठो गीत।

हजुर, विद्यार्थीको मिठो तिर्सना भन्ने गीतमा तपाईँहरूकोमा चरा किसा केही पक्यो भने मन पर्यो होला, तपाईँहरू आउँदै गर्नुहोस्, फोन गर्न सक्नुहुन्छ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसिएनसिएल जुन नम्बर छ, जुन छ त्यही नम्बर मात्र चाहिँ कार्यक्रममा सहभागिता जान सक्नुहुनेछ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि मिठो गीतलाई कार्यक्रममा स्थान दिइन्छ। अनि त्यसपछि फेरि आउनेछु रातो टिका निधारमा भनेर रहेको छ, अल्लाह युमेबाट रहेको छ। यति बेला पनि सिकानु शिशु मधुर गीत।

हजुर, मेरो गीतमा तपाईँको माझमा राखी सकेर लालिमेबाट रहेको थियो। यति बेलाको क्रमले म तपाईँको माझमा अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। अच्छा लेकिन लन्डनको चिसोले भनिरहेको छ, दैव संजोग मैबाट रहेको छ। यति सँगै म छोटो व्यवसायको विश्राम जान्छु, विश्राम पछि तपाईँको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

0: 97.6
1: शुक्लागंध KFM 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्प पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, सेङ्गाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मगेम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मगेम चिसापानी र काठमाडौँको मोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235-5773।
9: दाई, एक बिहानी झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहन्छ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285587।
11: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-6609।
14: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओरपुर ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वाशिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560-6606।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

हजुर मिठो गीत सँगसँगै श्रोत बच्चा विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा बकरी माता मार्गी फुलहरू सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम सन्तानब्बे दशमलव छ मेगाहर्टजमा कार्यक्रम हेलो शुक्ला गण्डकी तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुदेश विदेशमा रहेको साथहरूमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हप्ताभरि फोन गर्नुहुने साथीहरूमा त्यसलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले विनोद पोखरेल हुनुहुन्छ। तपाईँहरू यो पसलमा गएर मोबाइलमा सम्बन्ध समस्याहरू खरिदनु भएको छ भने र इलेक्ट्रोनिक सामान पनि खरिदनु भएको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ। यसपछि आउनुहोला पनि भन्न चाहन्छु र तपाईँ पनि फोन गर्दै गर्नु त्यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। अरे बाबा जुन जस्तै भनेर रहेको छ चाँदनी मुहीबाट रहेको छ त्यति बेला क्रम सिकानु।

हजुर मिठो गीतमा तपाईँहरूकोमा आजमा राखिसकेको छु, पक्कै पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ सुनेर। तपाईँहरू अहिले फुर्सदमा हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ, अहिले फुर्सदमा हुनुहुन्छ भने चाहिँ सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु। तपाईँहरू सुन्दै एकदम सुति बेलासम्म फेरि अर्को मिठो गीतलाई स्थान दिन्छु, चुरी भयो भनेर छ साथी मिलबाट।

हजुर, मिठी गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको फोन खासै आएन होइन, र यिनै मिठा मिठा गीतहरूमा कार्यक्रममा स्थान दिने हुने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ, तेत्तालिस भइसकेको छ होइन। केही समय गीत पनि राख्नु पर्यो र केही समय व्यावसायिक विश्वमा पनि जानु पर्यो, त्यही भएको कारणले गर्दाखेरि अब भने हामी तपाईँहरूको माझबाट बिदा मागेर जानुपर्ने हुन्छ। आज हामीलाई फोन गर्नुभएको थियो ऋषिराम गाहाजी, अब कसरीदेखि उहाँलाई पनि धेरै धेरै धन्यवाद, जसले तिन दिनसम्म साथ दिनुभयो, तपाईँसँग पनि धेरै धेरै धन्यवाद, र रुसाईको विशेषको व्यवस्था गरिदिनु भएको छ। तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजनालाई चाहिँ पोखरेल मरबसलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा एउटा मिठो सुमधुर गीतलाई स्थान दिएर जान्छु, जाउन हो ड्राइभर दाई भनिरहेको छ। यो मिठो गीतलाई स्थान दिँदै आजको श्रृङ्खला वातावरणमा कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु, तपाईँको बाँकी पर्छु भन्ने स्वीकार दिनुहोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.10 मेगाहर्ट्ज। बाई बाई।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घाई फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलगाडा त नहीं,
0: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9846061268,
6: 9856062068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मानेले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765414484, मोबाइल 9856033384 र 9856067988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143077 र 9856043043। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
12: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597756।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनसादी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
18: मोबाइल 9560055770।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो.
3: Radio app.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढ़ीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता शुरू, आज सिनियर राजदूतसँग पनि भेट गर्ने। सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, सुनतोलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10,00,000 भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार ससाना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ीको जोखिम छ। आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, शंखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, भगवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहु, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घखाँची, प्युठान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज भोलि र पर्सी प्रमुख नदीहरूमा जल सतह बढ़ने पूर्वानुमान छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण लेदोसहितको बाढ़ीले खोटाङको दिक्तेल, रूपाकोट, मझगढ़ी नगरपालिका 12, बाँझोगरामा 10 परिवारको धान खेत पुरेको छ। ले 137 मुरी धान फल्ने खेत बगरमा परिणत भएपछि किसान चिन्तित बनेका छन्। दिक्तेल, जाल्पा, फेदी, ऐसुलु खर्क सड़क अन्तर्गत जापलाको खारीबारीबाट बाँझोगरातर्फ झरेको लेदो सहितको बाढ़ीले खेतमा गेग्रान र बालुवा थुपारेको हो। जालपाका वडा अध्यक्ष दानबहादुर राईका अनुसार रोवाखोलाका वीरबहादुर श्रेष्ठको 30 मुरी, रत्नकुमार श्रेष्ठको 13 मुरी, गोपाल राईको 8 मुरी, सुब्बा राईको 12 मुरी, डाकमान राईको 11 मुरी र भाइकाजी राईको 10 मुरी धान फल्ने खेत बाढ़ीले बगतमा परिणत गरेको छ। यसै गरी ऐसलुखर्क गाउँपालिका 7, माकपाका गोपाल कुमार राईको 30 मुरी, पदम बहादुर कार्कीको 5 मुरी, सरमुरी राईको 8 मुरी तथा ऐसलुखर्क गाउँपालिका 3 मानबहादुर राज भण्डारीको 10 मुरी धान फल्ने खेत पनि लेदो सहितको बाढ़ीले पुरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतसँगको भेटवार्ता शुरू गर्नुभएको छ। आज उहाँले एक्लै एक्लै भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटवार्ता शुरू गर्नुभएको छ। यस्तै दिउँसो 3 बजे चिनिया राजदूत झाङ मिआउइङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुनतोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 4,645 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कास्कीमा विवाहको प्रलोभनमा परेर एक महिलाको 31,00,000 रूपियाँ अनलाइन ठगी, 20 वर्ष मुनिका युवालाई छोटो भिडियो बनाएर 1,00,000 रूपियाँ पुरस्कार जित्ने अवसर लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज तिन्जेल। हामीले आज 40 वटा जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना, सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीमा विवाहको प्रलोभन देखाएर एक महिलाबाट 31 लाख रूपियाँ ठगी भएको घटना सार्वजनिक भएको छ। प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ नयाँ शैली सक्रिय भइरहेका बेला सामाजिक सञ्जाल मार्फत गरिएको ठगीको गम्भीर घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुक मार्फत चिन्जान र कुराकानीकै क्रममा एक महिलाले पटक पटक गरी अपरिचित व्यक्तिलाई पठाएको 31 लाख रूपियाँ ठगी भएको छ। पछिल्लो समय फेसबुक र टिकटकमा यस्तो सामानको विज्ञापन राखेर अर्डर गरेपछि पैसा आएन भन्दै स्क्रीन शेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी मार्फत बैंक खाताबाट रकम निकाल्ने घटना बढ़िरहेका छन्। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासनलाई ठगीको सम्भावित संकेतका रूपमा लिन पनि आग्रह गरेको छ। 20 वर्ष मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4th युवा शर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ़न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। शर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब विदेशको खबर। शक्तिशाली डोल्फिन आदि चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीका कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी झोजियाङ प्रान्तको युहान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आँधीले बेन्जाउ शहरमा दोस्रो पटक जमीन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावका कारण सांघाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएका छन्। चीनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढ़िरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म नै क्षेत्रमा अत्यधिक वर्षा, बाढ़ी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्। अब खेल खबर। नेपालको होरा ई स्पोर्ट्सले फ्रान्सको फेरिसमा चलिरहेको ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5 रहँदै होरा सोझै ग्राण्ड फाइनलमा पुग्न सफल भएको हो। समूहमा 4th भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। हिजो सकिएको समूह चरणमा होराले 98 अंकसहित 4th स्थान हासिल गर्यो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। यससँगै ग्राण्ड फाइनलका 16 मध्ये 10 टोलीको टुंगो लागिसकेको छ। अगस्त 14 देखि 16 सम्म हुने ग्राण्ड फाइनलमा होरा विश्वको उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भिड्नेछ। उपाधि जित्ने टोलीले मात्रै 5 लाख

3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10,00,000 भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
6: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563380 98461568658।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू,
10: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीती नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
12: मेरी आमै नि कस्तो राम्रो गहना, होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन, देख्ने जति सबैले यही

0: मिलाछन्।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुनचाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
1: सञ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
1: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउ जाउ अलमल परेमा त।
3: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार, दुलेगौंडा, प्रोपाइटर भूषणा श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: Excuse me.
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भन्दा सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, सैनाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
8: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटानिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे 26 हुँदै मगयान चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मगयान चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटानिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र मह, मोबाइल 9841616878, 9825527763।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 9560231128 र 9462614726।
11: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109466 र 9840694340।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाणपत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
12: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856308385।
14: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
16: यस्तो पङ्ख चलिरहेको देखेनौ भने?
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
5: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
6: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
5: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
6: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
5: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
6: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
5: तुलसी शाह दुलेगौडा रु 10,505,
6: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
5: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
6: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
5: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
9: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0565414411, मोबाइल 98562938 र 98028922938।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु,
13: सम्पर्क 0564142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: सूचना यस तरह सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0564143177, मोबाइल 98560443043।
15: Thank you.
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेङवडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा दस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडुटी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर, सम्पर्क 0564424345, 0564434300।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
3: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: खुइ धन्न बेलाई भाषाङ भन्दाले खबर गरेर मात्रै नत्र त यो समाजमा हाम्रो नाकै काटिन्थ्यो।
1: अब त त्यसले पनि बिर्सिसक्यो होला, हाम्रो छोरीले पनि बिर्सिसक्यो।

0: सोल्टी नि कोठालो विदेश गएपछि त बढेर आएको साप जस्तै भएको छ के हो सोल्टी नि कोठाले भन्दा के कम छ र म नि
1: योभन्दा बढी बोलेको नि घडी काटी कारण

0: होइन कहाँ जानु लागेको झुनेली, धेरै यताउति डुल्ने नगर है। उहाँ तेरो फुपू र फुपाजु पासाङ भान्जालाई लिएर कुम बुझाउनु आउँदैछ रे।
1: हेर छोरी, अब त तेरो उमेर पुगिसक्यो, कुटुम्बहरू आयो भने घर जाम गर्नुपर्छ बुझिस्। दायाँ बायाँ धगुरेर हुँदैन,

0: शुक्ला गण्डकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे।

0: शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
2: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
3: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
2: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
3: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
2: पार्वती रिमाल दुलेगौडा रु 10,100,
3: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
2: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
3: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
2: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
3: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
2: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
3: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
2: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
4: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
9: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिलो फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
10: फोन नम्बर 0614510002
8: मोबाइल नम्बर 9856084666।
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
9: ए बुढा, गहना किन्ने

0: छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टाढा नहो। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ यसको जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय हरू उत्पन्न दिनुहोस् श्री स्टील टीएमटी प्रविधिको 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्डकुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध,
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने

0: क्षतिबाट बचौ।
1: खेत बारी का डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
0: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूछए बाढी र पहिरोबाट बचौं र बचाऊ।
0: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
0: पहिरो गल्छी र खोसा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
0: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ।
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 56 63 175।
2: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 560 34 881 र 98 460 47 580।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन न के माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 050, मोबाइल 98 463 23 811।
2: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिल टार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी रु 10,100,
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी रु 10,000,
8: र समाया गुरुङ दुलेगौड़ा रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खामी रु 11,115,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111,
7: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000,
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005,
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125,
8: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111,
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055,
7: कृष्णराज घिमिरे दुलेगौड़ा रु 55,555।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलगढा त नहि,
9: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0 मोबाइल नम्बर 9,40,61,268
6: 9,40,61,268
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेरिङ्गाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
12: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168788, 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तनाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
11: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, यही त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178, 9560077778।
20: सूचना यस तराउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 9856043।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMP 3 पाउने समय आएको छ पत्ता

0: コダンコスインスティールコサーズビスコスジャパニープラビディバートウッパデルアフニーマーナイジュニースアッコダンレサマーハルウッドランコススインスティールケイティーダプラビディコスティーアッコダンコサーズマ
1: ーसुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
2: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
1: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यु होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
4: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार
6: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141994 मोबाइल 9856206630
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
7: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
7: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
5: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0164333385 मोबाइल 9856308385 सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कूटर काट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
9: सम्पर्क 0654142121 मोबाइल 9856335921
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
14: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
15: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
15: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124474
16: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल नपरे म त
17: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
16: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
17: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
16: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846194378 9811969902
18: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
20: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
19: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
22: प्लीज शादी मत करो प्लीज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35 031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसो घरमा नग्गै भएन।
9: ए थिम्पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घ फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
10: दीर्घायु फर्निचर शोरूम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 75 9 6, मोबाइल नम्बर 98560 61 268
11: 98560 61 268।
12: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: धार्मिक महोत्सवका आकर्षणहरू,
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो,
15: कथा सहितको झाँकी गीति नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती
16: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
17: कता हिँडेको हो आइफोन हातमा लिएर
18: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
17: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
18: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 4 14 0 50 मोबाइल 98 4 63 23 811
19: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
20: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
19: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
20: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
19: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
20: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
19: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहारको समस्याबाट मुक्त हौ
20: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
19: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
20: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
19: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
20: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
19: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ
20: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ
19: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
20: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
19: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0 55 63 175 98 5 60 63 175
0: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पार्टी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9841411178, 9560078।
24: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
25: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055।
24: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100।
25: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155।
24: जमुना पौडेल पराजुली, ढोरफिर्दी, हाल अमेरिका, रु 10,050।
25: शिव अधिकारी, ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000।
24: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
25: र समय गुरुङ दुलेगौडा, रु 55,555।
24: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115।
25: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 30,111।
24: कृष्ण बहादुर बसेल, ढोरफिर्दी गणेश टोल, रु 21,000।
25: बाराही बचत तथा ऋण सहकारी संस्था, ढोरफिर्दी उत्तम टोल, रु 15,005।
24: कैलावती वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,125।
25: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111।
24: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी सेन्टर चोक, रु 51,111।
25: ऋषिराम महत, ढोरफिर्दी हिमाली टोल, रु 15,055।
24: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

यार सामे आजा सामे बलम सामे परम सामे सनम सामे अरे सामे

0: 97.6 शुक्ला गंडकी एफएम 97.6
1: या बुढा 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840-26617 र 9161-38981
4: सूचना यस तराउ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 065-414-377 मोबाइल 98564-43-343

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the... Wherever you are, stay connected...

0: बीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि अर्थे प्रधानमन्त्री शाहले सरकार बनेको चार महिनापछि राजदूतसँग एक्ला एक्लै भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओ मिङसँग पनि भेट गर्दै हुनुहुन्छ। शाहले दुई हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको थियो। छिमेकी देशका राजदूतसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षीले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चल्ने हरेक सही कदममा प्रतिपक्ष साथ नै रहने बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमाबारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गर्न गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। राष्ट्रिय हितभन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग रूलिङको माग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम मवागीले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने उहाँको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारी अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरेको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्न पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, कर्जा र कानूनमा रहेका व्यवहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए। व्यवसायीका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो 6 महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूचीसहित अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। दोलखाको यालुङरी हिमालमा हिम पहिरोमा परेर हराएका 5 आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्व अभ्यासका क्रममा यालुङरी पुगेका उनीहरू हिम पहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी 2 काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख फेला परेका शवमा 2 नेपाली गाइड सहित जर्मन, इटाली र क्यानाडाका नागरिक रहेका छन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि बिहान केही बेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरेको प्रहरीले जनाएको छ। हिम पहिरोमा 7 परेकोमा घटना लगत इटाली र फ्रान्सका 2 शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी 5 सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्। स्वास्थ्य मन्त्री मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ। आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। अब विदेशको खबर। उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रलाई लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनिएन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फिशिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ। अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किम सुकीले ओलामा, जीपीटी फोर अल र मिन्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको छ। एआई सहयोगमा छोटो समयमै विश्वासिला कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ। वाशिङटन डीसीमा रहेको स्टिम सन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनका अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन्। यसैबीच बेलायती ब्लकचेन एनालिस्ट कम्पनी एलिप्टिकको प्रतिवेदन अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन्। एआईको विकाससँगै अनियन्त्रित प्रविधि र खराब नियत भएका समूहहरूबाट बच्ने हुने सम्भावित साइबर जोखिम थप बढ़ेको छ। अब खेल खबर। पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5,000 खेलको कोषेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5,000 खेलको कोषेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इंग्ल्याण्ड बीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1,081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1,025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1,002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1,000 भन्दा धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै

0: राखेर परिवारलाई जिम्मा लगाउने। उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन। सार्वजनिक सैन्य कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ्दै। र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000 खेल पूरा।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: ल माटीको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: चलिरहेको देखिनु पनि
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
8: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30324।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।

बहिनीको पाछा पहौ कि रक्सीको नचा पहौ कि कहिले रुवाउँछौ कहिले हँसाउँछौ कहिले खसाउँछौ कहिले समाउँछौ सिन्दुर रङ्ग अङ्ग।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
7: किन आमा, के भएर?
6: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
4: मोबाइल 98563-43952 र 98066-56586।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोजेऊ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेङ्गाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटिजदाईको होटल टाइटेनिक छ गोङगोगु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको मोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोगु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168178 9825527763
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
4: शुक्ला गण्डकी टाइम चेक
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

म बुझ्दैछु, तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजीब छ है, मायामा पनि कहिले काहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर छ। सायद म यो छेड यतिकै रोक्न सक्थेँ भने यो अङ्गालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बहादर्सन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: अर्कै ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9855062676
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846694378 9811796902
9: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
10: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
10: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क विदेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
0: शुक्ला गण्डकी एफएम 97.6

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
6: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840904530।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
0: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटानिक छ, गोमगोबु बस्तार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटानिक गोमगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235 5273।

0: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 5 60 28 587।
6: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
6: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
6: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब,
6: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 5।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800823424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ।
3: सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। हिमाल भनेको चालिस मेगावाट क्षमताको तनाव जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरेको छ। आयोजनाको सहयोगमा भीमा नगरपालिका पार्टी सिंह दाटा नेस्थित दीपक माध्यम विद्यालयको नयाँ भवन निर्माण गरिएको हो। आयोजनाका

संरक्षण तल कछबीलाल गैरीका अनुसार नेपाल सरकारको विद्यालय भवन सम्बन्धी प्रचलित मापदण्ड नमूना डिजाइन तथा प्राविधिक विशेषता अनुसार भवन निर्माण गरिएको हो। भवनलाई विपद प्रतिरोधी सुरक्षा र गुणस्तरीय बनाएको छ। आयोजना प्रभावित क्षेत्रका नागरिकहरूलाई विकासको प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिएका छ। प्रबन्ध संचालक गैरेल भन्नुभयो, विद्यालय भवन निर्माणसँगै विद्यार्थीलाई सुरक्षित र व्यवस्थित सिकाइ वातावरण उपलब्ध भएको छ। भवन निर्माणका लागि एमएस निवास इन्जिनियरिङ कन्सल्टेन्सीसँग व्यावसायिक 95,72,58 रूपियाँ 68 पैसा ठेक्का सम्झौता भएकोमा व्यावसायिक कुल 95,65,644 रूपियाँ 61 पैसाको लागतमा काम सम्पन्न भएको छ। उक्त भवन निर्माणको काम सन् 2023 अगस्त 16, 2080 भदौ 30 सम्झौता भई हाल सम्पन्न भएको हो। आयोजनाले व्यास नगरपालिका पाँच बेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयमा समेत 8 कोठेको 2 तले भवन निर्माण गरिदिएको छ। नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको उक्त भवन विद्यालयको शैक्षिक पूर्वाधार विस्तारमा सहयोग पुगेको आयोजनाले जनाएको छ। प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणसँगै नाला तथा तटबन्ध, आमा समर्थ भवन, सडक बत्ती जडान, नदी नियन्त्रण तथा सिपमूलक तालिम लगायतका सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय समुदाय संघको सहकारले प्राथमिकता दिएको प्रबन्ध संचालक गैरीले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनु हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको समग्र निर्माण प्रगति हालसम्म 78% पुगेको छ। आयोजनाको मुख्य सुरुङ, विद्युत गृह, बाटो तथा प्रसारण लाइन लगायतका मुख्य संरचनाको काम विभिन्न चरणमा तीव्र रूपमा अघि बढ़िरहेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक विदाका दिनमा समेत सेवा दिन थालेपछि सुरक्षाकर्मीले सुशासनको शुरूआत गरेको प्रतिक्रिया दिन थालेका छन्। अत्याधिक चापका कारण सेवा लिन शास्ति बेहोर्दै आएका यहाँका सेवाग्राहीहरूले शनिबार आइतबार पनि सेवा पाएपछि ठूलो राहत महसुस गरेका छन्। यसबाट सर्मकाम भन्दा टाढा टाढाका घर भएको काम धन्दा छोडेर आउने सर्वसाधारणले बढ़ी राहतको महसुस गरेका छन्। अध्ययनको समय जोगाएर राष्ट्रिय परिचय पत्र बनाउन आएको बताउने व्यास नगरपालिका दुईकी अपेक्षा सुनारले विदाको दिनमा सेवा पाउँदा निकै खुशी लागेको बताउनुभयो। क्याम्पस विदा भएको दिनमा आएर पनि सेवा पाउँदा खुशी महसुस भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक विदाकै दिनमा सेवा पाउँदा पढ़ाई छान्नु पनि परेन, सधैँसँग परिचय पत्र पनि बन्यो। प्रशासनको यो कदमले साँच्चीकै प्रशासनीय छ, बल्ल सरकार हाम्रो हो भन्ने महसुस भएको छ। वर्षाको समयमा मुसाङमा अवैध रूपमा नजन्य पदार्थ उत्खनन गर्नेलाई कडाई गरिएको छ। कोरोला जमसङ सडक खण्ड अन्तर्गत बारगुङ मुक्ति क्षेत्र गाउँपालिका 4 एक्लेबर्ती क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गर्दै सर्पसर गरिरहेको छ। वडा ठेक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुमति नलिई बालुवा उत्खनन तथा सर्पसर गरिरहेको अवस्थामा जिल्ला प्रहरीले तथा मातहतको प्रहरी चौकी गाडबेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले G1/64/69/67/93/1/64/1/60/88/1/69/56 ट्राक्टर सहित चालकलाई नियन्त्रणमा लिएको सूचनाधिकारी सन्तोष पश्चालले बताउनुभयो। नियन्त्रणमा लिएका ट्राक्टर तथा चालकलाई आवश्यक कार्यवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोङसुङमा पठाएको प्रनिरीक्षक बस्तरले बताउनुभयो। मनाङका प्रमुख हिमाली तालको प्राकृतिक तथा पर्यटकीय महत्वबारे पर्यटकहरूलाई जानकारी गराउने उद्देश्यले विभिन्न तालमा सूचना पार्टी स्थापना गरिएको छ। प्रकृतिक आधारित पर्यटन प्रबन्धन तथा वातावरण संरक्षण र टेवा पुर्याउने उद्देश्यले जिल्लाका प्रमुख तालमा सूचना पार्टी राखेर काम सम्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाम इलाका प्रहरी इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढक बहादुर भुजेलले बताउनुभयो। उहाँका अनुसार मनाङका आइस लेक, ब्लू लेक, ग्रीन लेक, गंगापुन ताल, त्रिचो ताल, पंकर ताल, लो फिलिङ ताल र ढुकुर पोखरीमा सूचना पार्टी स्थापना गरिएको छ। सूचना पार्टीमा सम्बन्धित तालको परिचय, प्राकृतिक विशेषता तथा पर्यटकीय महत्वबारे जानकारी गराइएको छ।
म्याग्दीको पछि दगलेश्वर धाममा साउनका अघिल्ला तीनवटा सोमबार भन्दा भक्तजनहरूको चाप अन्तिम सोमबार बढ़ेको छ। गत असार 32 गते दिउँसो 12:55 बजे पश्चिम बृहस्पति अस्ताएपछि धार्मिक कार्यहरूमा केही सुस्त आएका भक्तजनहरू साउन 24 गते दिउँसो 12:24 पूर्वमा उदय भए प्रसंगै उत्साहित हुन थालेका छन्। साउनको महिना सोमबार भगवान शिवको आराधना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास अनुरूप साउने सोमबारहरूमा शिवालयहरूमा भक्तजनको बाक्लो उपस्थिति हुने गर्दछ। गणेश्वर शिवालयका मूल पुजारी चन्द्रमणि आचार्यका अनुसार मन्दिरमा बिहानैदेखि भक्तजनको आगमन भएको थियो। यस अगाडि साउनको 4-11 गते कम आएका भक्तजनहरू साउन 16 गतेको सोमबार भने केही बढ़ेका थिए र आज 25 गतेको सोमबार भक्तजन बिहान 5 बजेदेखि अगाडि नै मन्दिर आएको पुजारीको भनाइ छ। मुस्ताङमा खाना पकाउने ग्यास एलपी ग्यास सहज बनाउन जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र पारेपछि सहजता देखिएको छ। जिल्लामा आपूर्ति भएको ग्यासमा समस्या परेका उपभोक्ताहरूलाई पहिले प्राथमिकता दिएर वितरण गर्ने विक्रेतासँग समन्वय गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अतिजा शर्माले नेतृत्वमा भएको बजार अनुगमनमा जिल्लामा भित्रने ग्यासको अभिलेख राखी एउटा मात्र सिलिण्डर भएका व्यक्ति उपभोक्ताहरूलाई वितरणमा अगाडि राख्न व्यवसायहरूलाई निर्देशन दिएको सहायक प्रज्ञ एकनारायण भण्डारीले बताउनुभयो।

0: शुक्लाकण्डकी नगरपालिका नौ स्थित बाजस्थल डाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सकिने सम्भावना देखिएको छ। शुक्लाकण्डकी आठ निवासी युवा शिवराम महतले विभिन्न मौसममा बाजस्थल डाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरी गणपति बजारको खेल मैदान र फिर्दी फाटमा सफल अवतरण गरेका छन्। सफल उडान अवतरणसँगै उहाँले बाजस्थल क्षेत्र प्याराग्लाइडिङका लागि सम्भावनायुक्त रहेको देखाएका हुन्। सफल अवतरणपछि शुक्रबार गणपति बजार स्थित खेल मैदानमा आदर्श विद्या मन्दिरका विद्यार्थी तथा स्थानीयहरूले महतलाई स्वागत गरेका थिए। हाल अस्ट्रेलियामा समेत प्याराग्लाइडिङको व्यावसायिक उडानको तयारी गरिरहेका महते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा व्यावसायिक प्याराग्लाइडिङको भविष्य अनिश्चित बन्दै गएकाले तनहुँका सम्बन्धित स्थानलाई विकल्पका रूपमा परीक्षण गर्नुपर्ने बताउनुभयो। उपयुक्त स्थान पहिचान गरी आवश्यक अध्ययन गरी परीक्षणपछि व्यावसायिक उडानका लागि अनुमति दिनुपर्ने उहाँको भनाइ छ। छतपुर बजार खानेपानी उपभोक्ता तथा सहकारी समितिले गोर्खाको लक्ष्मी बजारमा पहिरोबाट घर क्षतिग्रस्त भएका मानसिंह गुरूङको परिवारलाई रु 1,01,111 आर्थिक सहयोग गरेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा गुरूङको घर क्षतिग्रस्त भए परिवार विपदमा परेपछि समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो। स्वर्गीय लोकबहादुर गुरूङको स्मृतिमा उहाँका छोरा पदमबहादुर गुरूङले स्थापना गरेको लोकबहादुर गुरूङ स्मृति अक्षर कोषमा जम्मा गरेको रु 10,00,000 प्राप्त ब्याज रकमलाई सामाजिक तथा मानवीय सेवा सहयोग गर्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको समितिले जनाएको छ। म्याग्दी गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यालय स्तरीय आँखा शिविर शुरू भएको छ। थर्पू आधारभूत अस्पताल व्यवस्थापन समितिले गत साउन 15 गते बसेको बैठकले विद्यालय स्तरमा आँखा शिविर सञ्चालन भएको हो। शिविरमा कक्षा 1 देखि 10 सम्म अध्ययनरत विद्यार्थी शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीको आँखा परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिनेछ। शिविर अन्तर्गत पहिलो दिन म्याग्दी गाउँपालिका स्थित श्री विजय आधारभूत विद्यालय र मनहौं र श्री महादेव माध्यमिक विद्यालय गुडादीमा 205 जनाको आँखा परीक्षण गरिएको छ। अवसरमा सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्लाकण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम लुक चौतारी शुक्लाकण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने, तीन मोबाइल पार्ट, शुक्ला गण्डकी चार दुलीगौड़ा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौड़ा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268727 र 9664453031।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल यसैका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
3: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
5: मोबाइल 9560055770।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
8: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
8: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
9: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410060 र 9840708022।
10: शुक्ला गण्डकी एफएम 97.6
11: मिलन लिसुड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
12: सुख दुःखका बिताउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

www.suklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक सौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक सौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि विशेष गरेर तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन त हो है, तर आज चाहिँ मैले तपाईँको लागि मिठा मिठा गीतहरू नै लिएर चाहिँ उपस्थित भएको छु। तिनै गीत राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। साँझको समय त छँदै नै छ, अब सबैजना आफ्नो घरजन्दातिर व्यस्त हुनुहुन्छ होला, जे जस्तो अवस्थामा भए पनि आफ्नो स्वास्थ्यको ख्याल चाहिँ धेरैभन्दा धेरै राख्नुहोला है। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले, र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। र यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सार्फेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयका अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला है। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु, कौरा भाका चाहिँ रहेको छ मुस्कुराउँदै हेर्ने उनीलाई बोलको चाहिँ रहेको छ राजबहादुर गुरूङ, त्यस्तै गरी शान्ति श्री परियारको आवाजमा रहेको लय र शब्द रहेको छ साजन गुरूङको। यति बेला भने यो भाका स्वीकार्नु छैन।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जस त्यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा डब्लू

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दै छु, बस्यो वा लक्कै बोलको गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ अर्जुन सापकोटा, त्यस्तै गरी शान्ति श्री परियारको, अनि लय रहेको छ अर्जुन सापकोटाको, शब्द रहेको छ सन्तोष सापकोटाको। यति बेला भने यो भाका स्वीकार्नु छैन।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकामा राख्दैछु, सालेजो भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शर्मिला गुरूङ, त्यस्तै गरी लोकेन्द्र सारू मगरको, यो गीत रहेको छ बिरमली बोलको चाहिँ रहेको छ। अनि यो गीत सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्राम पछि तपाईँको माझमा आउने नै छु, सुन्दै गर्नु होला।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-6299।
2: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
3: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट रोड,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560-12474।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, सेरिनाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
8: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।

0: साथीना यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9956338 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 9846078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेष गरेर तपाईँको लागि मिठा मिठा भागाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु, सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। र कार्यक्रममा आउने गर्दछ हप्ताको पाँच दिन छुट्टै श्रृंखला त छँदै नै छ। र आजको श्रृंखला भनेको चाहिँ सोमबारको श्रृंखला रहेको छ। र आज चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन भए तापनि मैले चाहिँ मिठा मिठा भाकाहरूलाई नै राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त राखिराखेको नै छु। यता कार्यक्रम सुन्दै हुनुहुन्छ भने समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामदान सुनसादी पसलले। र यो पसल चाहिँ रहेको छ खैदेनीटार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले अब नयाँ डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने होइन पुराना गरगहना साफिर गर्न चाहनुहुन्छ भने चाहिँ त्यहाँ गएर तपाईँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र प्रोपाइटर हुनुहुन्छ भक्त बहादुर रामदाम, गएर चाहिँ सेवा सुविधा लिनुहोला है त। यति बेला भने तपाईँ सम्पूर्णको लागि बद्री पङ्गेनी त्यसै गरी चन्दा अर्यालको आवाजमा रहेको मायाले झुक्कायो बलको यो गीत रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके मायाले झुक्यायो बलको गीत चाहिँ रहेको छ र आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि रीता थापा मगर त्यस्तै गरी कुमार पुनको आवाजमा रहेको सोह्र घरे साईली बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गर्दै गर्नुहोला र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसाटी पसलका प्रोप्राइटर भक्त बहादुर रामदाम सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म विदा भए। नमस्कार, शुभ साँझ।

0: शुक्लागन्ध केएफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन। ए तिमी पो बस्दै है, म तिमी लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर शोरूम, दुलीगढा त नहुँ,
0: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 98460 61268
1: 98560 60268।
3: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलीगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, पुक्ला गण्डकी 4, दुलीगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: सुतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल।
4: दोलखाको यालुङ्गरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
3: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो, पाठकहरू उत्साहित।
5: यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो, यसको सञ्चालन मोडल यतात्यता अलिक क्लियर भइसकेको रहेछ, त्यस पछाडि खुल्दा चाहिँ खुसी नै लागेछ।
4: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीयवासीको प्रदर्शन, पानी, बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
3: र एसियाली आईटीएफ टेकान्दोमा शेखर थापालाई काँस्य पदक।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 4935555।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 0825656601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चिनिया राजदूत चाङ माओमिङ शाहको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओ मिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले दुई हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
3: नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउसाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। यसैबीच प्रतिनिधि सभामा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सारण नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढ़ेको छ। ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। छलफलमा उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रिस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै वहाँले यो संवाद एक पटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
4: तीन हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। एलपी ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचिति गरेको आरोप लगाए पनि एउटा मात्र सिलिण्डर हुने घरायसी उपभोक्ता र विद्यार्थी सबैभन्दा धेरै मारमा परेका छन्। बजारमा 1,44,00,000 भन्दा बढ़ी सिलिण्डर रहेको र नयाँ सिलिण्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिण्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढ़ाएको छ।
3: दोलखाको यालुङ्ग्री हिमालमा हिमपहिरोमा परेर हराएका 5 आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि संकलन गरिएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ्ग्री पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार एकजना नेपाली र तीनजना विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशंकर गाउँपालिका नौका पदम तामाङको शव चरिकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। दुईजना नेपाली मध्ये दोलखाका तामाङ र सोलखुम्बुको माफिया दूधकुण्ड गाउँपालिका पाँचका मेयर कार्कीको शव भेटिएको हो। अरू तीनजना जर्मन, इटाली तथा क्यानाडाका नागरिक हुन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका छन्। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा सातजना परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका दुईजनाको शव भेटिए पनि पाँचजना बेपत्ता थिए। बाँकी पाँचवटा सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला पन्ध्रजना हिमपहिरोमा परेकामा आठजनाको जीवितै उद्धार भएको थियो। आज संकलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेपछि पाठकले व्यक्त गरेको खुशीका कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
13: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी लगायतका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, 3 हप्ता अघि शुरू भएको खाना पकाउने, ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 महिनाको लामो र सुनसान पर्खाईपछि आजदेखि फेरि पाठकहरूको चहल पहल शुरू भएको छ। भ्रिकुटी मण्डपमा रहेको पुस्तकालयको ताला खोलीसँगै विद्यार्थी, अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2.85 करोड़ रूपियाँ भाड़ा बक्यौताको विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका

0: दोलखा जिल्ला भीमेश्वर 5। मेरो विचारमा त यस्तो भनौँ न सूचनाको एउटा पहुँच होइन, सर्वसाधारणले पनि गर्ने ठाउँमा चाहिँ यति लामो समयसम्म बन्द हुन्छ राम्रो कुरा होइन यो होइन। यस कारण यस्तो कुराहरूलाई चाहिँ अझ बढी प्रचार प्रसार गर्नुपर्ने, सुसूचित गर्नुपर्ने मानिसहरूलाई होइन, त्यो हुनुपर्नेमा यो हुनु चाहिँ अलिकति दुःखकै कुरा जस्तो लाग्छ मलाई। म बेला बेलामा आइरहन्छु अन्त मेरो यहाँ अफिस पनि नजिकै छ होइन, यस्तो हुनु चाहिँ भएन। यो पुस्तकालय जस्तो एकदम साह्रै संवेदनशील कुरा हो कि यो आजको युगमा होइन, यसलाई चाहिँ बरुसा नै अलिकति सुचारू गर्नु पर्यो, यसलाई अपडेट गर्नु पर्यो होइन, डिजिटलाइज गर्नु पर्यो कतिपय कुराहरू। यहाँ कतिपय मैले कुरोहरू देखेँ, किताबहरू पनि त्यति व्यवस्थित रूपमा छैन यहाँ है, अलिकति हेरचाह पनि राम्रोसँग नपुगेको हो जस्तो पनि लागेको छ क्या मलाई। किताबहरू ड्यामेज भएर गइरहेको छ गरेको छ है, सरकारले अझै ध्यान दिनुपर्छ यसमा चाहिँ।
1: सावित्र भट्टराई, हामी पहिलेदेखि पनि आउँथ्यौँ, 30 गतेसम्म चाहिँ खुले आज कारणवश यहाँ बन्द भयो। विद्यार्थीहरूलाई यसले चाहिँ धेरै असर पुगेको छ, धेरै विद्यार्थीहरू पढ्न आउनुहुन्थ्यो, अब चाहिँ निरन्तर होस् भन्ने चाहना हो
2: हाम्रो। म सुशान्त भैया काठमाडौँबाटै हो, यो 30 गतेदेखि बन्द भएको थियो, म त्यही दिनै बुक लिएर यहाँबाट गएको थिएँ, त्यस पछाडि बेलुका मैले समाचार हेर्दाखेरि बन्द भएको मैले थाहा पाएँ। अब यो चाहिँ रेगुलर आउने हो, म यहाँ रेगुलर आएर बुक लैजाने पढ्ने हो, यो बन्द हुँदाखेरि हाम्रो एकदमै गाह्रै भयो नि होइन, किनभने सबै किताबहरू अब हामी विद्यार्थीहरूले त किन्न सकिँदैन, हामी त लाइब्रेरी चाहिन्छ पढ्नको लागि पनि, त्यस कारणले गर्दाखेरि यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो। अब अहिले पनि यो यसको सञ्चालन मोडल यता त्यता अलिक क्लियर भइसकिरहन्छ, अनि त्यस पछाडि यहाँ आन्दोलनै गरेर नेभी सङ्घ अनि अर्को लेखक विमल आचार्यले यो गर्नुभयो, त्यस पछाडि अहिले यो खुल्यो, अहिले खुल्दा चाहिँ खुसी नै लागेको छ। अब यो एउटा सञ्चालन मोडल फिक्स गरेर यसको जुन भाँडा विवाद छ यो समाधान गरेर चाहिँ यो अब खोलिरहनुपर्छ, यसलाई अझै व्यवस्थित गर्नुपर्छ जस्तो मलाई लाग्छ।
3: राष्ट्रिय गौरवका आयोजनाको निर्माण अहिले गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अधीन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। शुरू भएको 15 वर्ष पुग्दा पनि 15 वटा आयोजनाको औसत प्रगति 55% मात्रै छ, तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको भने 20% सीमित छ। उपसमितिका संयोजक श्रीराम नेउपानीका अनुसार 17 वटा आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम अझै शुरू हुन सकेको छैन। उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति, मुआवजा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसाय र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा औल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडीपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक नेउपानेले विकासका बाधक कानूनहरू खुकुलो पार्न सनसेट ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झण्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष डेली राज आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत मिलान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड़ रूपियाँ संकलन भइसकेको छ, जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड़ रूपियाँ जम्मा भएको छ। झण्डै 1 करोड़देखि 12 करोड़सम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन ऋणीको सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढ़ाइएको छ।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकामा 82 बढ़ेको छ, यस्तै 15 कम्पनीको शेयर भने घटबड भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 1.09 करोड़ किता शेयर 3.67 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चालू अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्नु पर्नेमा सरकारका गतिविधिहरू संविधान, लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो।

0: प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्वमा जोड़ दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोक्न, आचार संहिता लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
1: नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ़नुपर्ने तर्क गर्नुभयो। तर त्यही कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बदर भई शिरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. Anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko aavashyakta anusar gunastariya upachar pradan garincha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865424996 number ma WhatsApp wa phone garnuhos.
3: Dermadent Nepal hair transplant, skin and aesthetic, Dental Clinic and Implant Center, Patel Hospital Road, Lagan Hill. Samparka 01-545-46-66.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अहिले रामेछाप, डोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ। भैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो। पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति तराई भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँ, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। यस्तै भोलि बिहान पनि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीहरू खटिएका छन्। काठमाडौँ उपत्यका प्रसिद्ध शिवा लयको कर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका विभिन्न शिवालयहरूमा पनि आज भक्तजनहरूको भीड़ लागेको छ।
5: समृद्धिको आधार, पूर्ण समावेशी संचार नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदेशीय सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उद्घाटन गर्नुभयो। सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत, बंगलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्।
4: काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कुटको, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो। बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआईको विश्वव्यापी केन्द्र बन्ने भारतको महत्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नु परेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरूद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत, विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन्। यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कड़ा मापदण्ड पालना गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छूट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढ़ाउन खोजिरहेका बेला यो विरोध शुरू भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि युरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
4: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियन्सको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोड़िएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिशिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्न यो समूहले ओलामा र जीपीटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासीलाई कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूका लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूका अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक बनाउन एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्र उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपमा काँस्य जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्डो महासंघ आईटीएफका महासचिव गहम बहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्जेल पालाम अयुजानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चिन लुङ काङली स्वर्ण र फिलिपिन्सका अमाइस क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पायरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पायरिङमा रजत जितेका थिए। उनले तेस्रो इण्डो नेपाल आईटीएफ तेक्वान्डोको स्पायरिङमा स्वर्ण जितेका थिए। तेस्रो जनरल स्विङ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्डो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हासिल गरेका थिए।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारीका विषयमा छलफल।
4: दोलखाको यालुङ्गी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार। प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
5: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो। पाठकहरू उत्साहित।
4: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीय बासिन्दाको प्रदर्शन। पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
5: र एसियाली आईटीएफ तेक्वान्डोमा शेखर थापालाई काँस्य पदक।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171696902।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-385।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: धुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565-70-052, मोबाइल 98560-28-587।
7: सूचना, यस तराउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक, तनहु, फोन 0564-14-377, मोबाइल 98560-44-343।
8: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
10: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
10: मोबाइल नम्बर 98261 5077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: No! No! No!
1: आज पनि खाना काट्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
1: ए मेरी तिते करेली त्यसरी नरिसाउ न भन न किचनको सामान किन्नु कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
6: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
7: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
6: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बस्तार पछाडि पट्टि
7: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
8: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
6: होटल टाइटेनिक गङ्गोबु बस्पार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
10: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
11: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
10: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
10: कथा सहितको झाँकी गीति नाटक
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन
10: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
11: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध
14: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहु लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
13: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
14: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
14: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
14: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बारी र पहिरोबाट बचौ र बचाऊ,
14: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
6: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
14: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
14: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
14: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175 98563175।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
1: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
1: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 0614510002,
6: मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 नागरिकताको फोटोकपी र 2 फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843723811।

0: connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

देखिए समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

0: प्रतिनिधि सभामा तीन विधेयक प्रस्तुत। नेपालको विशेष सेवा ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक पारित। प्रधानमन्त्री शाहसँग भारतीय र चिनिया राजदूतको भेट। द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल। गगन अधिनायकवादी बनेको देउवा समूहको आरोप। 29 गतेबाट नयाँ ढंगले जाने उद्घोष। प्रधानमन्त्री र मन्त्रीलाई टी शर्ट लगाएर संसद आउन रोक लगाउने एमाले सांसद पोखरेलको माग। गुगल अमेजनको डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन। र नेपालको होरा स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सरकारका तर्फबाट तीनवटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर सोडी मुवागले कर्मचारी संचय कोष दशौ संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा प्रस्तुत तीनवटै विधेयक सम्बन्धित मन्त्रीहरूले सरकारका तर्फबाट पेश गर्नुभएको हो। प्रतिनिधि सभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। सभामुख टोल प्रसाद अर्यालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले उक्त विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। मन्त्री गौतमले अनुसन्धान गर्ने निकाय कुनै एकै स्थानमा मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने र प्रधानमन्त्री स्वयंले देशको समग्र सुरक्षाको चासो राख्नुपर्ने भएकोले यस्तो विषय प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने गरी बनाउनुपर्ने सरकारको धारणा थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितको क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको थियो। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ़ बनाउने प्रतिबद्धता जनाउनुभयो। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितको क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। नेपाली कंग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताउनु भएको छ। कंग्रेस सिन्धु काठमाण्डौ सम्पर्क समितिले सोमबार काठमाण्डौमा आयोजना गरेको युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्। कार्यक्रममा कंग्रेस नेता डाक्टर शशांक कोइरालाले विरोधी तथा अन्य नेताहरूलाई गाली गलौच गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाब भएको धारणा राख्नुभयो। पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै वहाँले सबैको हातमा हात मिलाएर अघि बढ़ने सहयोगको खाँचो रहेको बताउनुभयो। वहाँले संघर्षपूर्ण इतिहास बोकेको कंग्रेस पनि झन निखारिँदै जाने र देशको भविष्य कंग्रेसमै सुरक्षित रहने उल्लेख गर्नुभयो। कार्यक्रममा कंग्रेस नेता प्रकाश मान सिंहले पार्टीलाई समग्र रूपमा मिलाउनको लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताउनुभयो। 3 दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पदको लागि नभए पार्टीको आन्तरिक सुदृढीकरण र एकताको लागि आयोजना गरिएको वहाँले बताउनुभयो। त्यस्तै कंग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकोले संयमित धैर्य र उत्साहवर्धक ढंगले देशभर पुगेर आफ्ना कुराहरू राख्ने बताउनुभयो। नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदको गरिमा र मर्यादा कायम गर्न संसद प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गर्नु भएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले संसदमा टी शर्ट ज्याकेट शर्ट कुर्ता ब्लाउज सल लगायतका अनौपचारिक पोशाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताउनुभयो। उहाँले संसदको लागि सांस्कृतिक वा राष्ट्रिय पोशाक अथवा औपचारिक पोशाक अनिवार्य गर्न सभामुख टोल प्रसाद दयालको ध्यान आकर्षण गराउनुभयो। प्रधानमन्त्री तथा मन्त्रीलाई समेत टी शर्ट लगाएर संसद भवन प्रवेश गर्न रोक लगाउनु पर्ने उहाँको माग छ। संसदीय पोशाक सम्बन्धी अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रूलिङ हुनु पर्नेमा जोड़ दिँदै सांसद पोखरेलले अन्य मुलुकका संसदमा पोशाक सम्बन्धी अभ्यासको उदाहरण प्रस्तुत गर्नुभयो। त्यस्तै सन् 2023 क्यानाडाको संसदमा पोशाक सम्बन्धी मापदण्ड लागू गर्न संसदीय रूलिङ भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि संसदको मर्यादा कायम गर्ने गरी स्पष्ट पोशाक सम्बन्धी व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसद पोखरेलले कोट र हाफ कोट बाहेक टी शर्ट ज्याकेट शर्ट कुर्ता ब्लाउज सल लगायतका पोशाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनु पर्ने माग समेत गर्नुभयो। उहाँले संसदीय पोशाक सम्बन्धी स्पष्ट अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रूलिङ जारी गर्न आग्रह गर्नुभयो। नेपाली कंग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले निर्वाचन आयोगले पार्टी सम्बन्धी गरेको निर्णय कानून सम्मत नभएको दावी गर्दै सर्वोच्च अदालतबाट कंग्रेसले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेस सिन्धु काठमाण्डौले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने दावी गर्नुभएको हो। उहाँले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै संविधान र कानूनको सर्वोच्चता कायम रहेको आफूहरूले न्याय पाउने बताउनुभयो। आयोगका 3 पदाधिकारी मध्ये 2 बहुमतको आधारमा गरेको निर्णय त्रुटिपूर्ण रहेको उहाँको जिकिर थियो। निर्वाचन आयोगको कार्यशैलीप्रति प्रश्न उठाउँदै सिटौलाले आयोगको निर्णय प्रक्रियालाई मालपोत कार्यालयको उदाहरणसँग तुलना गर्नुभयो। उहाँले विवादित विषयमा पर्याप्त सुनवाई र सम्बन्धित पक्षलाई आफ्नो धारोहर राख्ने अवसर दिनुपर्ने बताउनुभयो। नेपालमा विगतमा कंग्रेस सहित अन्य राजनैतिक दलमा समेत विभिन्न विवाद उत्पन्न भएको स्मरण गर्दै उहाँले त्यस्ता विषयमा संवैधानिक र कानूनी प्रक्रियाको पालना हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसीमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदको लागि आवश्यक शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउन प्रस्ताव गर्नुभएको छ। सोमबार संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथिको छलफलमा भाग लिँदै वहाँले कार्यकारी निर्देशकको योग्यता एकै विधामा सीमित गर्न नहुने बताउनु भएको हो। डाक्टर कार्कीले कार्यकारी निर्देशक पदको लागि फरेन्सिक मेडिसिनमा मात्र स्नातकोत्तर गरेको जनशक्तिलाई सीमित नगरी चिकित्सा विज्ञान रसायन विज्ञान जीव विज्ञान तथा भौतिक विज्ञान लगायत सम्बन्धित विधामा स्नातकोत्तर गरेको दक्ष जनशक्तिलाई समेत अवसर दिनुपर्ने तर्क गर्नुभयो। कुनै एक विषयमा मात्र योग्यता सीमित गर्दा योग्य उम्मेद्वारको संख्या घट्ने र छनौट प्रक्रिया साँगुरिने भएकोले सक्षम जनशक्तिको लागि अवसर विस्तार गर्नुपर्ने उहाँको भनाई छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले देशको आर्थिक रूपान्तरणको लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका बीच ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसको लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने अर्थमन्त्री वागलेको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सिर्जना हुने रोजगारीले अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकोले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूरा जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यवहारिक जटिलता बारे आफ्ना अनुभव र सुझाव राखेका थिए। व्यवसायका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वागले आउँदो छ महिनाभित्र नीतिगत सुधारको कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूची सहित अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकोमा 82 बढ़ेको छ। यस्तै 15 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज रिलायबल समृद्धि योजना 2 शेयर 9.70% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेंट बैंकको शेयर झण्डै 8.5% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 करोड़को कारोबार भएकोमा आज 352 कम्पनीको 1.09 करोड़ किता शेयर 3.67 करोड़ रूपियाँमा किनबेच भएको छ। तपाई यति बेला साँझ 7 बजेको शुक्ला गण्डकी समाचार सुन्दै हुनुहुन्छ। समाचार बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: शुक्ला गण्डकी एफएम 97.6
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।

0: एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
0: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0658141194, मोबाइल 9856602630।
2: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 9856035921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको स्विंग स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तरण दिनुहोस्। स्विंग स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
11: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
11: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
10: मोबाइल 9856043952 र 9806656586।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ

0: र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भूक्षय पहिरोको प्रकोपबाट बचौ र बचाऊ,
0: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
1: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
0: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भूक्षय बाढी र पहिरोबाट बचौ र बचाऊ,
0: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
0: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भूक्षय रोकिन्छ पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
0: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175 98563175।
2: हजुर दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं,
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
5: केही बेरको यो छोटो व्यावसायिक विश्रामपछि साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। अब सुन्नुहोस् बाँकी समाचार। तनहुको दमौलीमा खाना पकाउने ग्यासको अभाव चर्कदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले अनसन शुरू गरेका छन्। ब्यास नगरपालिका 3 स्थित अनसन चौतरीमा अधिकारीले आजदेखि अनसन शुरू गरेका हुन्। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो समयदेखि समस्यामा परेको भन्दै उनले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन अनसन शुरू गरेको बताएका छन्। ग्यास अभावको कारण सर्वसाधारणले घण्टौ लाइन बस्नुपर्ने, आवश्यक परिमाणमा ग्यास पाउने तथा दैनिक खाना पकाउने जस्ता अत्यावश्यक काममा समेत प्रभावित हुने अवस्था सिर्जना भएको अधिकारीको भनाइ छ। उनले दमोली तथा आसपासका क्षेत्रमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्ताले सहज रूपमा ग्यास पकाउने व्यवस्था मिलाउन माग गरेका छन्। ग्यासको अभाव लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जनजीवनमा पर्ने भन्दै अधिकारीले समस्या समाधानको लागि स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय तथा ग्यास व्यवसायीहरूबीच तत्काल समन्वय हुनुपर्ने बताएका छन्। तनहु प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले सम्मानित तनहु जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई लगत कसिए। हालसम्म फरार रहेका 3 जना पुरूष र 1 जना महिला गरी 4 जना तथा अभद्र व्यवहार सम्बन्धी कसुर मुद्दामा वारदात पछि फरार रहेका 1 जना पुरूषलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ज्यान मुद्दा सम्बन्धी ज्यान सम्बन्धी कसुरमा फैसला भएका तीनजना पुरूष रहेका छन्। उनीहरूलाई अदालतले जनही 3 महिना कैद र ₹5,000 जरिवाना तोकेको थियो। त्यस्तै चेक अनादर मुद्दामा ₹3,000 जरिवाना तोकिएको एक महिला र अभद्र व्यवहार सम्बन्धी कसुरमा ₹10,000 जरिवाना दरौटी तोकिएको एक पुरूषलाई समेत प्रहरीले पक्राउ गरिएको छ। पक्राउ परेका मध्ये ज्यान सम्बन्धी कसुरका 3 जना व्यास नगरपालिका 2 चेक अनादर मुद्दाकी महिला म्याग्दे गाउँपालिका 5 बोटेटारबाट र अभद्र व्यवहार सम्बन्धी मुद्दाका पुरूष व्यास नगरपालिका 2 पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई आवश्यक कानूनी कार्यवाहीको लागि तनहु जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। बत्तीसौं विश्व आदिवासी जनजाति दिवसको अवसरमा रिसिङ गाउँ समन्वय परिषदले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रमको अवसरमा रिसिङ गाउँपालिका एकका अशोक थापा डाक्टर बनेको भन्दै सम्मानित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि पूर्व आर्थिक मामिला मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य जित प्रकाश आले, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ लगायतले थापालाई सम्मान गर्नुभएको हो। जनजाति समुदायबाट डाक्टर बन्न सफल भई गाउँ तथा समुदायको गौरव बढ़ाएको भन्दै थापालाई सम्मान गरिएको आयोजकले जनाएको सम्मानपछि थापाले आफ्नो सफलताले समुदायका युवालाई शिक्षा र उच्च अध्ययनतर्फ अघि बढ़न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। म्याग्दे गाउँपालिकाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यालय स्तरीय आँखा शिविर शुरू भएको छ। थर्पा आधारभूत अश्पताल व्यवस्थापन समितिको गत साउन 15 गते बसेको बैठकले विद्यालय स्तरमा आँखा शिविर सञ्चालन गर्ने निर्णय गरे अनुसार साउन 24 गतेदेखि भदौ 3 गतेसम्म गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा शिविर सञ्चालन गरिने भएको हो। शिविरमा कक्षा 1-10 अध्ययनरत विद्यार्थी शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीको आँखा परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिनेछ। शिविर अन्तर्गत पहिलो दिन म्याग्दे गाउँपालिका स्थित श्री विजय आधारभूत विद्यालय मनहौ श्री महेन्द्र माध्यमिक विद्यालय गुडादीमा 205 जनाको आँखा परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये 124 महिला र 81 पुरूष रहेका छन्। थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले गोर्खाको लक्ष्मी बजारमा पहिरोबाट घर क्षतिग्रस्त भएका मानसिंह गुरूङको परिवारलाई ₹1,01,111 आर्थिक सहयोग गरेको छ। लगातारको वर्षाको कारण पहिरो जाँदा गुरूङको घर क्षतिग्रस्त भए परिवार विपदमा परेपछि समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। स्वर्गीय लोकबहादुर गुरूङको स्मृतिमा उनका छोरा पदम बहादुर गुरूङले स्थापना गरेको लोकबहादुर गुरूङ स्मृति अक्षय कोषमा जमा गरिएको 10,00,000 प्राप्त ब्याज रकमलाई सामाजिक तथा मानवीय सेवामा प्रयोग गर्ने उद्देश्य अनुसार उक्त सहयोग गरिएको समितिले जनाएको छ। समितिका कार्य समिति सल्लाहकार तथा पदाधिकारीको टोली लक्ष्मी बजार पुगेर पीड़ित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो। समितिका अध्यक्ष नरसिंह राणा र पूर्व अध्यक्ष शेरकुमार मल्लले मानसिंह गुरूङलाई उक्त रकम हस्तान्तरण गरे। तनहुको सुक्ला गण्डकी नगरपालिका नवस्थित बाजस्थल डाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सकिने सम्भावना देखिएको छ। सुक्ला गण्डकी निवासी युवा शिवराम महतले विभिन्न मौसममा बाजस्थल डाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरी गणपति बजारको खेल मैदान र फिर्दी फाँटमा सफल अवतरण गरेका छन्। सफल उडान र अवतरणसँगै उनले बाजस्थल क्षेत्र प्याराग्लाइडिङको लागि सम्भावनायुक्त रहेको देखाएका हुन्। सफल अवतरणपछि शुक्रबार गणपति बजार स्थित खेल मैदानमा आदर्श विद्या मन्दिरका विद्यार्थी तथा स्थानीयवासीले महतलाई स्वागत गरेका थिए। हाल अस्ट्रेलियामा समेत प्याराग्लाइडिङको व्यावसायिक उडानको तयारी गरिरहेका महतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा व्यावसायिक प्याराग्लाइडिङको भविष्य अनिश्चित बन्दै गएकोले तनहुका सम्भावित स्थानलाई विकल्पको रूपमा परीक्षण गर्नुपर्ने बताए। उपयुक्त स्थान पहिचान गरी आवश्यक अध्ययन र परीक्षणपछि व्यावसायिक उडानको लागि अनुमति दिनुपर्ने उनको भनाइ छ। अब पालो अन्तर्राष्ट्रिय समाचारको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको क्षेत्रमा विश्वको महाशक्ति बन्ने भारतको महत्वाकांक्षाले अहिले स्थानीय स्तरमा कड़ा विरोधको सामना गरिरहेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनमका बासिन्दा तथा वातावरण संरक्षण अभियन्ताहरूले गुगल र अमेजनको विशाल डेटा सेन्टर परियोजना विरूद्ध विरोध प्रदर्शन शुरू गरेको भारतीय संचार माध्यमले जनाएका छन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूले स्थानीय जलस्रोत विद्युत आपूर्ति र जमीनमा अत्याधिक भार पर्ने प्रदर्शनकारीहरूको आरोप छ। पालो खेल समाचारको नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष पाँचमा रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको हो। समूहमा चौथो भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। आइतबार सकिएको समूह चरणमा होराले 98 अंक सहित चौथो स्थान हासिल गरेको हो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। अन्तिम खेल अघि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अंकको आधारमा शीर्ष पाँचमा रह्यो। यिनै खबरहरू सँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभामा तीन विधेयक प्रस्तुत। नेपालको विशेष सेवा ऐनको साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक पारित। प्रधानमन्त्री शाहसँग भारतीय र चिनिया राजदूतको भेट। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी र सहकार्यको विविध विषयमा छलफल। गगन दिनायकवादी बनेको देउवा समूहको आरोप। 29 गतिबाट नयाँ ढंगले जाने उद्घोष। प्रधानमन्त्री र मन्त्रीलाई टी शर्ट लगाएर संसद आउन रोक लगाउने एमाले सांसद पोखरेलको माग। गुगल अमेजनको डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन र नेपालको होरा स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। अवश्य हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। राति 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSHUKL AGANDAKI@gmail.com।
7: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
9: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
9: मुख्य कार्यालय चिखली ढुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
9: फोन गर्नुहोस् 0635905511।
10: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर।

देशमा आएको जुन परिवर्तन छ, यो स्कुलमा पनि आउनु जरुरी छ। हाम्रा हजारौं कमरेडहरूको रगता खुलो बनाइन बुनाया पार्टी हो यो। जनताका मुहार हुनु, आँसु नआउँदै कहिले धमिलो गर्न चाहँदैमा धमिलो हुँदैन यो।

दस वर्षका लामो जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गर्दै गर्दा यो देशका जनताले अन्नालाई आफैले शासन गर्ने स्वर्ण युग ल्याउनलाई महान जनयुद्धमा होमिएका हाम्रा वीर शहीदहरूको ठूलो योगदान छ।

0: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: मोबाइल 9850505577।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9556348 र 9460745780।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
11: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
10: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
12: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
2: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9846080829। दमौली शाखाको लागि सम्पर्क 9806713425।
13: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262658, 98468164145।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
2: पङ्खा चलिरहेको देखेन भन्यो?
3: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
2: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
2: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी, म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0965702025, मोबाइल 9856338, 9841656558।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
5: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
7: पुराना गर गहनासँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
8: सूचना एस्तराउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक, तनहु। फोन 0654143777, मोबाइल 9856044343।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
11: अहिले हतार छ पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
12: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
13: 98 5 60 60 268।
15: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 141 11 178 98 560 00 778।
4: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
17: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564433। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी।

0: 7.6
1: Shuklagunda KFM 97.6
2: रुसले गरेको हमलामा भने युक्रेनको खार्किव क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरभितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन
3: उनीहरूको
2: माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमिततावारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। चीनी अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्ला एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
5: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो।
6: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
5: लुज ग्राउन्ड लुज भन्यो? रियलाइजेसन, हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राखिदिएका छ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता कुराहरू चाहिँ जुन आयो नि, ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुगिया हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ। त्यसरी यसलाई अर्थ लगाउन सक्छौँ हामी।
6: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने
5: त्यसरी पनि बुझौ र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले
6: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
5: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन त्यो हामी गर्नै हुँदैन त्यो त त्यो झन् आत्मघाती हुन्छ तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
6: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्यलकै सिर्जना गरेका थियो भन्ने यहाँको बुझाइ
5: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको
6: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
5: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन् त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अन्य अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ
4: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन् सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन् सुनौ एक रिपोर्ट कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन् उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्यय हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्
0: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो
4: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन् सर्वोच्च अदालतले स्थापित गरेको नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन् करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयो देवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्
0: कयो देवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्
7: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्नको भएको औचित्य संसदले खोज्नु पर्दछ।
4: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनु पर्ने धारणा राखिन्।
8: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
4: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्, जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी कांग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढ़ेका प्रदर्शनकारी र प्रहरी बीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने, उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाहेको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0625707044
1: स्मृति फेन्सी ग्राहक वर्गको सेवा

0: मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560850834
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0658-75-676 मोबाइल 98560-62-676
8: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
9: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
10: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
11: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
12: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
11: सम्पर्क मोबाइल 98570-65-119 र 98-694-5756 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9850602630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860447580।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143045।
13: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको?
14: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गटिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाहिँ छ पंखा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार, राति 10 बजेको शुभगण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shubhagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पाटो नेपाली बात एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। निर्माणाधीन 140 मेगावाट क्षमताको तनाव आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रावि क्षेत्रमा विद्यालय भवन निर्माण गरेको छ। आयोजनाको सहयोगमा भीमा नगरपालिका पार्षद ऋषिङ पाटाङ स्थित दीप माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको हो। आयोजनाको प्रबन्धक सञ्चालक सबै लाल गैरेका अनुसार नेपाल सरकारको विद्यालय भवन सम्बन्धी प्रचलित मापदण्ड नमूना डिजाइन तथा प्राविधिक विशेषता अनुसार भवन निर्माण गरिएको भवनलाई विपद प्रतिरोधी सुरक्षित र गुणस्तरीय बनाएको छ। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई विकास र प्रत्यक्ष अनुभूति गराउने यसले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिएको प्रबन्धक सञ्चालक गैरेले बताउनुभयो। वर्षाको समयमा नजान्ने मुस्ताङमा अवैध रूपमा नजान्ने पदार्थ उत्खनन गर्नेलाई कडा कार्यवाही गरेको छ। करोला जोमसङ सड़क खण्ड अन्तर्गत बाग्लुमती नाथ गाउँपालिका मुक्ति क्षेत्र गाउँपालिका 4A भट्टी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गरी सर्वसार गरिरहेको 6 वटा ट्र्याक्टर सहित चालकलाई प्रवेशमा दिएको छ। अनुमति नलिई बालुवाको उत्खनन तथा सर्वसार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय प्रहरी तथा मातहतको प्रहरी कागबेनीबाट खटेको संयुक्त प्रहरी टोलीले 1/64/63 र 1/67/69 र 1/63/93 1/11/14 ग 1/60/88 र ग 1/69/56 ट्र्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको सूचना अधिकारी सन्तोष पश्चिमले बताउनुभयो। नियन्त्रणमा लिएका ट्र्याक्टर तथा चालकहरूलाई आवश्यक कार्यवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसुङमा पठाएको प्रहरी निरीक्षक बसेलले बताउनुभयो। मनङका प्रमुख हिमाली तालको प्राकृतिक तथा पर्यटकीय महत्वबारे पर्यटकलाई जानकारी गराउने उद्देश्यले विभिन्न तालमा सूचना पाटी स्थापना गरिएको छ। प्राकृतिक आधारित पर्यटन प्रबन्धन तथा वातावरण संरक्षण माटोमा पुर्याउने उद्देश्यले जिल्लाका प्रमुख तालहरूमा सूचना पाटी राख्ने काम सम्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यामका इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढगबहादुर भुजेलले बताउनुभयो। उहाँका अनुसार मनाङका आइस लेक, ब्लू लेक, ग्रीन लेक, गंगा पूर्णताल, त्रिचोदा पोङ्कर ताल, लोफिलिङ ताल र डिकुर पोखरीमा सूचना पाटी स्थापना गरिएको छ। सूचना पाटीमा सम्बन्धित तालको परिचय, प्राकृतिक विशेषता तथा पर्यटकीय महत्वबारे जानकारी समेटिएको छ। त्यस्तै ताल तथा आसपासको क्षेत्रमा पाइने महत्वपूर्ण वनस्पति र वन्यजन्तु जीवित जैविक विविधता तथा हिमाली परिस्थिति प्रणालीमा ती तालहरूको भूमिकाबारे समेत जानकारी राखिएको छ।

0: तर गोदाम उनले खाना पकाउने ग्यासको अभाव पत्किँदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले असन्तोष गरेका छन्। व्यास नगरपालिका स्थित अनसन चौतारीमा अधिकारीले आजदेखि अनसन शुरू गरेका हुन्। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो समयदेखि समस्यामा परेको भन्दै उहाँले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन अनसन शुरू गरेको बताउनुभयो। तनाव प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार भएका पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरीकाले तनावबाट खटिएको प्रहरी टोलीले सामान्यत तनाव जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भए लागत कसी हालसम्म फरार रहेका तीन पुरूष र एक महिला गरी चारजना तथा अपद्र व्यवहार सम्बन्धी कसो मुद्दामा बाह्र दातापछि फरार रहेका एकजना पुरूषलाई पक्राउ गरेको। पक्राउ पर्नेमा ज्यान सम्बन्धी कसोमा फैसला भएका तीनजना पुरूष रहेका छन्। उनीहरूलाई तीन महिना कैद र रू 5,000 रूपियाँ तोकेको थियो। त्यस्तै चेक अनादर मुद्दामा तीनजना ₹3,000 जरिवाना तोकिएकी एक महिला र अभद्र व्यवहार सम्बन्धी कसुरमा ₹10,000 जरिवाना दरौटी तोकिएका एक पुरूषको समेत प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मध्ये ज्यान सम्बन्धी कसुरका तीनैजना व्यास नगरपालिका दुईबाट चेकानादर मुद्दाकी महिला म्याग्दी गाउँपालिका 5 भोटे 4 र अभद्र व्यवहार सम्बन्धी मुद्दाका पुरूष व्यास नगरपालिका दुईबाट पक्राउ परेका हुन्। बत्तीसौं आदिवासी जनता दिवसको अवसर पारेर घरेसिंह गाउँ समन्वय परिषदले आयोजना गरेको विविध कार्यक्रमका सांस्कृतिक कार्यक्रमको अवसरमा ऋषिङ गाउँपालिका एक अशोक थापा डाक्टर बनेको भन्दै सम्मानित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि पूर्व आर्थिक मामिला मन्त्री र गण्डकी प्रदेशसभा सदस्य जीव प्रकाश आले, ऋषिङ गाउँपालिकाको अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ लगायतले थापालाई सम्मान गरेको हो। जनजाति समुदायबाट डाक्टर बन्न सफल भई गाउँ तथा समुदायको गौरव बढाएको भन्दै थापालाई सम्मान गरेको आयोजकले जनाएको छ। म्याग्दी गाउँपालिकाको आयोजना तथा हिमाली नाका अस्पताल पोखराको प्राविधिकको सहयोगमा विद्यार्थीहरूलाई विद्यालय स्तरीय आँखा शिविर शुरू गरेको छ। थरपादार वृद्ध अस्पताल व्यवस्थापन समितिको गत साउन 15 गते बसेको बैठकले विद्यालय स्तरमा आँखा शिविर सञ्चालन गर्ने निर्णय गरे अनुसार साउन 24 गतेदेखि 13 गतेसम्म गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा शिविर सञ्चालन गर्ने भएको हो। शिविरका अवसरमा कक्षा 1 देखि 10 सम्म अध्ययनरत विद्यार्थी शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरूको आँखा परीक्षण तथा उपचार आवश्यक उपचार सेवा प्रदान गर्नेछ। शिविर अन्तर्गत पहिलो दिन म्याग्दी गाउँपालिका स्थित श्री विजय आधारभूत विद्यालय मनहौ र श्री महेन्द्र माध्यमिक विद्यालय गुडादीमा 205 जनाको आँखा परीक्षण गरिएको छ। सुक्ला गण्डकी नगरपालिका नवस्थित बाजस्थान नालाबाट व्यावसायिक पार्कलाई गुणान गर्ने सम्भावना देखिएको छ। सुक्ला गण्डकी आदिवासी युवा शिवराम महतले विभिन्न मौसममा बाजस्थान नालाबाट प्याराग्लाइडिङ उडान गरी प्याराग्लाइडिङका लागि सम्भावना युक्त रहेको बताउनुभयो। सफल अवतरणपछि शुक्रबार गणपति बजार स्थित खेल मैदानमा दर्शन विद्या मन्दिरका विद्यार्थी तथा स्थानीयवासीले महतलाई स्वागत गरेको थियो। थपु बजार खानेपानी उपभोक्ता सहकारी समितिले गोर्खा कुलसिंह बजार पहिरोबाट घर क्षतिग्रस्त भएका मानसिंह गुरूङको परिवारलाई 1,01,111 रूपियाँ सहयोग गरेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा गुरूङको घर क्षतिग्रस्त भए परिवार विपदमा परेपछि समितिको आय सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो। ईश्वरीय लोकबहादुर गुरूङको स्मृतिमा उहाँका छोरा पदमबहादुर गुरूङको स्थापना गरेको लोकबहादुर स्मृति अध्यक्ष कोषमा जम्मा गरिएको 10 लाख प्राप्त ब्याजलाई रकमलाई सामाजिक तथा मानव अधिकारमा प्रयोग गर्ने उद्देश्य अनुसार उक्त सहयोग गरिएको समितिले जनाएको छ। अवस्थानलाई जुन चाहिँ समस्या साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्रानुदेखि समाचार लिएर पुनः उपस्थित हुने नै छौँ। किन्जेलसम्मको लागि समाचारको शिखर सम्पन्न सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पुरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण छन्। किन्जेलसम्मको लागि सहपरिवारलाई धन्यवाद। राम्रोसँग जागरूकताको शुक्र लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानी माइक बजार बाँधि राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो?
3: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 40।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।

0: पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333598 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: यस्तो पङ्ख चलिरहेको देखिनु भने
2: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
4: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घटना, दुर्घटना,
8: कला, संस्कृति,
7: स्थानीय, राष्ट्रिय,
9: अन्तर्राष्ट्रिय खेलकुद,
10: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
11: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856303554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल साउन महिनाको 26 गते मंगलबार। श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि अंग्रेजी मिति अनुसार अगस्त 11 तारीक सन् 2026 नेपाल सम्मत 1146। आज घण्टा कर्ण चतुर्दशी सूर्यदेव बिहान 5:33 भयो भने श्रेष्ठ साँझ 6:47 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

सभामाथिन विधेयक प्रस्तुत, नेपालको विशेष सेवाको ऐनको साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक पारित, प्रधानमन्त्री शाहसँग भारतीय र चीन राजदूतको भेट, द्विपक्षीय मित्रता, पारस्परिक हित विकास साझेदारी तथा सहकार्यका विविध विकास विषयमा छलफल, गगन अधिनायकवादी बनेको युवा समूहको आरोप एवं 30 गते बाट नयाँ ढंगले जाने उद्घोष, प्रधानमन्त्री र मन्त्रीहरूलाई टी शर्ट लगाएर संसद आउन रोक लगाउन एमाले संसद पोखरेलको माग, गुगल अमेजनको डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन, र नेपालको हिरो स्पोर्ट फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल।

अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सरकारका तर्फबाट तीनवटा विधेयक प्रस्तुत भएको छन्। बैठकमा अर्थमन्त्री डाक्टर सोरेङ वाग्लले कर्मचारी संचय कोष संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेन मेलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा प्रस्तुत तिनै विधेयक सम्बन्धित मन्त्रीहरूले सरकारका तर्फबाट पेश गर्नुभएको हो।

0: प्रतिनिधि सभाको हिजोको बैठकले नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। सभामुख डोलप्रसाद दरियालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णायकता प्रस्तुत गर्दै पारित गरेको घोषणा गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून तथा न्याय संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा राज्य विधेयक पारित गरियोस् प्रस्ताव प्रस्तुत गरिएको थियो। बैठकमा राज्य व्यवस्थापन सुशासन समितिको प्रतिनिधि सभा प्रतिवेदन सहितको नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरिएको छ। बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले उक्त विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। मन्त्री गौतमले अनुसन्धान गर्ने निकाय कुनै एक स्थानमा मात्र विषय नभई सबै खालका सूचनामा प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने र प्रधानमन्त्री स्वयंले देशको समग्र सुरक्षाको चासो राख्नुपर्ने भएकाले यस्तो विषय प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने गरी आउनुपर्ने सरकारको धारणा हो। उहाँले अर्थ मन्त्रालय गृह मन्त्रालय मात्रै नभएर सबै खालको अनुसन्धान गुप्तचर निकायले गर्नुपर्ने भएकाले यो विधेयकले प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान ब्यूरोलाई राख्न खोजिएको बताउनुभयो। यसअघि सफलमा सांसद सचिवत राई ललिता कुमारी गणेश बहादुर विश्वकर्म दीपक कुमार शाहजान खातुन यशोदा कुमारी बराल साजिदा खातुन सिद्दिकीले भाग लिँदै आफ्नो धारणा जिज्ञासा तथा सुझाव राख्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 26 गते मंगलबार 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको भेटमा उहाँसँग नेपाल भारत सम्बन्ध द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भारतसँग भएको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको थियो। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री नरेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको शिष्टाचार भेटमा उहाँहरूबीच नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकासको साझेदारी अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै अझ हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यसअघि हिजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूतले पनि भेटवार्ता गर्नुभएको थियो। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिका गर्न आफूहरू प्रयास गरिरहेको बताएका छन्। कांग्रेस सिन्धु काठमाडौँ सम्पर्क समितिले सोमबार काठमाडौँमा आयोजना गरेको युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकबद्ध बनाउने प्रयास गरिरहेको जानकारी दिएका छन्। कार्यक्रममा कांग्रेस नेता डाक्टर शशांक कोइरालाले विरोधी र वा अन्य नेताहरूलाई गाली गलोज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाब भएको धारणा राख्नुभयो। पार्टीभित्र सबैलाई समावेश गरी एकबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उहाँले सबैको हितमा हातमा हात मिलाएर अघि बढ्न सहयोग खाँचो रहेको बताउनुभयो। उहाँले संघीय संघर्षपूर्ण ऐतिहासिक बोकेको कांग्रेस पनि झन निखारिँदै जाने र देशको भविष्यमा कांग्रेसमै सुदृढ रहने उल्लेख गर्नुभयो। कार्यक्रममा कांग्रेस नेता प्रकाश मानसिंहले पार्टीलाई समग्र रूपमा मिलाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताउनुभयो। 3 दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पार्टी पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उहाँले बताउनुभयो। त्यस्तै कांग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकोले संयमित धैर्य र उत्साहवर्धक ढंगले देशभर पुगेर आफ्नो कुराहरू राख्ने बताउनुभयो। उहाँले कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले संगठित भएको उल्लेख गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वले विधा अधिनायकवादी शैली अपनाएको उहाँले विश्लेषण गर्नुभयो। त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसलाई फुटाउन नभई थप बलियो जागरिलो र ठूलो र सशक्त बनाउन तथा मुलुकको भविष्य हार्न सक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाएको उल्लेख गर्नुभयो। नेता बस्नेतले यदि साउन 28 गतेसम्म गगन थापाले निकासा नदिएमा 29 गतेदेखि पार्टीले नयाँ कार्य दिशा तय गरी नयाँ शुरूआत गर्न सक्ने चेतावनी दिनुभयो। नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदको गरिमा र मर्यादा कायम गर्न सांसद प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोसाक अनिवार्य गर्न माग गरिएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले संसदमा टी शर्ट ज्याकेट शर्ट कुर्ता ब्लाउज सल लगायतका अनौपचारिक पोसाकहरू संसदको लोक प्रयोग गर्न रोक लगाउनु पर्ने बताउनुभयो। उहाँले संसदका लागि सांस्कृतिक वा राष्ट्रिय पोसाक अथवा औपचारिक पोसाक अनिवार्य गर्न समग्र प्रसाद अर्यालको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री तथा मन्त्रीलाई समेत टी-शर्ट लगाएर संसद भवन प्रवेश गर्न रोक लगाउनु पर्ने उहाँको भनाइ छ। संसदीय पोसाक सम्बन्धी अनुसन्धान कायम गर्न सभामुखबाट आवश्यक रूलिङ हुनुपर्नेमा जोड़ दिँदै सांसद पोखरेलले अन्य मुलुकका संसदमा पोसाक सम्बन्धी अभ्यासको उदाहरण समेत प्रस्तुत गर्नुभयो। त्यसै सन् 2023 क्यानाडाको संसदमा पोसाक सम्बन्धी मापदण्ड लागू गर्न संसदीय रूलिङ भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि संसदको मर्यादा कायम गर्ने गरी स्पष्ट पोसाक सम्बन्धी व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसद पोखरेलले कुर्ता हाफ कुर्ता बाहेक टी शर्ट ज्याकेट शर्ट कुर्ता ब्लाउज सल लगायतका पोसाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनु पर्ने माग समेत गर्नुभयो। उहाँले संसदीय पोसाक सम्बन्धी स्पष्ट अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रूलिङ जारी गर्न आग्रह गर्नुभयो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले पार्टी सम्बन्धी गरेको निर्णय कानून सम्मत नभएको दावी गर्दै सर्वोच्च अदालतबाट कांग्रेसले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस सिन्धु काठमाडौँले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले निर्वाचन आयोगले निर्णय बदर भई शेरबहादुर देवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पूर्ण सक्रिय हुने दावी गर्नुभएको। उहाँले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै संविधान र कानूनको सर्वोच्च कायम रहेको अवस्थामा आफूहरूले न्याय पाउने बताउनुभयो। आयोगका 3 पदाधिकारीहरू बीच 2 बहुमतका आधारमा गरेको निर्णय त्रुटिपूर्ण रहेको उहाँको जिकिर थियो। निर्वाचन आयोगको कार्यशैली प्रति प्रश्न उठाउँदै सिटौलाले आयोगले निर्णय प्रक्रियालाई मालपोत कार्यालयको उदाहरणसँग तुलना गर्नुभयो। उहाँले विवादित विषयमा पर्याप्त सुनाई र सम्बन्धित पक्षमा आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताउनुभयो। नेपाल विगतमा कांग्रेस सहित अन्य राजनीतिक दलमा समेत विभिन्न विवादहरू उत्पन्न भएको स्मरण गर्दै उहाँले त्यस्ता विषयमा संवैधानिक र कानूनी प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिनुभयो। सर्वोच्च अदालतले तथ्य र कानूनका आधारमा फैसला गर्ने विश्वास व्यक्त गर्दै सिटौलाले निर्वाचन आयोगले निर्णय विरूद्ध अदालतबाट कांग्रेसले न्याय पाउने आफू पूर्ण रूपमा आशावादी रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि आवश्यक शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउन प्रस्तुत गर्नुभएको छ। सोमबार संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधि 2081 छलफलमा भाग लिँदै उहाँले कार्यकारी निर्देशकको योग्यता एकै विधामा सीमित गर्न नहुने बताउनु भएको हो। डाक्टर कार्कीले कार्यकारी निर्देशक पदका लागि फरेन्सिक मेडिसिनमा मात्र स्नातकोत्तर गरेका जनशक्तिलाई सीमित नगरी चिकित्सक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान तथा भौतिक विज्ञान लगायतका सम्बन्धित विधामा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई समेत अवसर दिनुपर्ने तर्क गर्नुभयो। कुनै एक विषयमा मात्र योग्यता सीमित गर्दा योग्य उम्मेद्वारहरूको संख्या घट्ने र छनौट प्रक्रियामा साँघुरिने भएकाले सक्षम जनशक्तिका लागि अवसर विस्तार गर्नुपर्ने उहाँको भनाइ छ। कार्यकारी निर्देशकको उमेर 60 वर्ष कायम राख्नुपर्ने पक्षमा आफ्नो धारणा राख्दै सांसद कार्कीले नयाँ पुस्ताले कम उमेरमै उच्च शैक्षिक योग्यता र व्यावसायिक दक्षता हासिल गरिरहेको उल्लेख गर्नुभयो। उहाँले नयाँ तथा अध्यावधिक ज्ञान भएका पुस्ताहरूलाई नेतृत्वमा आउने अवसर दिनुपर्ने बताउनुभयो। कार्यकारी निर्देशकका लागि प्रस्ताव गरिएको 10 वर्षको कार्य अनुभवका विषयमा पनि स्पष्ट व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोरेङ वागेलले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीको प्रतिनिधिहरूसँगको हिजोको छलफलमा अर्थमन्त्री वागेलले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एक प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। निजी क्षेत्रलाई विकासको विभिन्न साझेदारीका रूपमा हेर्ने अर्थमन्त्री वाक्लेको भनाइ छ। उद्योगको नाफाबाट पुनर्मिलन बढ्ने र त्यसबाट सृजना हुने रोजगारीले अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध अपरिपूरक भएको उहाँले बताउनुभयो। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि बिताउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायहरूले कर प्रशासन, जग्गा प्राप्ति, उब्जा र कानूनमा रहेका व्यवहारिक जटिलता बारे आफ्नो अनुभव र सुझाव राखेका थिए। व्यवसायका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो 6 महिनाभित्र नीतिगत सुधारका कार्य पहिचान गरी स्पष्ट कार्यसूची सहित अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। निर्माणधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युतले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रापी क्षेत्रमा विद्यालय भवन निर्माण गरेको छ। आयोजनाको सहयोगमा बिमार नगरपालिका 5 रेसिङपाटन स्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको हो। आयोजनाका प्रबन्धक सञ्चालक छविलाल गैरेका अनुसार नेपाल सरकारको विद्यालय भवन सम्बन्धी प्रचलित मापदण्ड नमूना डिजाइन तथा प्राविधिक विशिष्टताका अनुसार भवन निर्माण गरिएको हो। विपद प्रतिरोधी, सुरक्षित र गुणस्तरीय बनाइएको छ। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई विकासको प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिएका छौ। प्रबन्धक सञ्चालक गैरीले भन्नुभयो, विद्यालय भवन निर्माणसँगै विद्यार्थीलाई सुरक्षित र व्यवस्थित सिकाइ वातावरण उपलब्ध भएको छ। भवन निर्माणका लागि एमएस निवास इन्जिनियरिङ कन्सल्टेन्टीसँग ब्याजसहित 95,72,58,68 ठेक्का सम्झौता भएकोमा ब्याजसहित कुल 95,65,644 रूपियाँ 61 पैसाको लागतमा काम सम्पन्न भएको छ। उक्त भवन निर्माणको काम सन् 2023 अगस्त र 2080 भदौ 30 कममा सम्झौता भई हाल सम्पन्न भएको। आयोजनाले व्यास नगरपालिका प्रतिनिधिटार स्थित परासर माध्यमिक विद्यालयमा समेत 8 कोठाको 2 तले भवन निर्माण गरिदिएको छ। नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको उक्त भवनले विद्यालयको शैक्षिक पूर्वाधार विस्तारमा सहयोग पुगेको आयोजनाले जनाएको छ। आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणसँगै नाला तथा तटबन्ध, आमा समूहका भवन, सड़क बत्ती चरान, नदी नियन्त्रण तथा सिपमूलक कार्यक्रम लगायतका तालिमहरू, सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। प्रविधि क्षेत्रका आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिएको प्रबन्धक संचालक गैरीले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको समग्र निर्माण प्रगति हाल 78% पुगेको छ। आयोजनाको मुख्य सुरुङ विद्युत गृह बाँध तथा प्रसारण लाइन लगायतका मुख्य संरचनाको काम विभिन्न चरणमा तीव्र रूपमा अघि बढ़िरहेको छ। शुक्ला गण्डकी नगरपालिका नौसित बाजस्थल डाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सकिने सम्भावना देखिएको छ। शुक्ला गण्डकी आदिवासी युवा शिवराम महतले विभिन्न मौसममा बाजस्थल डाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिए। गणपति बजारको खेल मैदान र फिर्दी फाँटमा सफल आरोहण गरेका छन्। सफल उडान र अवतरणसँगै उनले बाजस्थल क्षेत्र प्याराग्लाइडिङका लागि सम्भावनायुक्त रहेको देखाएका हुन्। सफल आरोहण अवतरणपछि शुक्रबार गणपति बजार स्थित खेल मैदान आदर्श विद्या मन्दिरका विद्यार्थी तथा स्थानीयहरूले महतलाई स्वागत गरेको थियो। हाल अस्ट्रेलियामा समेत प्याराग्लाइडिङको व्यावसायिक उडानको तयारी गरिरहेका महतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा व्यावसायिक प्याराग्लाइडिङको भविष्य अनिश्चित बन्दै गएकाले तनहुँका सम्भावित स्थानहरूलाई विकल्पका रूपमा परीक्षण गर्नुपर्ने बताउनुभयो। उपयुक्त स्थान परीक्षण गरी आवश्यक अध्ययन तथा परीक्षणपछि व्यावसायिक उडानका लागि अनुमति दिनुपर्ने उहाँको भनाइ छ। खर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले गुरुखाको लक्ष्मी बजारमा पहिरोबाट घर क्षतिग्रस्त भएका मानसिंह गुरूङको परिवारलाई ₹1,11,111 आर्थिक सहयोग गरिएको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा गुरूङको घर क्षतिग्रस्त भए परिवार विपदमा परेपछि समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। स्वर्गीय लोकबहादुर गुरूङकी स्मृतिमा उहाँका छोरा पदमबहादुर गुरूङले स्थापना गरेको लोकबहादुर गुरूङ स्मृति अक्षकोषमा जम्मा गरिएको ₹10,00,000 प्राप्त ब्याज रकमलाई सामाजिक तथा मानवीय सेवामा प्रयोग गरिने उद्देश्य अनुसार उक्त सहयोग गरिएको समितिले जनाएको छ। म्याग्दी गाउँपालिकाले आयोजना तथा हिमालय नाक अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यालय स्तरीय आँखा शिविर शुरू भएको छ। थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिले गत सन् 15 गते बसेको बैठकले विद्यालय स्तरमा आँखा शिविर सञ्चालन गर्ने निर्णय गरे अनुसार असाउन 24 गतेदेखि भदौ 3 गतेसम्म गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालय शिविरमा सञ्चालन गरिने भएको छ। शिविरमा कक्षा 1-10 का अध्ययनरत विद्यार्थी शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरूको आँखा परीक्षण तथा आवश्यक उपचार प्रदान गर्नेछ। शिविर अन्तर्गत पहिलो दिन म्याग्दी गाउँपालिका स्थित श्री विजय आधारभूत विद्यालय मनहौ र श्री महेन्द्र माध्यमिक विद्यालय गुणादीमा 205 जनाको आँखा परीक्षण गरिएको छ। परीक्षण गरेकोमा 124 जना महिला र 81 जना पुरूष रहेका छन्। परीक्षणका क्रममा 173 जनाको आँखा सामान्य रहेको पाएको छ भने 35 जनामा विभिन्न प्रकारका आँखा सम्बन्धी समस्या देखिएको छ। 1 जनामा जन्मजात मोती बिन्दु देखिएपछि तल्पशल्य क्रिया सहितको उपचारका लागि हिमालय नाका अस्पताल पोखरा रिफर गरिएको म्याग्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक मिरेले जानकारी दिनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस।